0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याश ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता र टिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ।
3: नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष 82-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अधिकांश नीतिगत व्यवस्थाहरूलाई यथावत राखेको जनाएको छ। बैंकले विदेशी विनिमय संचित र मुद्रास्फीति लक्ष्य अनुरूप रहने प्रक्षेपण तथा न्यून आर्थिक वृद्धिको अवस्थालाई दृष्टिगत गर्दै आर्थिक वर्षको शुरूदेखि नै अवलम्बन गरिएको पेचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको जनाएको छ।
2: यसपटक मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हालै पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। कार्ययोजनामा भनिएको छ यस वर्षको मनसूनको पूर्वानुमान सन् 2014, 2016 र 2022 मनसून मौसमसँग मिल्दो जुल्दो देखिन्छ।
3: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका 7 का वडाध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बसेका छन्। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडि धरना थालेको रिजालले गुइया बारी स्वामीवास बभई सड़कको स्तर उन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि कर्णाली प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि धरनामा बसेका हुन्।
2: दैनिक उपभोग्य खाद्यान्न, चामल, फलफूल तथा तरकारीमा प्रयोग भएका रासायनिक तथा विषादी प्रयोग भएको र नियन्त्रणमा सम्बन्धित निकायको भूमिका नपुगेको भन्दै उपभोक्ता अदालतले प्रतिवादीलाई 7 दिने म्याद जारी गरेको छ। बिहिबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्र राज रेग्मी र सदस्य आनन्द राज पोखरेलको इजलासले एक म्याद जारी गरेका हुन्।
3: नेपालमा विद्युतीय सवारी साधन प्रति बढ़दो आकर्षणसँगै बजाज श्वेतक इभीले आफ्नै विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँ बजारमा आफ्नो नयाँ सेवा सूचितक एक्सपीरियन्स जोन सञ्चालनमा ल्याएको छ। नयाँ स्वरूप राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय द्विपाङ्गे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ।
2: अति सीमान्तकृत समुदाय मुसहरको बसोबास रहेको इटहरी 17 र 1 का बालबालिका गरीबी र अशिक्षाका कारण केही वर्ष अघिसम्म नगन्य मात्र विद्यालय पढ़न चाहने गर्थे। ती बालबालिका कतिपय बाबुआमा जाड रक्स खाएर रमाउने गर्थे, जसले गर्दा मुसहर बस्तीमा चेतनाको स्तर टेट लाग्दो थियो। चेतनाको स्तरको मापकेलाई मान्ने विद्यालय जाने बालबालिका पनि घरमा गएर पढ़ने चलन थिएन, तर पछिल्लो समय यो अवस्थामा परिवर्तन आएको छ। स्थानीय टोल विकास संस्थाको अगुवाईमा मुसहरसँगै त्यस बस्ती तथा आसपासका क्षेत्रका थारू, दनुवार, कुमर, राई, लिम्बू र तामाङका बालबालिकालाई नियमित विद्यालय पढ़ाउने अभियान 2 वर्ष अघि सञ्चालन गरियो, जसले विद्यालय बाहिर रहेका प्राय बालबालिका विद्यालय भर्ना भए।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14*#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो 3 दिने चीन भ्रमण सम्पन्न गरेका छन्। झण्डै 1 दशकपछि अमेरिकी राष्ट्रपतिले गरेको यो भ्रमणले विश्वको ध्यान तानेको थियो। आफ्ना समकक्षी सिनियर राष्ट्रपति शी जिनपिङसँगको 3 दिने शिखर सम्मेलनका क्रममा विभिन्न समस्याहरूको समाधान भएको राष्ट्रपति ट्रम्पले दावी गरेका छन्। तर सहमति भएको भनिएका ठूला सम्झौताहरू भने अहिलेसम्म सार्वजनिक भएका छैनन्।
4: अब खेल र खेलाड़ीका खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको निलम्बन बिना शर्त फुकुवा गरेको छ। एन्फामाथि सरकारको निलम्बन फिर्तासँगै विश्व फुटबल महासंघ फिफाद्वारा निलम्बन गर्ने सम्भावना टरेको छ। सरकारले एन्फामाथि निलम्बन गरेपछि फिफाले पत्र मार्फत प्रतिबन्ध गर्ने चेतावनी दिँदै आएको थियो। नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद राखेपर शिक्षा तथा खेलकुद मन्त्रालयसँग एन्फाको 2 दिनदेखिको छलफलपछि 3 आरोप लगाउँदै राखेपले एन्फामाथि 3 महिने निलम्बन गरेको थियो। त्यसपछि त्यो निलम्बनको विरूद्धमा फिफाले तत्काल निलम्बन बिना शर्त फुक्का नभए नेपालको अन्तर्राष्ट्रिय सदस्यता जोखिममा पार्ने चेतावनी दिएको थियो।
3: अब विचार विश्लेषण। यदि सरकारले सुकुम्बासी बस्ती हटाउने अभियान सफलतापूर्वक कार्यान्वयन गर्यो भने त्यो केवल राजनैतिक उपलब्धि मात्रै हुने छैन, त्यो त नेपालको आधुनिक इतिहासकै सबैभन्दा ठूलो सामाजिक आर्थिक रूपान्तरण मध्ये एक हुनेछ। नेपाललाई केवल सड़क भवन र भाषणले मात्रै विकसित बनाउन सकिँदैन। वास्तविक विकास तब हुन्छ जब प्रत्येक नागरिकले सुरक्षित आवास, सम्मानजनक जीवन र उत्पादनशील अवसर प्राप्त गर्नेछन्। भूमिहीनलाई घर दिनु राज्यको दायित्व हो। रोजगारी सहितको कृत बस्ती निर्माण गर्नु खर्च नभई राष्ट्र निर्माणको आधार हो। अब नेपाल सामु एउटै प्रश्न छ। यो सरकार पनि विगतका सरकारहरू जस्तै सामान्य समस्यालाई बोकेर हिँड्ने सरकार बन्ने वा समस्यालाई अवसरमा बदल्दै सरकार बन्नेछ रोजगारी बालेन सरकारकै छ। सुकुम्बासीलाई समस्या देख्ने कि अवसर शीर्षकमा अनलाइन खबरमा डाक्टर आरसी लामिछानेले लेख्नु भएको विचार हो।
4: त्यस्तै रगतको मूलमोलाई गर्ने समाज शीर्षकमा प्रदीप सापकोटाले नागरिक दैनिकमा लेख्नुहुन्छ। नजिकबाट हामी सबैले नियालीको विशेष सन्दर्भ हो नछुइने परिषद। उपलोचात भनिएकाहरूको दमन र शोषणको सत्य कथा हो यो। उपलोचात भनिएकाहरूले कथित दलितका छोरीहरूमाथि गरेका यौन शोषणका उदाहरण यहाँ प्रशस्त छन्। मान्छेको जात मान्छे बाहेक अरू केही छैन भन्ने सन्देश पनि हो यो। कथाहरूले समाजको वर्तमान परिवेश र परिस्थितिलाई अभिव्यक्त गरेका छन्। समाजमा विद्यमान विभिन्न समस्या, परम्परागत मूल्य, मान्यता तथा संस्कृतिहरूको कलात्मक प्रस्तुति कथामा पाइन्छ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरूवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा, स्टीम जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा, चीनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै, सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।

0: लौ घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 2 गते शनिबार, मे 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ै, 15.5 खर्ब बेरोजू, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
1: 300% म्याद थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै, घरबाट निस्कन मध्ये 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाईको इट्टा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमाए।
0: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीका स्रोतहरू सुक्दै, पर्यटन विधेयकलाई सरोकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता।
1: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, यूएले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने, मध्यपूर्व द्वन्द समाधानका लागि चीनको सहयोग इरानले स्वागत गर्ने।
0: र आईसीसी विश्वकप लीग 2 आज नेपाल अनि अमेरिका भेट्दै, 2 महिनामै एन्फाको निलम्बन फुकुवा, राष्ट्रिय महिला भलिबलको कप्तानी अब निरुता ठगुन्नाले गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सर्लाहीको इटा भट्टामा पुरेर 3 मजदूरको मृत्यु भएको प्रसंग।
1: सर्लाहीको हरिपुर नगरपालिका 5 मर्जुवा स्थित कृष्ण इटा भट्टामा पुरिएर 3 जना मजदूरको मृत्यु भएको छ। सर्लाईकै कौडेना गाउँपालिकाका गाउँपालिका निवासी वीरेन्द्र चौधरीले संचालन गरेको इटा भट्टामा पुरिएर उद्योगमा कार्यरत 3 जना मजदूरको हिजो साँझ मृत्यु भएको हो। भट्टाबाट इटा निकाल्ने क्रममा माटो र इटाले पुरिएर सर्लाईको गोडैता नगरपालिका 7 रामबन बस्ने 50 वर्षीय फिताई मनसूर, गोडैता नगरपालिका 9 बस्ने 35 वर्षीय शम्भू राउत र भारत लखिमपुर बस्ने 35 वर्षीय अंगद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मलंगवा नगरपालिका 7 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। तुलसीको प्रादेशिक अस्पताल मलंगवा र सत्यनारायणको मर्जुवा स्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। घटनामा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको डीएसपी राई गेस प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीलाई उद्धृत गर्दै रेडियो एकता सर्लाईबाट जनार्दन खत्रीले खबर पठाउनु भएको छ।
0: यसैबीच घरबाट निस्कने मध्ये दैनिक 7 जना बेलुका घर फर्कन नपाउने गरेको बारेमा संसदीय समितिमा छलफल चलेको छ। संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले गत बुधबार समितिको बैठकमा सड़क दुर्घटनासँग सम्बन्धित यस्तो तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय सँग निरन्तर संवाद गर्दै उपयुक्त विधि र निष्कर्षमा पुग्नुपर्ने उहाँले जानकारी गराउनु भएको हो। 2077-78 यता 5 वर्षमा दुर्घटनामा 12,677 जनाले ज्यान गुमाएका छन्। 5 वर्षमा 188,476 दुर्घटना भएका छन्। चालकको लापरवाहीका कारण पनि दुर्घटना भएको देखिन्छ भने यात्रुका कारण 6,943 सवारी साधन दुर्घटना भएका छन्। सड़कका कारण 3,175, यान्त्रिक कारण 2,997, चौपायाका कारण 521, मौसमका कारण 465 र नखुलेको कारणले गर्दा 69,105 सवारी साधन दुर्घटना भएको तथ्याङ्कले देखाउँछ। यान्त्रिक कारणले भएका दुर्घटनाको संख्या, इन्जिनमा गडबड़ी भएर 1,173, ओभरलोड गरिएका कारण 2,281, पुरानो भएका कारण 164, ब्रेक फेल भएका कारण 1,005, टायर खुस्किने कारणले गर्दा 91 90 र टायर पंचर भएर 1141 सवारी साधन दुर्घटना भएको छ भने सवारी साधनको लाइट बत्तीका कारणले 41 र अन्य कारणले 101 दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यात्रुका कारणले भएका दुर्घटना संख्या मध्ये चढ़ने बेलामा 111 दुर्घटना भएको छ, ओर्लदा 233, झुण्डिएर यात्रा गर्दा 89, छतमा यात्रा गर्दा 21, शरीर बाहिर निकालेर यात्रा गर्दा 358, बाटो काट्ने बेलामा 5523 र अन्य कारणले 608 दुर्घटना भएको तथ्याङ्कले देखाएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सवारी साधन दुर्घटनाका कारण मानवीयसँगै ठूलो धनराशिको पनि क्षति निम्ति रहेकाले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सड़क ऐनमा पनि संशोधनको प्रयास भइरहेको सीआईएनसँग बताउनुभयो।
1: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजुको रकम वर्षेनी बढ़दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 15.43 अर्ब रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय आवधिक बेरुजु र कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम भने बेरुजुलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधिक बेरुजु 7.55 अर्ब रूपियाँ हो भने कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम 7.87 अर्ब देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मात्रै बेरुजु 88.09 करोड़ रूपियाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा भने केही कम हो। आर्थिक वर्ष 2081-82 बेरुजु 91.59 करोड़ रूपियाँ रहेको थियो। यता प्रदेशगत बेरुजुमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 3.5

0: करिब 31 अरब रुपियाँ चाहिँ बेरुजुदी स्थानीय तहको र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। बेरुजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भयो भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भा होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
1: संघीय मन्त्रालयतर्फ आर्थिक वर्ष 2081-82 53 अर्ब 48 करोड 77 लाख रूपियाँ बेरुजु रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै 37 अर्ब 63 करोड 77 लाख रूपियाँ बेरुजु रहेको पाइएको छ। कुल बेरुजुमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22 खर्ब 44 अर्ब 78 करोड अंकको लेखा परीक्षण गरेको थियो। अर्थको 37 अर्ब बेरुजु मध्ये 20 अर्ब असुल गर्नुपर्ने, 16 अर्ब 63 करोड नियमित गर्नुपर्ने र 4 करोड 57 लाख पेस्ट्री बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 औं वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरीहरू देखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभग्राहीको खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको पनि महालेखाको प्रतिवेदनले औल्याएको छ। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको शुरू म्यादमा 3 गुणा बढ़ी अर्थात 300% समय थप्दा पनि काम अधूरै रहेको औल्याइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको देखिन्छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका छन्। सार्वजनिक गरिएको महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन 2083 को सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47 अर्ब 72 करोड 55 लाख छ। आंशिक रकम भुक्तानी हुँदा समेत निर्माण कार्य अधूरै रहेको औल्याइएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निकुञ्ज क्षेत्रमा पानीको समस्या बढ़दै विकल्पमा कृत्रिम पोखरीको अभ्यास,
3: जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्यो।
1: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध, नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सदस्यले पर्यटन विधेयक 2081 सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएका मुख्य चासोका विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपाल कोराबले हिजो काठमाडौँमा आयोजना गरेको सरकारवाला संघको अन्तर्क्रिया कार्यक्रममा सरकारवालाका प्रश्नको जवाब दिँदै सांसदले उक्त प्रतिबद्ध

0: तथा व्यक्त गरेका हुन्। अन्तर्क्रियामा सांसद, पर्यटन व्यवसाय, पेशागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञ सहितको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिममा पुनरावलोकन प्रतिवेदनमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गरिने आयोजकले जनाएको छ। पर्यटक व्यवसायी आङ छिरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बतमा अहिले नेपाल भन्दा धेरै अगाडि भइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून, पर्यटन व्यवसायी समुदाय र मजदूर मैत्री हुनुपर्ने बताउनु भएको छ। त्यस्तै होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र फरक फरक कानून बनाउँदा पर्यटन व्यवसायीलाई अप्ठ्यारो पर्ने गरेको समेत बताउनुभयो। पर्यटन व्यवसायीलाई आतिथ्यता प्रदान गर्ने, साहसिक गतिविधि सञ्चालन गर्ने, हवाई, जमीन र नदी तालमा संचालित यातायातको व्यवस्था गर्ने र सभा सम्मेलनको आयोजना सञ्चालन गरी व्यवसाय गर्नेको व्यावसायिक गतिविधिहरू विशेष गरी नेपालको सन्दर्भमा देखिएकाले सोही बमोजिम दर्ता भएका संगठनलाई मान्यता प्रदान गर्दा संस्थाका रूपमा विकास गरी राज्यले गर्ने लगानीलाई उनीहरूसँग सहकार्य गरी पर्यटन प्रवर्धन गर्दा सकारात्मक नतिजा आउने समेत पर्यटन बोर्डका कार्यवाहक प्रमुख हिक्मत सिंह एरीले बताउनुभयो। त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुन्नीमा उदासले सबै सरकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढ़ाउने समेत बताउनुभयो।
1: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौ। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसको लागि म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ। जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन।
0: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकार स्पष्ट नभए समस्या आएको समेत बताउनुभयो।
2: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो। निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि म चाहिँ सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्तडमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्ला फाँटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्ने दिँदो रहेछ होइन। त्यो कानूनी चाहिने झन्झटका कारणले गर्दाखेरि अब त्यो 5 स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ। यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू चाहिँ शुक्ला खाना जान मान्दो रहेछ होइन, जाँदो रहेछ। त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन। अनि रारा जानेले जाने खर्च जान मान्दो रहेछ। धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिने उसमा हुने हुँदो रहेछ। यो घटाउँ भनेर चाहिने मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन। अहिले अहिले चाहिँ त्यो अलिक पोजिटिभ भाष जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्नु भन्छु म।
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर। कान्तिपुर दैनिकमा साउदीको फ्युचर सिटी परियोजना बन्द, 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकमा होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिँदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको उल्लेख गरिएको छ। सगरमाथा चढ़िरहेका फुर्दीकीहरू शीर्षकमा तूफान न्युपानेले लेख्नु भएको खबर छ। सन् 1975 जापानकी जुनको ताबेले पहिलो पटक सगरमाथाको चुचोरोमा पाइला राखिएता 50 वर्षमा सयौं महिलाले उहाँको पदचाप पछ्याएर कोही फर्किएका छैनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए, फर्कनेले इतिहास रचे र रचिरहेका छनृ।
3: भित्री पन्नामा खबर छापिएको छ एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको यो खबर हो। नयाँ पत्रिका दैनिकमा संघीय कानूनको ओत लागेर प्रदेशको कानूनको शर्तलाई चुनौती दिन नमिल्ने बारेमा सर्वोच्चको व्याख्या बारेको खबर छापिएको छ। सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ। पूर्ण इजलासले संघीय निजामती ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएको छ। सप्तरीको रूपनी घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढ़ुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश गरेको हो। यद्यपि यादवको रिट खारेज गरिएको छ। संसदीय सुनवाई समितिको कार्यविधि प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मले चार चार महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने शीर्षकमा कमल राज भट्टले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्य प्रगति विवरण सार्वजनिक गर्नुपर्नेछ। संघीय संसदले राज्यका निकायका पदाधिकारीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको छ। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समितिले आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक चार महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ। अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्नेछ। गुप्तचर फेरि प्रधानमन्त्री कार्यालयकै माथतमा शीर्षकमा नयाँ पत्रिका दैनिकमै अर्को खबर छ। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदकै माथतमा ल्याएको छ। देशको एकमात्र गुप्तचर निकाय यसअघि गृह मन्त्रालय अन्तर्गत थियो। बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको कार्य सम्पादन नियमावली 2083 अनुसार विभाग प्रधानमन्त्री कार्यालय माथतमा रहने उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा जेएनजी आन्दोलनले आर्थिक व्यथिति शीर्षकमा सुरेन्द्र काफ्ले र सुनिता कार्कीले लेख्नु भएको खबर छापेको छ। 179 निकायको हिसाब परीक्षण नै हुन सकेन। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजू 7.55 अर्ब रूपियाँ पुगेको छ। वर्ष दिनमै 88.09 करोड़ बेरोजू थपिएको छ। यस वर्ष जेएनजी आन्दोलनका कारण 180 कार्यालय र निकायको श्रेष्ठता पेश हुन नसक्दा 1.47 अर्ब 90 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
0: त्यस्तै आजको गोर्खा पत्रको पहिलो पृष्ठमा 25,000 दरबन्दी कटौती शीर्षकमा खबर प्रकाशित छ। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन्। का पनि डाक्टर शीर्षकमा अर्को खबर प्रकाशित छ भने पत्रकारिता मर्यादित हुनुपर्छ शीर्षकमा अर्को खबर छ। 7.5 खर्ब नाग बेरोजू शीर्षकमा खबर छ भने आजको गोर्खा पत्रको पहिलो पृष्ठमा खबर प्रकाशित छ।
3: नागरिक दैनिकमा कफिनमा फर्किए 1273 शीर्षकमा सविता खड्काले लेख्नु भएको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशीका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा पीड़ा छ नेपालीहरूलाई। रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 2082-83 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। किशोर किशोरीको सम्बन्ध बदलियो, समय अब बदलिनुपर्छ कानून शीर्षकमा सुभद्रा धिथालले लेख्नु भएको खबर छापिएको छ। 2078 पुसमा महोत्तरीको बर्दिवास नगरपालिकामा 14 वर्षीय किशोरलाई प्रहरीले जबरजस्ती करनी प्रयासको आरोपमा पक्राउ गर्यो। त्यही ठाउँका 14 वर्षीय किशोरीलाई जबरजस्ती करनी गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरलाई प्रहरीले समातेको थियो। घाँस काट्ने क्रममा भएको यस्तो खालको दुर्व्यवहारको विषयमा अनुसन्धान पनि पछि अगाडि बढ़्यो। बाल अधिकार कर्मी तारक धिताल धेरै देशहरूमा रोमियो जुलियट क्लज लागू भएको र जसले समान उमेर वा न्यून उमेर अन्तर भएका किशोर किशोरी बीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको अपराध नमान्ने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अधिकार कर्मी धितालको भनाई पनि उद्धृत गरिएको छ।
0: ताजा खबरमा अब विदेशका खबर। कंगोको पूर्वी प्रान्तमा इबोलाको नयाँ प्रकोप भेटी देखिएको छ। अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरूले इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म 246 संक्रमित भएको र कम्तीमा 65 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेकाले निगरानी र नियन्त्रणको प्रयास पनि तीव्र पारिएको बताइएको छ। पश्चिम एशिया द्वन्दले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि यूएईले विकल्पमा नयाँ पाइपलाइनको निर्माण अघि बढ़ाएको छ। यसै महिनाको शुरूमा तेल उत्पादन नियन्त्रण नियम उल्लंघन गर्दै उत्पादन र आपूर्ति बढ़ाएको यूएईले अर्को हप्ता अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना समेत अघि सारेको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले पूर्व मध्यपूर्वमा द्वन्द समाधान गर्न चीन लगायतका कुनै पनि सहयोगका लागि आफू तयार रहेको समेत बताउनु भएको छ। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको विदेश मन्त्री अराघचीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा समकक्षी सी जिनपिङसँगको भेटमा हर्मुज खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल युद्ध विरामका लागि इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेपछि अराघचीको यस्तो प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: साझा खबरमा अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार हिजो अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। अर्ली इलेक्सनबाट पछि नहटेपछि गत 11 चैतमा राखेपले एन्फालाई 3 महिना समयका लागि निलम्बन गरेको थियो। यद्यपि राखेपले आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन। एन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेप बिना शर्त आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको हो। नेपालले काभा भलिबल च्याम्पियनशीपमा नयाँ कप्तान निरुता ठगुण्डाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गर्यो। महासंघको 69 केन्द्रीय कार्य समितिको बैठकले दार्चुलाको नौगाट गाउँपालिका 6 जन्मनुभएका निरुतालाई नयाँ कप्तानका रूपमा नियुक्त गरेको हो। र कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलिरहेको आईसीसी विश्वकप लीग 2 घरेलु टोली नेपाल र अमेरिकाले आफ्ना समान एक एक खेल गुमाएका छन्। सहभागी मध्ये स्कटल्याण्डले 2 जित निकालेको छ। संयोग यस्तो रह्यो कि स्कटल्याण्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार 2 हराएको थियो। लगातार 2 जित निकालेको स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका पनि दोस्रो स्थानमा झरेको छ। अमेरिकालाई पछिल्ला 4 हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाको बीच खेल आज हुँदैछ।
0: वन्यजन्तु र पक्षीका लागि पानीका स्रोतको अभाव र निकुञ्जमा गरिएको विकल्पको खोजी कुराकानी रिपोर्ट कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्को
1: डिशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: साझा खबरमा निकुञ्जमा पानीको समस्या र समाधानको प्रयास जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5,000 भन्दा धेरै तालहरू छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लामा ताल छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने भेटिएका मध्ये 472 नामाकरण नै गरिएको उक्त अध्ययनमा उल्लेख छ। तर पछिल्लो समयमा तालहरू सुक्ने पुरिने र अतिक्रमणमा पर्ने क्रम रोकिएको छैन। चितौन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
4: 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापनाताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चाउँदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
5: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
4: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवी तालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चाउँदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छते तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
5: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
4: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
6: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, चाहिँ पानी खान आउने त्यही खेल्ने गर्दा अहिले स्पोर्ट हुनु सजिलो हुन्थ्यो। अब अहिले ताल तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
7: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो, यो माछा अनि कछुवा तालहरू धेरै छ, मैले पहिले पनि देखाए हो।
4: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। सिन्धु ढकाल, सीआईएन, रेडियो भरतपुर, चितवन।
3: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ी 15.5 खर्ब बेरुजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
3: 300% म्याद थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै।
9: हुँदै घरबाट निस्कने मध्ये दैनिक 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाहीको इटा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमाए।
8: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीको स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता।
9: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, यूएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने।
8: र आईसीसी विश्वकप लीग 2 आज नेपाल र अमेरिका भिड्दै 2 महिनामै इन्फाको निलम्बन फुकुवा।

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: राष्ट्रिय खेलकुद परिषदद्वारा इन्फामाथिको निलम्बन फुकुवा।

0: अब चाँदीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि चाँदीमा घर कर्जा, चाँदीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। सरसरू लागू हुनेछ।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा नवीन र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मैत्रीता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजो रकम वर्षेनी बढ़दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजगी कार्यवाही गरी टुंगो लगाउनु पर्ने सहित 15 खर्ब 43 अर्ब रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय आवधिक बेरोजगार र कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम भनी बेरोजगार दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधिक बेरोजगार 7 खर्ब 55 अर्ब 17 करोड़ रूपियाँ हो भने कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम 7 खर्ब 87 अर्ब 86 करोड़ देखिन्छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मात्रै बजेट बेरोजगु 88.9 करोड़ 11 लाख रूपियाँ छ। यो अघिल्लो वर्षको तुलनामा भने केही कम हो। आर्थिक वर्ष 2080-81 बेरोजगु 91.59 करोड़ 79 लाख रूपियाँ थियो। आर्थिक वर्ष 2081-82 संघ प्रदेश र स्थानीय तह संगठित तथा संघीय कानून अनुसार गठित संस्था गरी 5526 कार्यालय निकायको 94.84 अर्ब 50 करोड़ रूपियाँको लेखा परीक्षण गरिएको थियो। असुल उपहार गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेशकी फरछोट हुन नसकेकोलाई कुल बेरोजगारमा समेटिएको छ। लेखा परीक्षण बक्यौता, राजस्व बक्यौता, शोध भर्ना लिन बाँकी राजस्व बक्यौता, वैदेशिक अनुदान तथा ऋण जमानत बसी दिएको ऋणको भाखा नागेको सावा ब्याजलाई कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम शीर्षकमा राखिएको छ। 23 र 24 भदौको जेएनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिका कारण श्रेष्ठा पेश नभएर 179 कार्यालयको 1 खर्ब 47 अर्ब 90 करोड़ रूपियाँको लेखा परीक्षण हुन नसकेको महालेखाले जनाएको छ। महालेखा परीक्षक तोयम रायले सरकारी निकायमा सुशासन कायम नहुँदा बेरुजु रकम बढ़दै गएको बताउनुभयो। महालेखा परीक्षकको कार्यालयले औल्याएका सुधारका उपायलाई अक्षरशः कार्यान्वयन नहुँदा बेरुजु अंकमा वृद्धि देखिएको उहाँको भनाइ छ। सार्वजनिक गरिएको बेरुजु मध्ये सबैभन्दा ठूलो हिस्सा संघ मातहतका कार्यालय तथा निकायको छ। यस वर्ष संघीय मन्त्रालय अन्तर्गत 53 अर्ब 49 करोड़, प्रदेश कार्यालय अन्तर्गत 5 अर्ब 23 करोड़ र स्थानीय तहतर्फ 19 अर्ब 5 करोड़ सीमित र संस्थानतर्फ 10 करोड़ 5 यस वर्ष संघीय कार्यालय अन्तर्गत 53 अर्ब 49 करोड़, प्रदेश कार्यालय अन्तर्गत 5 अर्ब 23 करोड़ र स्थानीय तहतर्फ 19 अर्ब 23 करोड़ तथा स्थानीय तहतर्फ 19 अर्ब 5 करोड़ र सीमित र संस्थागत तर्फ 10 अर्ब 32 करोड़ रूपियाँ बेरोजगु देखिएको छ। गत वर्षको सम्परीक्षण र यो वर्ष औल्याइएका एवं दिइएका निर्देशनपछि 14 अर्ब 63 करोड़ रूपियाँ असुल उपहार भएको महालेखाले जनाएको छ। यस्तै 63 औं लेखा परीक्षणका क्रममा तयार प्रारम्भिक प्रतिवेदनमा आर्थिक वर्ष 2081-82 बेरोजगु 95 अर्ब 27 करोड़ 8 लाख रूपियाँ देखिएकामा प्रतिवेदन सार्वजनिक नहुँदासम्मका निर्देशन र परिपत्रबाट करिब 7 अर्ब फर्छोट भएको छ।
2: यसैबीच सरकारले आर्थिक वर्ष 2081-82 विभिन्न शीर्षकमा 97 अर्ब 56 करोड़ 58 लाख रूपियाँ कर छूट दिएको छ। सरकारले भन्सार राजस्व, मालवस्तु पैठारीमा भन्सार महसूल र आयोजना एवं निर्माण व्यवसाय तथा सरकारी निकाय तथा अन्त शुल्क ऐनमा संशोधन गरी छूट दिएको हो। आर्थिक ऐन 2081 दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क, महसूल वा करको दर घटाउन, बढ़ाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छूट दिन सक्ने व्यवस्था रहेको महालेखा परीक्षकको 63 औं प्रतिवेदनमा उल्लेख छ। भन्सार महसूल ऐन 2081 अनुसूची 4, 5 र 6 पैठारी महसूल पूर्ण वा आंशिक रूपमा छूट हुने व्यवस्था रहेकोमा भन्सार विभागको तथ्याङ्क प्रणाली आशी कुडाको तथ्याङ्क अनुसार भन्सार राजस्वतर्फ 85 अर्ब 23 करोड़ 16 लाख रूपियाँ छूट दिइएको छ। गत वर्ष 79 अर्ब 87 करोड़ 39 लाख रूपियाँ मात्रै छूट दिइएको थियो। आर्थिक ऐनबाट आन्तरिक राजस्वतर्फ समेत छूट दिएकोमा सो अभिलेख मन्त्रालय र आन्तरिक राजस्व विभागले नराखेको समेत महालेखाले औल्याएको छ। विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको शुरू म्यादमा 3 गुणा बढ़ी 300% समेत थप्दा पनि काम अधुरै रहेको पाइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्जर भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय रहेका छन्। हिजो सार्वजनिक महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47,72,55,00,000 रूपियाँ रहेको छ। आंशिक रकम भुक्तानी हुँदा समेत निर्माण कार्य अधुरै छ। सार्वजनिक खरिद ऐन 2063 दफा 59 र 63 सम्झौता बमोजिम काम नगरी बीचैमा छाड्यो वा कामको प्रगति नगरे पेस्की रकम जफत गर्ने, पूर्व निर्धारित क्षतिपूर्ति लगाउने, ठेक्का तोडेर कालो सूचीमा राख्ने व्यवस्था छ। यस्ता आयोजनामा प्रचलित कानून र खरिद सम्झौता अनुसार कार्यवाही गरी निर्माण सम्पन्न गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले औल्याएको छ। ठेक्का भए प्रकृति कम भएका रूगडा आयोजना व्यवस्थापन गर्ने काम भइरहेको सड़क विभागका महानिर्देशक विजय जयसीले बताउनुभयो। सड़क विभाग अन्तर्गत 227 ठेक्का रूग्ण छन्। कुल 18,33,42,00,000 बराबरका रूगड ठेक्का मध्ये 3,86,00,000 बराबरका ठेक्का तोड़िएको हो। रूगड मध्ये काम हुनेमा गराउने र काम गराउँदा पनि प्रगति नहुने देखिएमा त्यस्तो ठेक्का तोडिने सड़क विभागले जनाएको छ। जलस्रोत तथा सिंचाई विभाग अन्तर्गत चालू ठेक्का 215 छन्। त्यसमध्ये 33 ठेक्का समस्याग्रस्त छन्, जसमा 22 ठेक्का तोडिसकिएको छ। तोडिएका आयोजनाहरूको कुल सम्झौता रकम 14,23,00,000 रूपियाँ छ। बबई सिंचाई आयोजनातर्फ 6 सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुर धाम धनुषा अन्तर्गत 15 र राष्ट्रिय गौरवको सुनकोशी मरिनको बाँध निर्माणतर्फ रूढ रहेका आयोजनाको ठेक्का तोडिएको हो। शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत 42 ठेक्का रूग्ण रहेकोमा 24 तोड्ने प्रक्रिया अघि बढ़ाइएको छ। सड़क विभाग अन्तर्गत 80 राजमार्गलाई छुट्याइएको बजेट अर्कै सड़क आयोजनामा खर्च गरेको भेटिएको छ।
3: संघीय मन्त्रालय अन्तर्गत आर्थिक वर्ष 2081-82 53,48,77,00,000 रूपियाँ बेरुजु रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयले 37,63,77,00,000 रूपियाँ बेरुजु पाइएको छ। कुल बेरुजुमा अर्थ मन्त्रालयले त्यस मातहतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22,44,78,00,000 अंकको लेखा परीक्षण गरेको थियो। अर्थको 37% बेरुजु मध्ये 20% असुल गर्नुपर्ने, 16,63,00,000 नियमित गर्नुपर्ने र 4,57,00,000 पेस्की बाँकी रहेको प्रतिवेदनमा उल्लेखिएको छ। अर्थपछि साबीको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु रकम धेरै छ। मन्त्रालयको 7,10,00,000 बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। संघीय मन्त्रालय अन्तर्गतको कुल बेरुजुमा त्यो 13.28% हो। मन्त्रालयको 12,39,93,00,000 अंकको लेखा परीक्षण गरिएको थियो, जसमा 2,20,00,000 असुल गर्नुपर्ने, 4,40,00,000 नियमित गर्नुपर्ने र 20,00,000 पेस्की बाँकी रहेको बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेखिएको छ। यसै गरी भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको 1,53,00,000, वन तथा वातावरण मन्त्रालयको 1,34,00,000, संचार तथा सूचना प्रविधि मन्त्रालयको 1,16,00,000, शहरी विकास मन्त्रालयको 80,51,00,000, परराष्ट्र मन्त्रालयको 74,34,00,000, ऊर्जा जलस्रोत तथा सिंचाईको 65,26,00,000, गृह मन्त्रालयको 57,72,00,000, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको 52,43,00,000 र अन्य मन्त्रालयको 1,35,40,00,000 रूपियाँ बेरुजु देखिएको छ। महालेखाले साबिका 22 मन्त्रालयको लेखा परीक्षण गरेको थियो। कुल बेरुजुको 97.39% उल्लेखित 10 मन्त्रालयको र बाँकी 2.61% अन्यमा बेरुजु रहेको प्रतिवेदनमा उल्लेखिएको छ।
2: त्यस्तै सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरी रहेको उल्लेखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभग्राहीका खातामा समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको देखिएको छ। प्रतिवेदनमा राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष 2079-80 सामाजिक सुरक्षा भत्तातर्फ 1,08,37,00,000 करोड़ 2 लाख रूपियाँ खर्च भएको उल्लेख छ। यस्तै आर्थिक वर्ष 2080-81 सो खर्च 1.68% वृद्धि भई 1,10,19,70,31,000 रूपियाँ पुगेको जनाइएको छ। आर्थिक वर्ष 81-82 सरकारले 38,06,634 लाभग्राहीलाई 1,14,41,02,68,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरिसकेको प्रतिवेदनमा उल्लेख छ। निष्क्रिय लाभग्राही खाताको ट्र्याकिङ गर्ने प्रभावकारी प्रणाली विकास नभएको तथा वितरणको प्रभावकारी अनुगमन हुन नसकेको कारण मृत व्यक्तिको खातामा समेत भत्ता जाने जोखिम रहेको महालेखाले जनाएको छ।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
7: रु 1,000 प्रति युनिट मूल्य रु 10 मेरो सेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो. नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल लगायत माध्यम मार्फत हुने अनलाइन ठगीका घटना बढ़िरहेका छन्। विभिन्न प्रलोभन र नकली अफर मार्फत सर्वसाधारणलाई ठगी गर्ने क्रम बढ़ेको हो। प्रहरीका अनुसार नयाँ नयाँ तरिका अपनाएर ठगी गर्ने प्रवृत्ति बढ़दै गएकाले यसका प्रयोगकर्ता सचेत रहनुपर्ने बेला भइसकेको छ।
2: मार्केटमा जाने भन्दा अनलाइन सपिङ नै गरिन्छ धेरै जसो. तर अब टिकटकमा 5K जति फलोअर भएको नेपाल स्लिपर्स फेसन भन्ने पेजमा चाहिँ अब हेर्दाखेरि राम्रै थियो. त्यही भएर वाट्सएप नम्बरमा कन्ट्याक्ट गरेको, पेमेन्ट पनि गरियो. पेमेन्ट गरेपछि चाहिँ ब्लक भयो, केही पनि रेस्पोन्स छैन. यस्तो चिट पनि हुँदो रहेछ.
3: उनी हुन् रजनी श्रेष्ठ. केही समय अघि वाट्सएप मार्फत कारोबार गर्दा ठगीमा परेको बताए कि उनले यस्ता ठगी बारे प्रहरीमा उजुरी गर्ने प्रक्रिया बारे थाहा नपाउँदा गुमाएको पैसा फिर्ता आउने आशा गुमाएकी छन्। समयको सदुपयोग गर्न खोज्दा उल्टै पैसा नै गुमाउनु परेको भन्दै उनले अनलाइन सेवाबाट सामान खरिद गर्दा पीड़ित हुनु परेको सुनाइन्।
2: मैले पुलिसकोमा रिपोर्ट त गरेको छैन, अब कसरी गर्ने नि थाहा भएन. पुलिस स्टेशन गइवरी गर्न त सकिएन, अब पैसा आउँछ भन्ने त केही पनि आश त छैन.
3: पछिल्लो समय नेपालमा वाट्सएप मार्फत हुने अनलाइन ठगी अर्थात स्क्यामिङका घटना तीव्र रूपमा बढ़दै गएको देखिएको छ। डिजिटल प्रविधिको प्रयोग सँगै संचार सजिलो भए पनि साइबर अपराधीहरूले यही माध्यमलाई ठगीको नयाँ हतियार बनाएका छन्। प्रहरी तथा साइबर सुरक्षा विज्ञहरूका अनुसार ठगहरूले वाट्सएपमा नक्कली प्रोफाइल बनाएर आफन्त वा साथीको नाममा सन्देश पठाउने, लटरी जितेको झुटो सूचना दिने, ब्याङ्क खाता अपडेट गर्नुपर्ने भन्दै ओटीपी माग्ने जस्ता तरिकाबाट मानिसलाई फसाइरहेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष 2082/83 वैशाखसम्म मात्र 15,953 उजुरी परेका छन्। यी मध्ये 5,558 साइबर ठगीका मुद्दा परेको साइबर ब्यूरोको तथ्याङ्कमा उल्लेख छ। तीमध्ये 555 जनाको रकम फिर्ता भइसकेको र बाँकीको प्रक्रिया जारी राखेको ब्यूरोले जनाएको छ। केही गरी ठगीमा परे प्रहरीमा उजुरी गर्ने प्रक्रियाबारे जानकारी दिँदै साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले भने,
4: हाम्रो साइबर ब्यूरोको वेबसाइटमा गएर त्यहाँबाट त्यही फारमहरू लिएर त्यो फारम भरेर साइबर ब्यूरोकै मेलमा पठाइदिनु हुन्छ। अर्को कुरा, जुनसुकै प्रहरीकाले मुद्दा चल्ने इलाका प्रहरीकाले अथवा प्रहरी कार्यालयमा गएर यो ठगी सम्बन्धी उजुरी दिन सकिन्छ र त्यो प्रहरी कार्यालयले त्यसमा अनुसन्धान गर्दछ।
3: साइबर सुरक्षा विज्ञहरू भन्छन् धेरैजसो प्रयोगकर्ताले यस्ता सन्देशको सत्यता नजाँची तुरन्त प्रतिक्रिया दिने भएकाले ठगीका घटना बढ़िरहेका छन्। कमजोर डिजिटल साक्षरता र सावधानीको कमी पनि प्रमुख कारण मानिएको छ। यस्ता ठगीबाट जोगिन अप्नाउनु पर्ने सावधानी बारे प्रहरी उपरीक्षक गिरी भन्छन्,
4: शंकास्पद लिङ्कहरू आएका छन् आफ्नो मोबाइलमा मेलमा भने त्यस्ता लिङ्कहरूमा क्लिक नगर्ने, इमेलको पासवर्डहरू एकदम बलियो राख्न पर्यो, आफ्नो ब्याङ्क एकाउन्टहरू फेसबुकहरू इमेलहरू चाहिँ अलि सुरक्षित बनाउँछ, कुनै पनि हातमा कुनै पनि डरमा कुनै पनि प्रभावमा कुनै पनि लोभमा ओटिपी ब्याङ्क डिटेल पिन नम्बरहरू कोहीसँग पनि सेयर गर्नु हुँदैन। अपरिचित व्यक्तिहरूद्वारा आएका कलहरू विशेष गरी वाट्सएप कलहरू जहाँ चाहिँ तुरन्तै आफू चाहिँ ब्ल्याकमेल नपर्ने सम्भावना हुन्छ त्यस्ता कलहरू उठाउनु हुँदैन। सामाजिक सञ्जालहरू तर गोपनीयता भित्र राख्नु पर्यो, प्रोफाइलहरू फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङहरू गर्दाखेरि एकदमै सचेत हुनुपर्छ, सकेसम्म चाहिँ क्यास अन डेलिभरी भन्ने र अफर गरेकाहरू अनलाइनहरूबाट सपिङ गर्दाखेरि राम्रो हुन्छ। मतलब भने प्री पेमेन्ट गर्ने हाफ पेमेन्ट गर्ने कुराहरूमा तरिका के हुन्छ भने त्यसले चाहिँ तपाईँको पैसा होल्ड गयो, तपाईँको पैसा आएन हामीले भने आन्सर गर्नु अथवा हामीले चाहिँ डेलिभरी कोड बनाउँछ त्यो कोड पठाउनु अथवा तपाईँको चाहिँ स्टेटमेन्ट पठाउनु भनेर भन्न सक्छ। त्यसको मैले आफ्नो सपिङ सम्भावना प्रबल हुन्छ।
3: वाट्सएप अहिले ठगी गर्नेहरूका लागि सजिलो माध्यम बनेको छ, त्यसैले प्रयोगकर्ताले अत्यन्त सावधानी अप्नाउनु आवश्यक छ। मोबाइल मोबाइल र इन्टरनेट प्रयोग बढ़नु, डिजिटल भुक्तानी, ई सेवा, मोबाइल ब्यांकिङको व्यापक प्रयोग हुनु ठगीका मुख्य कारण हुन्। ठगीमा परेका मानिसहरूले रकम फिर्ता लिनका लागि प्रक्रिया झन्झटिलो भएको भन्दै प्रहरीमा उजुरी दर्ता नगराउँदा पनि यस्ता घटना बढ़दै गएका हुन्। सानो रकम लिन त्योभन्दा बढ़ी खर्च र समय लाग्ने भएकाले पनि कतिपय चुप लागेर बस्ने गरेका छन्। कतिपयले भने ठगीमा परेको निकै लामो समयपछि मात्रै उजुरी गर्दा अपराधीहरू पक्राउ गर्न चुनौती हुने र रकम फिर्ता हुन समय लाग्ने भन्दै प्रहरी उपरीक्षक गिरीले भने,
4: यसरी आदेश खानु पर्दैन। हामीले पैसा फिर्ता गर्छौँ। वैशाख 1 गतेदेखि 50 गतेसम्म हामीले 1,15,07,054 रुपियाँ फिर्ता गरिसकेका छौँ। एक महिनामा 2 करोड रुपियाँ फिर्ता गर्यौँ, पैसा फिर्ता हुन्छ। तर एउटा कुरा के भने, जति सजिलो तरिकाले पैसा गएको हुन्छ उहाँहरू भ्रममा परेर, त्यति सजिलो तरिकाले आउने भन्ने छैन। हामीले मेहनत गर्छौँ, उहाँले सहयोग गर्नुहुन्छ, के भन्छ, पैसा फिर्ता चाहिँ हुन्छ। अलिकति समय चाहिँ लाग्छ।
3: व्हाट्सएप, मेसेजिङ एप, भाइबर, इमो, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत हुने साइबर ठगीका समग्र केसहरू ठूलो संख्यामा दर्ता हुने गरेको प्रहरीले जनाएको छ। प्रहरीको तथ्याङ्कमा व्हाट्सएप अलग्गै नम्बरमा नभए पनि यो सबैभन्दा बढ़ी प्रयोग हुने ठगी माध्यममा परेको छ। विशेषज्ञहरूको भनाईमा डिजिटल सुरक्षाबारे जनचेतना बढ़ाइएन भने यस्ता अनलाइन ठगीका घटना अझै बढ़न सक्ने जोखिम कायमै रहनेछ। कुनै पनि आर्थिक कारोबार गर्नु अघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरी पुष्टि गरेपछि मात्र व्यवहार गर्न सुझाइएको छ। व्हाट्सएप लगायत सामाजिक सञ्जालमा आउने शंकास्पद र अपरिचित सन्देशलाई विश्वास गर्नु अघि पुष्टि गर्ने बानी बसालौं। सामाजिक सञ्जालमा आउने सन्देशको सत्यता जाँच गरे मात्र यस्ता ठगीबाट जोगिन सकिनेछ। रेडियो कान्तिपुरका लागि पूजनी श्रेष्ठ, काठमाडौं।
5: कान्तिपुर सविस्तार।
6: नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका सीईओ ज्योति प्रकाश पाण्डेलाई स्मार्ट टेलिकमको सम्पत्ति लिलामीको विषयमा पक्राउ गरिएपछि बैंकिङ क्षेत्र तरंगित भएको छ। यो घटनाले बैंकको अधिकार, सरकारी सम्पत्ति र कानूनी क्षेत्राधिकार लगायतबारे बहस समेत सृजना भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकारी पाण्डे पक्राउ परेपछि विकसित घटनाक्रमबारे तयार पारिएको एक सामग्री अबको क्रममा।
7: सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्रणालीको सम्पत्ति गैर कानून रूपमा बिक्री गरेको आरोपमा प्रहरीले बैंकका सीईओ पाण्डेलाई पक्राउ गरेको हो। स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि कम्पनीका सम्पत्ति सरकार अन्तर्गत जानुपर्ने अवस्थामा बैंकले ऋण असुलीका नाममा ती सम्पत्ति लिलामी प्रक्रिया अघि बढ़ाएको थियो। सोही प्रकरणमा पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा स्मार्ट टेलिकम स्मार्ट सेलको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित मुद्दामा नियन्त्रणमा लिइएको हो। सो लिलामी प्रक्रिया कानूनी रूपमा मिले नमिलेको बारे अनुसन्धान गरिरहेको प्रहरीले पाण्डेलाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाउने तयारी गरेको छ। कम्पनीको सम्पत्ति लिलामीका क्रममा ऋण असुली समितिका अध्यक्ष समेत भएका पाण्डे अनुसन्धानको घेरामा तानिएका हुन्। नेपाल दूरसंचार प्राधिकरणबाट दूरसंचार सेवा सञ्चालन अनुमति लिएको स्मार्ट टेलिकमले समयमै लाइसेन्स नवीकरण नगरेकाले दूरसंचार ऐन अनुसार सो कम्पनीको अनुमति स्वत खारेज भयो। स्मार्ट टेलिकमले पाण्डे सीईओ रहेको बैंकबाट ठूलो परिमाणको कर्जा लिएर संचार क्षेत्रमा काम गर्दै आएको थियो। यद्यपि सरकारी निकायसंघको समझदारीमा भने निश्चित समयपछि कम्पनीका टावर, नेटवर्क, उपकरण लगायतका सम्पत्ति नेपाल दूरसंचार प्राधिकरण अन्तर्गत जानुपर्ने व्यवस्था थियो। तर लक्ष्य अनुसारको काम गर्न नसकेपछि धराशायी बनेको कम्पनीले कर्जा समेत चुक्ता गर्न नसकेपछि बैंकले ऋण असुल गर्न सम्पत्ति लिलामी प्रक्रिया अघि बढ़ाएको थियो। बैंकले लिलाम प्रक्रियाबाट स्मार्ट सेलका सम्पत्ति अर्को सेवा प्रदायक एनसेललाई बिक्री गरेपछि सरकारको स्वामित्वमा गइसकेको सम्पत्ति बैंकले बिक्री गरेको भन्दै विवाद शुरू भएको देखिन्छ। स्मार्ट टेलिकमको सम्पत्तिको विषयमा जोड़िएका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पलिना स्मार्ट सेलको सम्पत्ति लिलामी प्रक्रियामा सहभागी प्रोफेशनल बिजनेस नेटवर्क प्रणाली र नरेन्द्र ट्रान्सगेट टेक प्रणालीका संचालक हुन्। प्रहरीले गरेको अनुसन्धानमा करिब 40 करोड़ रूपियाँ बराबरको घर भाड़ा र बिजुली महसुल सम्बन्धी विषय समेत उठाइएको छ। प्रहरीका अनुसार लिलामी सूचनामा खरिदकर्ताले स्मार्ट टेलिकमको बाँकी घर भाड़ा र बिजुली बकौता पनि तिर्नुपर्ने शर्त उल्लेख गरिएको थियो। तर सो रकम संकलन गरिए पनि सम्बन्धित पक्षलाई भुक्तानी नगरिएको आशंका गरिएको छ। यही कारण बैंकका सीईओ पाण्डेमाथि अनुसन्धान टोलीले ठगी, विश्वासघात वा आर्थिक हिनामिनाको सम्भावना रहेको भन्दै पक्राउ गरेको हो। पाण्डेलाई पक्राउ गरिएको भन्दै राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अधिकारीहरू भने असन्तुष्ट देखिएका छन्। दूरसञ्चार ऐन 2053 अनुसार पाण्डेलाई पक्राउ गरिएको सीआईबीको दावीका बीच उनीहरूले ऋण लिलामी गर्दा आपराधिक विश्वासघातको अर्थ लगाउन नहुने बताएका छन्। राष्ट्र बैंक, बैंकर एसोसिएशन र विभिन्न बैंकका सीईओहरूले पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लंघन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ध्यानाकर्षण समेत गराएका छन्। बैंकको सीईओ राष्ट्र बैंकको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सीआईबीको ध्यानाकर्षण गराएका हुन्। यसैबीच अनियमितताका घटनामा जोड़िएका व्यक्तिमाथि अनुसन्धान शुरू गरिएको भन्दै सो कदमको समर्थन पनि भइरहेको छ। सार्वजनिक सम्पत्ति र ठूलो रकम जोड़िएको विषय भएकाले निष्पक्ष अनुसन्धान हुनुपर्ने माग पनि उठिरहेका छन्। तर अर्को पक्षले बैंकले ऋण असुल गर्न खोज्दा सीईओ पक्राउ गर्नु गलत सन्देश हुन सक्ने बताएका छन्। यसले बैंकिङ क्षेत्रमा डर र अस्थिरता बढ़न सक्ने उनीहरूको तर्क छ। सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक तथा संस्थाको कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृतको पक्राउले बैंकको साख नै गिर्न सक्ने र बैंकको स्थायित्वमा आँच आउन सक्ने बैंकर संघहरूको दावी छ। पछिल्ला केही दिन यता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायी, निर्माण व्यवसाय र बैंकरहरूलाई पक्राउ गरेको घटनाप्रति सरोकारवालाले आपत्ति जनाएका छन्। यसैबीच सर्वोच्च अदालतले पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ। आफ्नो श्रीमानलाई गैर कानून रूपमा थुनामा राखिएको भन्दै नेहरु दाहालले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अदालतले सो आदेश गरेको हो। सीईओ पाण्डे पक्राउ परेको घटनासँगै बैंकिङ क्षेत्र त्रसित देखिन्छ। स्पष्ट प्रमाण बिना बैंकिङ क्षेत्रका शीर्ष अधिकारी पक्राउ पर्न थाले भने यसले लगानीकर्ता र बैंकिङ प्रणालीमा नकारात्मक असर पर्न सक्ने चिन्ता पनि व्यक्त हुन थालेका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
6: कान्तिपुर आरिमा पुनः ब्रेकको पालो।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँच बारीमा सेवा दिइरहनु भएको छ।
8: शंका सभावे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
8: बाङ्गोटिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनोकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295906667 र 98422267।
10: जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स
2: कान्तिपुरबाट आएर म आर्थिक प्रसङ्ग
3: आर्थिक समाचारको साथमा
2: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनले सरकारी निकायहरूमा सूचना प्रविधि र उपकरण खरिद एवं प्रयोगमा हुने लापरवाही उजागर गरेको छ। ठूलो मुद्रा खर्च गरेर सफ्टवेयर ल्यापटप ट्याब्लेट जस्ता उपकरण खरिद गर्ने र तर तिनको उचित प्रयोग र पुनः प्रयोग नगर्ने प्रवृत्तिले राज्यकोषमा व्यवहार थपिएको आशय प्रतिवेदनमा उल्लेख छ। विशेष गरी स्थानीय तहहरूले सफ्टवेयर खरिद मर्मत सम्भार नवीकरणमा करोड़ रूपियाँ खर्च गर्ने गरेको पाइएको छ।
4: कान्तिपुरमा अब अन्तर्राष्ट्रिय प्रसंग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनी भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। चीनको उच्च स्तरीय भेटवार्ता क्रममा व्यापार सम्झौता तथा इरान युद्ध अन्त्यका लागि बेजिङबाट ठोस सहयोग प्राप्त हुने अपेक्षा गरिए पनि कुनै महत्वपूर्ण उपलब्धि बिना भ्रमण सकिएको हो। चीनी राष्ट्रपति शी जिनपिङले ताइवान मामिलामा संयम हुन आग्रह गरेको विभिन्न समाचारहरूमा उल्लेख गरिएको छ।
2: कान्तिपुर डायरीमा अब खेल प्रसंग राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फा माथिको निलम्बन फुकुवा गरेको छ। त्यसअगाडि परिषदले एन्फालाई गत चैत 11 तीन महिना निलम्बन गरेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल परिषदका सदस्य सचिव रामचरित्र मेहता र एन्फाका महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाह बीच बसेको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो।
4: अब मौसम सम्बन्धी जानकारी कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा सामान्यतया बादल आएको छ भने बाँकी भूभागमा आंशिक बादल आएको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने जलसा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम 29 डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:53 हौस् त्यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यहीँ सकिन्छ।
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ संघको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एन्ड एटेन्ट भइसकेको छ। तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो संघको सभा 95.5 मेगाहर्जको तरंगबाट प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट केस पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ संखुवा सभा व्यवसायमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ, त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु। त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ संखुवा सभा सुन्दै रहनुहोला।

कार्यक्रमको शुरूआतमा यो देशभक्ति आवाज मैले तपाईँको लागि राखिसकेको छु। आज विक्रमसम्म 2083 साल ज्येष्ठ महिनाको 2 गते शनिबार कृष्ण पक्षको औसी तिथि तदनुसार इस्वीसम्म 2026 मई 16 तारीक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। विशेष भेटघाटले काममा उत्साह बढाउला, आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कृतिमानी काम गर्ने समय देखिन्छ। साथीभाइको सहयोगले हिम्मत भने दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेकाले मेहनत नाम दाम र इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्नेछ भने नयाँ कामको प्रस्ताव आउनेछ। साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। आजको दिनमा मेष राशि हुने श्रोताहरूलाई

मेष राशि पछि दोस्रो राशि रहेको छ वृष राशि। समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने समय देखिन्छ। श्रम अनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि भने उठाउन मुस्किल पर्नेछ। परिवर्तन बाटो टाढिनु पर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सदाचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै दिलाउनेछ। समस्या दर्शाउँदा सुख दुःखमा भने साथ दिनेहरू फेला पर्नेछन् र लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। आजको दिनमा विश्वासी हुने श्रोताहरूलाई

वृष राशि पछि तेस्रो राशि रहेको छ मिथुन राशि। अवसर पाइनेछ र मेहनतले लक्ष्यमा पुर्याउन सक्नेछ। दिगो फाइदा हुने काम हात लागि हुने समय छ। श्रमको उचित मूल्याङ्कन होला। पढाइमा पनि प्रगति हुनेछ भने व्यापार साझेदारी र सत्तापट्टामा लाभ मिल्नेछ। दिगो योजना प्रारम्भ गर्ने समय छ। श्रमको उचित मूल्य प्राप्त हुनुका साथै संचित धनको उपयोगले लाभ भने दिलाउनेछ र प्रत्यक्ष गरिएको काम बन्नुका साथै उठ्न पनि रकम हात लागि हुनेछ। आजको दिनमा मिथुन राशि हुने श्रोता

मेथुन राशि पछि चौथो राशि रहेको छ कर्कट राशि। मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जग्नेछ, आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिनेछ, दाम र प्रतिष्ठा कमाउने बेला देखिन्छ, सामाजिक दायित्व बढ्नेछ भने भूमि वाहन र पैतृक सम्पत्तिबाट पनि लाभ मिल्नेछ, व्यापारमा पनि प्रशस्त फाइदा हुनुका साथै प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ होला, सहयोगीहरूले हिम्मत दिलाउनेछन् र प्रत्यक्ष गरिएको उपलब्धि समेत प्राप्त हुनेछ। आजको दिनमा कर्कट राशि हुने श्रोताहरूलाई

कर्कट राशि पछि पाँचौं राशि रहेको छ सिंह राशि। जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नु पर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। लगनशील नबन्दा बन्न बन्दै पनि काममा पछि परिनेछ। स्वास्थ्यको लागि आहार विहारमा भने अलिक सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले अलमल भने बढ्न सक्छ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ भने सहयोग पाइनेछ। काम रोकिनाले चेताईको फाइदा नहुन सक्छ। अलिक होसियार रहनुहोला। आजको दिनमा सिंह राशि हुने श्रोताहरूलाई।

सोम राशि पछि छैटौं राशि रहेको छ कन्या राशि। जिम्मेवारीले व्यस्तता बढाउनेछ भने तर शरीरमा कमजोरी अनुभूति हुनेछ। अस्वस्थ शरीरले र काममा जुट्नु पर्ने हुन सक्छ। पहिलेको समस्या दोहोरिनाले अलमल भने बढ्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला र आमदानी रोकिनाले पनि योजना स्थगित हुन सक्छ। कामको चाप बढ्नेछ। आजको दिनमा कन्या राशि हुने श्रोताहरूलाई

कामी राशिपछि सातौं राशि रहेको छ तुल राशि। साथीभाइको आगमनले दिन मनोरञ्जन पूर्ण रहनेछ। रमाइलो यात्रा जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ भने पहिलेको सफलताले पनि थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आमदानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा पनि परिवर्तन ल्याउन सिकिनेछ। नयाँ कामको प्रस्ताव आउनुका साथै सहयोगीहरू प्रशस्तै भेटिनेछन् र बेचिलिएको परिवारजनसँग पनि भेटघाट हुनेछ। आजको दिनमा तुला राशि हुने श्रोता।

पुनराजपछि आठौं राशि रहेको छ वृश्चिक राशि। चुनौती अँगाल्नु परे पनि आफ्नो लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन्। कर्मयोगले भविष्यको बाटो समाउनेछ भने मेहनतले काममा पनि सफलता नै दिलाउनेछ। समस्या पहुँचाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जब बसाउने मौका देखिन्छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा पनि जित हासिल हुनेछ। आजको दिनमा वृश्चिक राशि हुने श्रोताहरूलाई

वैश्य प्रजापति नौ राशि रहेको छ धनु राशि। परिस्थिति सोचे जस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। वस्तु प्राप्त भए पनि मेष नमिल्नाले काममा ढिला सुस्ती हुनेछ। प्रत्यक्ष नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। संघर्षले कर्मयोग भनी अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्वाकांक्षी योजना गोप्य राखेर मात्र अघि बढ्नुहोला र परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्छ। अलिक होसियर रहनुहोला। आजको दिनमा धनु राशि हुने श्रोता।

धनराशि पछि दसौं राशि रहेको छ मकर राशि। अरूको फाइदाको लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा अलिक सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। बैसुरमा दिएको वचनले अप्ठ्यारो भने पर्न सक्छ र आवेशको व्यवहार र असमझदारीले पनि आफन्तजनसँग टाढिन सक्छन्। आजको दिनमा मकर राशि हुने श्रोताहरूलाई

मकर राशि पछि एघारौं राशि रहेको छ कुम्भ राशि। पुरुषार्थ काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोग जुट्नाले सोचेको लाभ भने उठाउन सकिनेछ। गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ भने मेहनतले पनि सफलताको उचाइमा पुर्याउनेछ र आसमारीको नतिजा समेत सकारात्मक हुन सक्छ। आजको दिनमा कुम्भ राशि हुने श्रोता।

कन्या राशिपछि अन्तिम अथवा बाह्र राशि रहेको छ मीन राशि। परिस्थिति वश आफ्नो वचनबद्धता पालना गर्न नसकिएला बोली व्यवहारको कठोर शैलीले समस्या निम्त्याउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुहोला, विविधताले निर्णय कमजोर बन्नेछ। अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलिक अलमल बढ्न सक्छ र काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला। आजको दिनमा मीन राशि हुने श्रोता।

श्रोता, मैले तपाईँको बाह्रवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफलले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागि रहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्यको थलानी गर्दै हुनुहुन्छ, नयाँ कार्य थलानीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ सङ्घ सभाबाट म रञ्जना पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् अनि सजग पनि रहनुहोस् भन्दै आज हुन्छ। नमस्कार।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-600।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किने आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 800, जनक पौडेली 98520 58344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदारी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
3: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163 55553 र 98423 18 049।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार विज्ञापन हो।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
8: सम्पर्क 9843447262,
7: 9810555580
8: र व्हाट्सएप नम्बर 9852286646।
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0935906667 र 9842226667।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: लौकै घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 MHz।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खुल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर।
5: नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्ख सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615-39444
7: र 0295-90155।
8: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
9: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
9: प्रोप्राइटर सुनु एन भीम कदाइली।
2: सम्पर्क 0291400084 र 98040485870।
10: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष विशेष कुराहरूलाई जानकारी दिने प्रयास गरिरहेका छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईहरूसँगै रहनेछौ र तपाईहरूसँग भएका विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयासमा लागिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छौ। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आजमिति 2083 साल रह्यो। आज वैशाख महिना हो। वैशाख महिनाको 2 गते, माफ गर्नुहोला, आज जेठ महिना हो। जेठ महिनाको आज 2 गते, आज शनिबार। तदनुसार ईस्वी सन् 2026 मे 16 तारिक नेपाल सम्मत 1146 वर्ष लागा। रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण आज ग्रीष्म ऋतु। आज ज्येष्ठ कृष्ण पक्षको परम पवित्र पावन दिन छ। आज सूर्योदयमा अमावस्यम तिथि रहेको छ। 52:05 26:07 भरणी नक्षत्र 31:20 दिनको 5:48 सौभाग्य योग 13:09 चरकरण 24:55 आज आनन्द युगमा ध्वंस योग रहेको छ। आजको दिन मानको समय 33:42 रह्यो। बिहान सूर्योदय 5:17 जाँदा भयो। साँझ सूर्यास्त 6:45 रहनेछ। आज दशश्राद्ध बट सावित्री व्रत। आज विशेष गरी हलो तथा निस्विवार्ने दिन छ। आज शनि जयन्ती। ओम सम शनैश्चराय नमः मन्त्र जप गर्नु, पिपलमा गएर पूजा गर्नु। आज असत्य राम्रो दिन आज शनि जयन्ती रहेको कारणले गर्दा छ। आज हरेक घरमा हनुमान चालिसा शनि चालिसाहरू पाठ गर्दा राम्रो हुन्छ। अर्को रह्यो कुरा आज दशश्राद्ध। आज हलो पनि बार्ने आदै छ, निसी पनि बार्ने आदै छ। विशेष गरी

बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र पनि मिथुन राशिमा, शनि मीन राशिमा, राहु यतिखेर कुम्भ राशिमा छन् अनि केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्ने गरिन्छ। अबको दिनमा तपाईँलाई जानकारी गराउँ, राशिफलले के भन्छन्, आजको दिन तपाईँको लागि कसरी व्यतीत हुन्छ त, तपाईँका राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष, मेषको लागि दिन सफलतापूर्ण रहनेछ, आनन्दको दिन छ भने काममा पनि सफलता मिल्ने योग छ, लामो दूरको यात्राहरूमा सहज हुने योग छ। बाह्रौं चन्द्रमाले कहिलेकाहीँ अलिकति झन्झटिलो कामहरूमा फसाउन सक्छ, काममा अप्ठ्यारो स्थिति आउँदा धन खर्च हुन सक्छ, स्वास्थ्यमा सामान्य हानि नोक्सानी पनि बेहोर्नु पर्ने योग छ। तर लग्नमा राजयोग परेकाले सरकारी काममा भने सकारात्मक ऊर्जा प्राप्ति छ। काम गर्दै जाँदा सौभाग्य वृद्धि रहनेछ, सबैले तपाईँको प्रशंसा गर्लन्, पराक्रमिक योग छ, आमदानीका स्रोत वाणिज्य कर्म व्यापारमा राम्रो फाइदा मिल्ने योग राशिमा मिथुनलाई देखियो। लग्नमा बृहस्पति पनि हुनुहुन्छ, यतिखेर विद्यार्थीको लागि पनि शुभ संकेतहरू राम्रा छन्। आजको दिनमा उन्नति र प्रगतिको लागि वातावरण धेरै राम्रो छ, मान सम्मानमा वृद्धि हुँदै जाने योगहरू पनि राम्रा छन्। सकारात्मक ऊर्जाका साथसाथमा सोचेका कामहरूले पनि साथ दिने योगहरू छन्। तर आठौं राहु भएकाले खुट्टा र नसाको समस्याले सताउन सक्ने भएकाले विशेष सावधानी भने कर्कट राशिले अपनाउनु पर्नेछ। सिंह राशिको लागि गर्दै आएका हरेक काममा सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ, मान सम्मानमा वृद्धि हुन्छ। आर्थिकता ताकेका कामहरूबाट पनि धेरै कुरामा सहज हुने योग राशि सिंह राशिलाई आजको दिनबाट संकेत देख्न सकिन्छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुने योग छ, लामो दूरको यात्राहरूमा सहज हुन्छ। आजको दिनमा प्रशंसा तपाईँले धेरै प्राप्त गर्न सके तापनि चन्द्रमाले अलिकति साथ नदिएको कारणले गर्दा आमदामी भने कम हुने र खर्च बढी हुने योग छ। तपाईंलाई आज सामान्यतया ओम चन्द्रमसे नमः मन्त्र जप गर्नु आजको लागि शुभ हुन्छ। आफन्तहरूसँग भेटघाट हुनेछ, प्रेममा सफलता मिल्नेछ, नयाँ प्रेम प्रेमीका बीचमा सम्बन्ध सुधार हुँदा मन भने आनन्दित रहने योग राशि तुलालाई संकेत देखियो। महालक्ष्मी योग तपाईँको सप्तम घरमा हुँदा दाम्पत्य जीवनमा रहनुहुने महानुभावहरूको लागि भने कार्य सम्पादन सहज हुनेछ, आर्थिक क्षेत्रमा पनि मन गदगद र प्रसन्न हुने योग रहेको छ। वृश्चिक राशिको लागि छैटौं ग्रह शत्रुकारक पनि मानिन्छ, तर कहिलेकाहीँ लाभ पनि अचानक हुन सक्छ। दिन मिश्रित खालको छ, पठन पाठनमा भने सकारात्मक हुने योगहरू राशिमा वृश्चिक राशिलाई संकेत देखिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ संकेतहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिने योगहरू पनि राम्रो छ, मान सम्मानमा पनि वृद्धि रहने योगहरू आजको राशिमा धनुराशिलाई संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि लामो दूरको यात्राहरूमा सहज हुनेछ, मन परेका व्यक्तिसँग भेटघाट हुन्छ भने कार्य सम्पादनमा सहज हुनेछ, भूमिका राम्रो खेल्ने योगहरू, प्रशंसनीय कामहरू गर्न जोश जाँगरहरू वृद्धि रहने राशि मकरलाई संकेत छ। लग्नमा राहु छ, रिस बढ़ी उठ्न सक्छ, पराक्रमिक छ, घमण्ड बढ़ी हुन सक्छ, तर धर्म कर्ममा भने रुचि कम हुँदा मानसिक तनाव पनि धेरै हुन सक्छ। सावधानी अपनाउनु आजको लागि धनस्थानमा शनि र तेस्रो घरमा महालक्ष्मी योगले आर्थिक क्षेत्र त प्रसन्न होला तर खर्चिलो दिन पनि भन्ने योग छ। घरमा अचानक कोही परपाहुनाहरूको वृद्धि देखिन्छ, खर्चिलो दिनको साथसाथमा मनमा उमङ्ग भने छाउनेछ। सामान्यतया
स्वास्थ्यमा पनि खर्चहरू वृद्धि हुन सक्ने भएकाले

0: खानपिनमा विशेष हेरचाह विचारहरू गर्नु राम्रो हुन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झना सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहेर हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। हरेक दिन तपाईहरूले 8 बजेबाट 9 बजेसम्म हामी तपाईलाई जानकारी दिइरहेका छौं र तपाईहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयास गरिरहेका छौं। 98453 97 658 र 98142 73 601 हामी तपाईँसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने एउटा प्रयास गर्छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, त्यो भन्दा पहिले आज निसी बार्ने दिन, कार्यक्रम धेरैतिर बजिरहेको छ वा छैन, तपाईँहरूले कहिलेकाहीँ सुन्नु भएको छ वा छैन, जे भए पनि तपाईँहरूलाई बारम्बार यस्ता कुराहरूले म झकझकाइरहनेछु, यस्ता कुराहरूले म तपाईँहरूलाई जानकारी दिइरहनेछु र यस्ता कुराहरूले हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारीमा तपाईँलाई प्रशंसनीय गर्ने कामहरू गरिरहन्छौं। किन यस्तो गरिरहेका छौं हामीले भन्दा, हामी तपाईँलाई हरेक दिन शास्त्रको आचरणको शास्त्रमा भएका कुराहरूको हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहन्छौं। यो निसी भोजनको लागि शास्त्रले के भन्छ भने, गृहस्थ 10 जन्मानि द्वादश जन्म शुकर सप्त जन्मानि श्वानश्च यमायम निसी भोजनात्। औंसीको दिनमा बाबा र आमा अथवा एउटा बाबा अथवा आमा कोही नहुने अथवा एकचोटि श्राद्ध गरिसकेको मान्छेले, पितृको अधिकार प्राप्त भएको मान्छेले निसीको दिन, निसी बार्ने दिन रात्रिमा भोजन गरे भने कहिले गिद्धहरू बन्छन् त कहिले सुँगुर बन्छन् रे, कहिले कुकुर बन्छन् रे, त एक दिनलाई होइन, जन्मौं जन्मसम्म त्यस्तो हुन्छ अरे। त्यसो भएको हुँदा तपाईँहरूले के बुझ्नु पर्यो भने, यो अलिकति तपाईँहरूले जानकारी पनि लिनुपर्छ अनि तपाईँहरूलाई थाहा पनि हुनुपर्छ, होइन? त्यसो भएको हुँदा तपाईँहरूले धेरै कुरामा यस्ता कुराहरूलाई धर्म संस्कार र संस्कृतिको बारेमा तपाईँहरूले हेर्नुपर्छ। निसी भोजनको बेला बार्न हुँदैन। यो भयो भने के हुन्छ भने, आमा बुवाले विशेष गरी भोजन बार्यो आमा बुवा नहुनेले भने त्यसलाई पितृको आशीर्वाद प्राप्त हुन्छ र पितृको आशीर्वाद प्राप्त हुने मान्छे कहिले पनि दुःख हुँदैन। गृहस्थ 10 जन्मानि द्वादश जन्म शुकर 10 र 12 22 वर्ष भयो, सप्त जन्मानि श्वानश्च 22 र 7ले कति भयो 29 जन्म। 29 जन्म चाहिँ असाध्य निस योनिमा जन्मिनुपर्छ शास्त्रले भन्छ, यसलाई ध्यान दिनुहोला। अर्को कुरो भनिदिन्छु, आज म तैलाभ्याङ्गे रवौ ताप सोमे सोख्यम कुजे मृति बुधे धनम गुरु हानि शुक्र दुःखम सनौ सुखम। शरीरमा तेल लाउनु पर्यो तपाईँहरूले, हामीले के भन्छौँ भने तेल कहिले कहीँ लाउने मान्छेलाई सायद हेर्नुपर्छ। तैलाभ्याङ्गे रवौ ताप अङ्गे, शरीरमा आइतबार तेल लगायो भने राम्रो हुँदैन, शुभ लक्षण हुँदैन, बिरामी परिन्छ, शोक सन्तपहरू पर्न सक्छ। सोमे सोख्यम, सोमबारको दिन तोरीको तेल मजाले शरीरमा, नरिवलको तेल लाउनु राम्रो हुन्छ, सुख प्राप्ति हुन्छ है, जो तेल लाउँदा पनि तेलले स्वास्थ्यमा ठिक गर्छ क्या। कुजे मृति, कुजा माने मंगल, कुजा भनेको मंगल, मंगलबार गर्यो भने झन शोक सन्तप्य पर्छ, राम्रो भएन। भयो बुधे धनम गुरु हानि, बुधबार लायो भने धन वृद्धि हुन्छ, पैसा चाहियो है आज, पैसा बचाउनु पर्यो भने बुधबार शरीरमा तेल लाउनु, गुरु हानि बिहिबार तेल लगाउनु हुँदैन नि, हानि हुन्छ, नोक्सानी हुन्छ, चोटपटकको भय हुन्छ, कता कता के हुने हो। शुक्रे दुःखम, शुक्रबारको दिन दुःख हुन्छ भनेको बिहिबार पनि भएन, शुक्रबार पनि तेल लाउनु भएन छ अब होइन। शनौ सुखम, शनिबारको दिन तेल लायो भने सुख प्राप्ति हुन्छ भने छ साधुले, तेल लाउने कुरा मैले बताएँ। अब यही कुरालाई कहिले काहीँ टाउकोमा लाउने तेललाई पनि सकभर यही तेल यही बार लायो भने अझ राम्रो। छोरी मान्छेले त कपाल लामो हुन्छ, तेल लाउनु पर्यो, छोराले त बरु नलाए हुन्छ, र पनि के जाति हो नि लाउनुहुन्छ नि आजभोलि होइन, लाउनै पर्यो, तर सकभर बार मिलाएर सोमबार लाउनु, बुधबार लाउनु, अनि शनिबार लाउनु, अरू दिन नलाउनु भन्छ शास्त्रले, तीन दिन लाउनु पर्ने भयो। आइतबार अशुभ हुने भयो, मंगलबार अशुभ हुने भयो, बिहिबार अशुभ हुने भयो, शुक्रबार पनि अशुभ हुने भयो, तीन दिन राम्रो, चार दिन अशुभ हुने भयो है। म तपाईँहरूलाई नङ काट्ने, कपाल काट्नेको सायद पनि भोलिको दिनमा जानकारी गराउँछु। अहिले कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? ए प्रभु, राधे राधे।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ त्यतिखेर?
1: म बझाङदेखि हो गुरु, अमर बहादुर बोरा।
0: बझाङबाट अमरजी हुनुहुन्छ, कुन गाउँमा हुनुहुन्छ अहिले? बझाङ जिल्लाको
1: हजुर,
0: कुन गाउँमा हुनुहुन्छ अहिले?
1: ए बुङ्गल नगरपालिका साथमा हजुर।
0: कुन रेडियोबाट कार्यक्रम सुन्ने गर्नु भएको छ त्यहाँ? लेफुलेखबाट
1: हजुर।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आफ्नै बारेमा हजुर।
0: आफ्नो साल महिना गते समय थाहा छ?
1: हजुर थाहा छ।
0: अहिले थाहा छ भने लु भनिदिनु त मलाई, तपाईँ आफ्नै बारेमा हेर्ने हो भने साल महिना गते समय भनिदिनु त।
1: 2045 साल।
0: 2045 साल
1: मङ्सिर महिनाको 6 गते।
0: के बार परेको थियो मङ्सिरको 6 गते?
1: सोमबार।
0: कति बजे भयो जन्म?
1: दिउँसोको 3:15।
0: 3:15 दिउँसो है
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्लामा हजुर।
0: कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ अहिले?
1: यो लिपुलेख पनि सुनिन्छ, बैतडी पनि सुनिन्छ, अहिले लिपुलेखमा सुनिरहेको छ।
0: ए राशिको नाम चाहिँ चेतन राज नाम आउँछ, मेष राशि हुन्छ कि, हेर्नुभयो आजसम्म राशि?
1: चेतन राज भन्नुभयो?
0: चेतन राज अथवा चेत कुमार नाम आउँछ, मेष राशि हुन्छ, के राशि हेर्नुभयो आजसम्म?
1: मीन राशि हेर्ने गरिरहेको छु।
0: 45 सालको मङ्सिरको 6 गते हो
1: हजुर।
0: तपाईँको धेरै फरक पर्यो नि, अनि चिना बनाउनु भएको छ, चिट्ठा छ तपाईँको घरमा धरको?
1: हजुर चिट्ठा छ।
0: मलाई एकचोटि तपाईँले के गर्नु भने त्यो चिट्ठाको फोटो खिचेर मेरो वाट्सएप नम्बर हजुरलाई थाहा छ?
1: थाहा छ गुरु।
0: कुन नम्बर भन्नु त, याद छैछ नि, कन्ठस्थ छै छैन?
1: त्यो 71 वाला हो कि त्यो?
0: अब हाम्रो 71 वाला फोन नम्बरै छैन,
1: 58 वाला
0: हो। 58 वाला हो, अन्तिममा 9845397658 वाला है। यसमा वाट्सएप हजुरको सही छैन?
1: वाट्सएप त छैन, यो मेसेन्जरमा हुन्छ नि।
0: मेसेन्जरमा हामीसँग साथी हुनुहुन्छ, बोल्नु भएको छ कहिले काहीँ?
1: बोलिया छैन गुरु।
0: मेसेन्जरमा पनि लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँ फोटो खिचेर हाल्नु, अनि तपाईँको यहाँ के रहेछ, यो तपाईँको दिन फरक पर्यो, यो दिन मीन राशि हुँदैन, मेष राशि हुन्छ, फेरि यसलाई हेरौँ ल, अनि फेरि म तपाईँलाई जानकारी गराउँछु, अहिले छुट्टिन्छु है। राधे राधे भन्नु त।
1: यहाँका बाबुले मेघ राशि भनिहाल्छ नि गुरु,
0: तपाईँले दोहोरो कुरा गर्नु भएन, तपाईँको चिनाहरूमा एकचोटि म फेरि जानकारी गराउँछु है। राधे राधे
1: राधे राधे।
0: कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। चिनामा एउटा छ हेर्ने एउटा काम नगर्नु होला, त्यस्तो मनमा शंका लागेको छ भने बरु चिना नयाँ बनाएर अनि चिना अनुसार पो हेर्ने हो त है। चिनाहरू बनाउने हेर्ने कामहरूमा तपाईँहरू ढिला सुस्ती गर्न चाहिँ भएन के है, तपाईँहरूले एकदम तयारीको अवस्थामा चाँडै गर्नुपर्ने भयो। सकभर चिनाहरू बनाउनु घरमा राख्नु, चिना बनाएपछि कम्तीमा साल महिना गते समय बेचिँदैन, ग्रहहरू थाहा हुन्छ, सधैँभरि हामीले तपाईँको चिनामा नपाउन सकिन्छ। कहिलेकाहीँ तपाईँले फुत्तौल्लो घर पल्लो घरमा आफ्नो गाउँमा गुरुबाहरूलाई पनि चिना हेराउनु पर्ने हुन्छ, त्यसो भएको चिना आवश्यक हो, चिना बनाउनु पर्छ है, राम्रो खालको चिना जसले चाहिँ आफ्नै समय स्टुडेन्टहरू निकालेर आफ्नै जिल्लामा जन्मेका व्यक्तिहरूको हिसाबहरू राम्रोसँग गरेर चिना बनाउन सक्नुहुन्छ, त्यस्तो मान्छेहरूलाई चिना बनाउन दिनु, चिना घरमा राख्नु, चिनालाई विशेष गरी ग्रहहरू हेराउनु पर्यो भने एक दुई वर्षमा चिनाहरू खोल्दै गर्नु, चिनाहरू हेराउँदै गर्नु, अनि हेराइसकेपछि शान्तिहरू पनि गर्दै जानु होला। तपाईँलाई जानकारी गराए। यतिखेर कोही जिज्ञासु लाइनमा हुनुहुन्छ, स्वागत उहाँलाई गरिहाल्छु। राधे श्याम हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
2: हजुर म खोटाङको है हल्काबाट देवराज श्रेष्ठ।
0: देवराजजी कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ यतिखेर यहाँले?
2: हजुर म रेडियो भोजपुरबाट।
0: रेडियो भोजपुरमा हुनुहुन्छ अहिले?
2: हजुर गुरु।
0: दिनदिनै सुन्नुहुन्छ कि यसो कहिले काहीँ मात्रै हो?
2: हजुर म प्राय जस्तो सुनिरहेकै हुन्छु गुरु।
0: हो
2: हजुर।
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
2: म आफ्नै बारेमा है गुरु।
0: आफ्नो साल महिना गते समय सबै थाहा छ?
2: हजुर
0: लु भन्नु त मलाई, साल महिना गते समय।
2: 2067 साल।
0: 2067 कसको हो यो?
2: यो आफ्नै हो।
0: कुन महिना?
2: मङ्सिर महिनाको 20 गते।
0: मङ्सिरको 20 गते के बार थियो?
2: सोमबार।
0: कति बजे भयो जन्म?
2: बिहान 10 बजे।
0: 67 सालको मङ्सिरको
2: 20 गते सोमबार।
0: 20 गते सोमबार बिहान ठिक 10 बजे हो?
2: हजुर हजुर
0: बिहान ठिक 10 बजे। कुन जिल्लामा जन्मिनु भयो?
2: हजुर खोटाङ नै हो।
0: अनि खोटाङको मान्छेले कसरी अहिले रेडियो भोजपुर सुन्नुहुन्छ त?
2: हजुर यो रेडियो भोजपुर अलिअलि टिप्छ, मजाले टिप्दैन, रेडियो खोटाङबाट सुन्थ्यो, रेडियो खोटाङ अहिले बन्द भइरहेको छ गुरु।
0: ए कुन ठाउँमा हुनुहुन्छ अहिले तपाईँ खोटाङको?
2: अहिले म खोटाङको डिक्टेलमा छु।
0: डिक्टेलमा?
2: हजुर गुरु।
0: 67 सालको मङ्सिरको 20 गते 10 बजे बिहान तपाईँको राशिको नाम युवराज, ज्येष्ठ नक्षत्रको तेस्रो पावमा नाम जुर छ, वृश्चिक राशि हुन्छ, लग्नमा मकर लग्न छ, मकर लग्नको मालिक हो, शनि शनि गएर बसेको छ, भाग्य स्थानमा राम्रो छ, भाग्य चम्किने योग छ, अलिकति पढाइमा अल्छी लाग्न थालिसकेछ होइन? अब यस्तो छ, अब यो 12 माङ्गलिक पनि छ र माङ्गलिकले अलिकति केटीसँग आँखा बढी जान्छ अनि रिस धेरै चाँडो उठ्छ है?
2: हजुर अब रिस त उठ्छ कहिले कि त्यस्तै हो।
0: अनि अहिले फोनमा कोहीसँग बोल्नु भएको छ कि छैन?
2: हजुर फोनमा त धेरै त हुँदैन, साथीहरूसँग यसो बोलिन्छ।
0: भनेको केटी साथीसँग, तपाईँ जेन्स हुनुभयो लेडिजसँग मायाप्रतिका कुरा हुन थालेको छ होइन? यहाँबाट त देखियो त माङ्गलिक परिनु भएको, कहाँको मान्छे हो, नाम के हो थाहा छ?
2: नाम भनेपछि नाम त
0: भन्न हुँदैन होइन? सुन न, नाम चाहिँ भन्न हुँदैन, साँच्चै हो होइन? हो फेरि उहाँको पनि आमा बाबाले सुन्नु भएको हुन्छ, गाली गर्नुहुन्छ नि त होइन? कि चाहिँ प्रेम गर्ने भएन, फेरि प्रेम उदाङ्गो भयो भने त बर्बाद हुन्छ, थर्जी भनिदिनु न के थरी हो? भन्नु न भन्नु केही हुन्न, थर भन्दा त के फरक पर्छ, थर त अरू पनि त हुन्छ नि।
2: हजुर अब आचार्य होला।
0: आचार्य हजुर के थरी हो?
2: हजुर म श्रेष्ठ हो।
0: श्रेष्ठले आचार्यको छोरी ताक्नुभयो। उहाँ अहिले हजुर कतिमा पढ्नुहुन्छ?
2: म 9 पढ्छु गुरु।
0: उहाँ कतिमा पढ्नुहुन्छ?
2: उहाँ पनि 9 पढ्नुहुन्छ।
0: सँगै क्लास एउटै स्कुल हो?
2: हजुर हजुर।
0: उहाँले यो कार्यक्रम सुन्नु भएको छ कि छैन?
2: सुन्नुहुन्न होला सायद, मलाई
0: सुन्नु है भन्नु पर्थ्यो नि, कति खुसी हुनुहुन्थ्यो आज तपाईँले उहाँको बारेमा रेडियोबाट गोप्य रूपमा चाहिँ थर भन्दा कति खुसी हुनुहुन्थ्यो होइन?
2: प्रायः जस्तो रेडियो सुन्नुहुन्न।
0: यो अङ्गारकीको शान्ति गर्नु मांगलिक दोषको शान्ति गर्नुहोला, पूजा पाठ गर्नुहोला अनि बल्ल राम्रो हुन्छ। 18 वर्षदेखि 26 वर्षसम्म पढाइ छोड्ने योग छ, पढाइ बिग्रने योग छ। तर तपाईँले पढाइ छोडे पनि विदेश गएर पैसा चाहिँ माला माल कमाउनुहुन्छ, राम्रो छ।
2: हजुर गुरु, अनि मेरो यो यो दृष्टि सम्बन्धी समस्या छ, मेरो
0: आँखामा
2: लागि हजुर हजुर
0: देब्रे आँखामा अलिकति बढी समस्या हो दाहिने भन्दा।
2: हजुर त्यही हो गुरु, अब दुई आँखा देखिँदैन, पूर्ण दृष्टि दिन भएको कारणले चाहिँ।
0: ए यो त तपाईँको आँखामा अङ्गारक परेको छ देब्रेपट्टिको आँखामा। अब त जे भयो जस्तो यस्तो हुन्छ, अब यो अब सुरुमै हुने कुरा हामीलाई भइसक्यो, अब त्यसलाई गर्न मिल्दैन होइन। तर पनि तपाईँ मान्छे अलिकति पढाइमा कमजोरी भइसक्नु भएको छ पहिले भन्दा। अहिले अब यो 18 वर्षदेखि 26 वर्षसम्म सङ्कटा भन्ने ग्रह छ, घरभन्दा बाहिर बसेर पैसा राम्रो कमाउनुहुन्छ अनि प्रेमिकाले पनि असाध्यै माया गर्नुहुन्छ होइन, ठिक साथ दिनु पर्दैन है। घर परिवारसँगको सम्बन्ध त्यस्तो नराम्रो छैन, राम्रै हुन्छ। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र प्रत्यक्ष रूपमा तपाईँसँग भएका हामी भूत भविष्य अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा हामी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। 9843597658 र 9812473601 तपाई सिधा हामीसँग सम्पर्कमा आउन सक्नुहुन्छ। अर्को एउटा कुरा थोरै जानकारी गरौं ल, हामी अस्ति काठमाडौँ बस्यौं, हिजो हामी चितवन आइपुग्यौं, अब हाम्रो यात्रा तपाईँको जिल्लामा रहनेछ। तपाईँहरू कतिको उत्साहित हुनुहुन्छ हामीसँग प्रत्यक्ष रूपमा भेटेर चिनाहरू बनाउनको लागि, हामी तपाईँको जिल्लामा आउँदैछौ। त्यो जिल्ला कुन होला, कस्तो लाग्छ तपाईँलाई, कहाँ आउँदैछु होला जस्तो लाग्छ होइन? जहाँबाट धेरै फोन आइरहेको छ हामी त्यही जिल्लामा आउने तयारी गर्दैछौ। जिल्लाको नाम ध्यान दिएर सुन्नु होला, जिल्ला र आउने ठाउँ म आज तपाईँलाई जानकारी गराउँछु रेडियोबाट। र अब तपाईँका कमेन्टहरू पनि केही छन् भने विशेष म तपाईँको जानकारी दिनेछु एकैछिन छोटो विश्रामपछि। अहिले भने छोटो विश्राम।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9812373601
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
8: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने हामी तपाईलाई दिने प्रयास गरिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष जानकारी तपाईलाई दिने क्रममा छौं। हामी अब एक हप्ता पछाडिको यात्रा लगभग एक हप्ता आठ दिन नौ दिन पछाडिको यात्रा हाम्रो तयारी भइसकेको छ। हामी तपाईसँग भएका विशेष जानकारी र तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्छौं। एउटा कमेन्ट छ, आजको मात्रै कमेन्ट लिएँ मैले, हिजो अस्तिको कमेन्ट लिइन, हिजो अस्ति केही महत्वपूर्ण कमेन्टहरू थिए र छन् अनि तपाईँ त्यो कमेन्टको प्रतीक्षामा हुनुहुन्थ्यो भने मैले भनिनँ भने आज फेरि कमेन्ट गर्न सक्नुहुन्छ विशेष कुराहरूको लागि। रमेश योगी लेख्नुहुन्छ, जय श्री राधे गुरु, म कालीकोटबाट रमेश योगी हो। म रेडियो नयाँ कर्णालीको सहायताले सुन्दैछु। हामीले गाड़ी किनेको पाँच महिना अगाडि नै हो, तर आजकल नामसारी गर्न मिल्छ कि मिल्दैन बताइदिन पाए एकदम आभारी हुने थिए गुरु। सकभर यो मलमासको बेलामा नामसारी नगर्नु, पहिले किने भने पहिले काम सक्नु पर्थ्यो के है। यति भने मंगरनी कान्छी गुरु राधे राधे, म तनहु बन्दीपुरबाट झरना थापा मगर, म पावर एफएमबाट दैनिक रूपमा सुन्ने गर्छु। गुरु जेठ महिनाको तीन गतेदेखि असारको पाँच गतेसम्म कालो मलमास छ, हेर कति नराम्रो शब्द तपाईँलाई चाहिँ अरूले सुनाइदिएछन्। मलमास छ भन्नुभएको छ यहाँका गुरूहरूले, के यो सत्य हो त गुरू? अनि गुरू त्यस्तो बेलामा भात खुवाई गर्ने हुन्छ कि हुँदैन गुरू, जानकारी दिनुहोला। राधे राधे भन्नुभएको छ। सबैभन्दा पहिले तपाईँहरूले मलमासलाई कालो सेतो रातो भन्ने होइन, मलमास भगवानको प्रिय महिनाको मास हो। अब यसमा प्रश्न आउँछ, यसमा किन शुभकर्म गर्न भएन होइन? जुन महिनामा तपाईँले चाहिँ सूर्यको किरण प्राप्त गर्नुहुन्न त्यो महिनामा गरेका कामहरू अशुभ हुने भएको मात्रै हो, मलमास नै अशुद्ध होइन। मलमासलाई यो किन लियो भने मान्छे दुई दुई वर्ष तीन तीन वर्षमा पाप कति गर्छन्, यो पाप गरेका मान्छेले यो आजबाट प्रारम्भ हुने, भनौँ आज दुई गते भोलिदेखि प्रारम्भ हुने भनौँ, अथवा आजबाट सुरु भयो भने भने पनि भयो। अब मलमास अब आजदेखि बार्नुपर्छ सबैले घरमा, पहिलोचोटि विवाह गर्नुभएको छ भने आजदेखि लसुन प्याज माछा मासु खान छोड्नुपर्छ। अनि दुई वर्षमा पाप गरेका व्यक्तिहरूले यो पाप चाहिँ शान्त गर्ने एउटा महिनाको रूपमा पनि लिउँ न यसलाई। हामीले सधैँभरि सकारात्मक सोचौँ न ल, पुरुषोत्तम महिनामा अरू अरू बेला हामीले पूजापाठ गर्दा होइन सप्ताह लाउँदा हामीलाई केही फल प्राप्त हुन्थ्यो भने यो पुरुषोत्तम महिना एक महिनामा जति कर्म गरिन्छ एकतीस दिनमा यो कर्म चाहिँ भगवानलाई नै छोडिदिने काम गरौँ त, भगवानको लागि गरिदिउँ त। हामीलाई श्वास दिनुभयो, हामीलाई धड्कन दिनुभयो, हामीलाई हात खुट्टा दिनुभयो, हामीलाई चेतना दिनुभयो, हामीलाई आँट हिम्मत जोस जाँगर सम्पत्ति पारिवारिक अवस्था सबै सुख दिनुभयो, यो सबै भगवानको देन होइन। मैले अस्ति एक दिन अलिक पहिले भनेको थिएँ, तपाईँहरू एक दिन भेन्टिलेटरमा अथवा अक्सिजनमा गएर हस्पिटलमा सुत्नु त गएर एक एक रात कति हजार बिल आउँछ, तपाईँको सास फेरेको होइन त अक्सिजन भने के हो? अक्सिजन भनेको सास फेर्न मद्दत गर्ने त हो अक्सिजनले। हामीले यो प्रकृतिमा निशुल्क पायौं, भगवानको देन भयो, भगवानको कृपा भयो। तर हेर्नुहोस् प्रकृतिले तपाईँ हामीलाई धानेन भने, कहिलेकाहीँ त्यस्तो अवस्था आयो भने हस्पिटलमा गएर त्यो कृत्रिम अक्सिजन लिँदाखेरि पैसा लाग्छ। भनेपछि हामीले भगवान्लाई त यत्रो संसार देखाउने भगवान्लाई के दिएन भने तेत्तीस महिनामा एकचोटि आउने यो मलमासमा भगवानको लागि जप गरिदिउँ न ल। यो कालो होइन, यो एकदम राम्रो स्वच्छ हो, सेतो मलमास हो है। अनि मलमासमा के गर्न हुने के नहुने भन्ने कुरा मैले तपाईँलाई धेरैचोटि भनिसकेको छु, आज पनि भने, मलमासमा अन्न प्राशन रोकिँदैन, यो नियमित प्रसङ्ग हो, यो कुनै कामिष्ठिक यज्ञ होइन नि त। कामिष्ठिक यज्ञ नहुने भएकाले यसमा भात खुवाई गर्न हुन्छ। अर्को कुरो भने रुदी लाउन पनि हुन्छ, चण्डी लाउन पनि हुन्छ, भागवत पुराण लाउन पनि हुन्छ, तर आफ्नो लागि होइन है, भगवानलाई नै सुखी पार्नको लागि, भजन कीर्तन पूजा पाठ सबै कुरा गर्नुहुन्छ होइन, तर भगवानको लागि गर्नुहुन्छ, आफ्नो लागि चाहिँ त्यसलाई काम स्ट्रिक्ट यज्ञ भनिन्छ। संकल्प गर्दा मम मम परिवार मम सपरिवाराय मम गृहे स्वस्ति शान्ति कर्मणि भन्न चाहिँ भएन, अथवा मम परिवाराय समस्त सुख शान्ति समृद्धि कामना निमित्तार्थकम् भन्न भएन, मम समस्त पितृ प्रसन्नता निमित्तार्थकम् यो पनि भन्न भएन, मम कर्मद्वारा भगवत नारायण प्रसन्नता सिद्ध्यार्थम भन्न पाइयो, है भगवानलाई खुशी पार्छु भन्न पाइन्छ। बन्दीपुरबाट झर्माजीको कमेन्ट देखेर मैले यति बोले, तपाईँहरूले के बुझ्नुभयो? अर्को कमेन्ट छ, जय श्री राधे गुरु, मेरो घर कालीकोट जिल्ला राजकोटबाट सुनिता योगी हो, म यो रेडियो नयाँ कलाली सुन्दैछु, गुरुले आज पनि सदा झैं मेरो कमेन्ट पढेर प्रतिक्रिया दिनुहुनेछ भन्ने आशामा छौं भन्नुभएको छ। मेरो परिवारले मंगसिर महिनामा गाड़ी किनेको छौं, तर गुरु हामीले आफ्नो नाममा ल्याएका थिएनौं, जेठ महिनाको बुधबारका दिनसम्म नाममा ल्याउने भनेको मलमासमा नयाँ काम गर्न हुन्न भन्नुहुन्छ, हजुरले पहिला किनेको गाडीलाई यो जेठ महिनामा नाममा ल्याउन मिल्छ कि मिल्दैन भनिदिनु पर्यो गुरु, राधे राधे ए राधे श्याम भन्नुभएको छ, मिल्दैन है है पनि भने। अर्को कमेन्ट छ, ओम नम शिवाय, राधे राधे गुरुदेव, म हर्कराज राई हो, भोजपुरबाट रेडियो शंख सभा 95.5 MHz सुन्दैछु, मेरो जिज्ञासा हजुरबाट लिएको नवग्रहको बुटी लगाउँदा कति महिना वा कति वर्षसम्म काम गर्छ, या कति दिन हो प्रष्ट बुटी लगाएको दिनदेखि कति समयसम्म बुटीले काम गर्छ? अनि अर्को प्रश्न गर्नुभएको छ, राम्रो प्रश्न गर्नुभयो, रजस्वला सुत्केरी भएको बेला छुवाछुत बुटी ले काम गर्छ कि गर्दैन, के गर्नुपर्छ भनिदिनुहोस् न भन्नुभएको छ। सबैभन्दा पहिले कवचलाई, कवच के हो भन्ने कुरा बुझ्नु पर्यो, कवच तन्त्र मन्त्र होइन, कवच साधना होइन, कवच हो वैदिक मन्त्रको उपासना, वैदिक मन्त्रले त्यसलाई हामीले प्राण भर दिएका हुन्छौं र चाँदीको बट्टामा हुन्छ हामीले दिएको कवच, चाँदीको चीज र सुनको चीज महिनावारी जुठो सुत्केरामा छुवाछुत हुँदैन अथवा छुइँदैन है भनेको लाउन मिल्छ। कति वर्षसम्म? तपाईँको शरीरमा सधैँभरिको मन्त्रले काम गर्छ, जुन दिनसम्म तपाईँले हराउनुहुन्न, जुन दिनसम्म तपाईँले त्यसलाई आगोले पोल्नुहुन्न, आगोले पोल्नुभयो अब टोकेर काचुकचु पाएर फ्याल्नुभयो भने त म जान्दिनँ, त्यो मन्त्र हो, मन्त्रको कुनै पनि आयु हुँदैन होइन। तपाईँले यति कल्पना गर्नुहोला, तपाईँहरूले लाउनु भएको कवच मन्त्रको साधना हो, मन्त्रलाई प्राण भरिएको चीज हो, त्यसलाई जगाएको चीज हो, त्यसले सधैँभरि काम गर्छ। कस्तो भएको छ आजभोलि, कहिले लाउनुभयो, कति वर्षदेखि लाउनु भएको थियो हर्कजी, राम्रो भएको छ कि छैन त्यो पनि कमेन्ट लेखिदिनु, केही हुँदैन, सबैलाई राम्रो हुन्छ भन्ने पनि छैन, सबैलाई नराम्रो हुन्छ भन्ने छैन, सबैलाई राम्रो हुनुपर्छ हाम्रो भनाई, एक दुईजनालाई सयमा पाँच सातजनालाई काम नगरेको नसक्छ, केही फरक परेन। कस्तो भएको छ कमेन्ट लेखिदिनु होला, तपाईँ कमेन्ट फेरि पढ्नेछु म। अर्को श्री राधे गुरु, सन्चै होइसिन्छ त गुरु भन्नुभएको छ, गुरु तेल लगाउने दिन त भनिसु, अब नयाँ कपडा कुन दिन लगाउँदा शुभ हुन्छ त्यो नि भनिदिनु न गुरु, राधे राधे। पक्कै पनि यो कमेन्ट छोरी मान्छेको कमेन्ट हुन्छ, नाम पनि लेखिदिनु भएको भए त खुसी हुन्थे है, त्यो पनि म बिस्तारै भन्नेछु। अर्को कमेन्ट छ, जय श्री राधे गुरु, म सूर्य थापा बन्दीपुर एक तनहबाट हाम्रो पात्रो एपबाट सनातन रेडियो नेटवर्कबाट कार्यक्रम सुन्दैछु गुरु, पुरुषोत्तम महिनामा छरीको तिल के पूजा पाठ वा होममा प्रयोग गर्न मिल्छ मिल्दैन होला गुरु, जानकारी गराइदिनु न राधे, जय श्री राधे गुरु। पुरुषोत्तम महिनामा छरीको तिलले हवन गर्न मिल्छ कि मिल्दैन, प्रश्न त मिठो गर्नुभयो है। अब पुरुषोत्तम महिनामा छरीको अन्न नखाने कि नखाने त त्यसो नि, अब तिल प्रयोग गर्न मिल्दैन भने मजाले मिल्नुपर्छ भने मैले के भने, यसलाई दादाका साथ मिल्नुपर्छ भने, किनभने भगवानको महिनामा छरेको तिल मजाले भगवानलाई अर्पण गर्न मिल्छ। यो बेला गर्न नहुने काम के हो फेरि पनि भने, काम स्टिक यज्ञ गर्न नहुने, भगवानलाई अर्पण गर्छु यो तिल भनेर छरेको तिल झन् धेरै फल्छ हो यो बेला त, भगवानलाई त सबै कुरो गर्न भयो त मजाले भइन्न, भगवान प्रसन्न पार्नको लागि सबै काम गर्नुहुन्छ है। कमेन्टहरू आउने क्रम जारी छन्, यतिखेर प्राविधिकबाट फोनको संकेत भइरहेको छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, को हुनुहुन्छ नि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, ए भगवान,
1: गुरु राज राधे
0: राधे राधे इन्द्रजी आरामै हुनुहुन्छ ठिक ठाक छ जनलाई
1: आराम छ गुरु
0: के छ खबर अनि
1: मेरो ठिक छ हजुरको कस्तो छ बसाई काठमाडौँमा कस्तो भयो
0: बसाई ठिक ठिकै भयो एकदम छोटो समयको लागि आएको थिएँ म अहिले चितवन आइसकेको छु
1: हजुर गुरु
0: रेडियो ओहल ढुङ्गा बन्यो कि बनेको छैन
1: बनेको छैन गुरु
0: बनाएको छैन पहाड तिरको रेडियोहरू अब के गर्ने आर्थिकको सबैलाई चपेटा नै पर्छ होइन
1: हजुर गुरु
0: के छ अनि त्यतातिर पुरुषोत्तम मास भनेर के भन्छन्
1: खै त्यति थाहा पो भएन
0: अनि यो पुरुषोत्तम महिनाको बारेमा हल्ला चल्ला यसो कतैतिर सप्ताह लाउने केही छैन त्यहाँको परम्परा अब त्यतातिर त अब जाडो खाना आउने सगरमाथा हेर्ने मान्छे बढी हुन्छन् होइन कि काममा व्यस्त भैँसी पाल्ने गाई पाल्ने बाख्रा पाल्ने त्यस्तैमा पनि व्यस्त हुन्छन् कि आफ्नो जागिरमा अरूमा खासै ध्यान छैन होइन लु भन्नुहोस् अहिले कार्यक्रममा आउनु भएको छ अब पक्कै पनि तपाईँले रेडियो ओखलढुङ्गा 9 बजेपछि सनातन रेडियो नेटवर्कमा सुन्नु भएको छ होला होइन
1: सुनिरहेको छु
0: अहिले कार्यक्रममा कसको बारेमा हेर्ने कि केही छ जिज्ञासा
1: जिज्ञासा नै खै काठमाडौँमा भनेको कुरो नि मिलेन है
0: अब त्यो कुरालाई पछि कुरा गरौँ अहिले यहाँ केही छ विशेष
1: छ त एउटा दाईको त दाईको छोरीको त हेरिदिनु हेर्नु नि गुरु
0: साल महिना गते समय भन्नु त
1: 2067 साल भदौ महिनाको 15 गते मंगलबार
0: भदौ महिनाको 15 गते मंगलबार भन्नु है 2067 साल भदौको 15 गते मंगलबार
1: बेलुका 9 बजेर 11 मिनट जाँदा खोटाङ जिल्लामा जन्मिनु
0: 9 बजेर 11 मिनट जाँदा खोटाङ जिल्लामा जन्मेको मान्छे यो मान्छेको नाम के हो राशिको नाम थाहा छ
1: राशिको नाम थाहा भएन कि चिना बनाएको छैन
0: राशिको नाम ठ्याक्कै तपाईँको जस्तो नाम रहेछ इन्द्र कुमार
1: होइन ऊ के रे छोरी
0: छोरी इन्दिरा
1: हजुर
0: है
1: हजुर
0: वृष राशि हुन्छ सप्तमीको दिनमा जन्म भएको छ लग्न मेष छ मान्छे अलिकति एकरो टाइपको मान्छे हुन्छ राज्यको पर्या छ सुखी मान्छे ग्रहहरू राम्रै छन् अहिले अलिक सामान्यतया यो 15 वर्षपछि राहु भन्ने ग्रहले अलिकति पढाइमा कमजोरी पार्छ र 13 वर्षदेखि नै 21 वर्षमा संकट चलाइरहेछ संकट राहुको शान्ति गर्ने पूजापाठ गर्ने राजयोग छ भोलिको दिनमा राम्रो हुने खालको योग छ है त्यस्तो नराम्रो ग्रहहरू होइन सामान्य अब यो राहु संकटको कति शान्ति गर्नुहुन्छ त्यसमा पनि धेरै कुरामा भर पर्छ शान्ति स्वस्ति गर्दै पूजापाठहरू गर्ने मान्छेलाई नराम्रो हुँदैन राम्रै हुन्छ है के छ अरू विशेष जिज्ञासा
1: राहुले नै होला त सङ्कटहरू बिग्रेको
0: मैले भनिसकेँ 13 वर्षबाटै सङ्कटले सुरु भयो होइन अहिले झन् राहु थपियो यसलाई स्वामी पत्नीको योग पनि भनिन्छ यो बेला अलिकति अशुभै हुन्छ है विशेष गरी ग्रहको शान्ति स्वस्ति गर्ने ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है विषय लाग्यो मैले पहिले तपाईँलाई यो चिना हेराउनु पर्दैन त पहिले मैले तपाईँलाई पहिले हेर्नु भएको भए मैले तपाईँलाई राहु छ सङ्कटा छ ग्रह शान्तिहरू गर्नु पूजापाठ गर्नु फेरि भाग्यस्थानको राहु बरु राहुको कवच लाउनु भन्थे म अब तपाईँ बेलामा हेराउनुहुन्न के गर्ने
1: अब यो एसिसी कटाउनु सक्नुहुन्छ कि कटाउनु
0: राहु भन्ने ग्रहको शान्ति गर्ने अब त्यस्तो आतुरी छ भने सायद असारको 2-3 गतेबाट परीक्षा होला होइन चाँडै गरेर अब फेरि अहिले शान्ति गर्न मिल्दैन के गर्ने यसो गर्नु यसलाई यसलाई राहुको कवचहरू धारण गराइदिनु केही त्यसले पोजिटिभ भाइबहरू दिन्छ अनि आफ्नो गर्ने मेहनत गर्नु परेको राहुले सकारात्मक ऊर्जा दिन्छ कतिवटा विषय लाग्यो दुईटा हजुर एउटा मात्र लाग्यो राहुको शान्ति गर्नु अब अहिले शान्ति गर्नु मिल्दैन कवचहरू लाउनु भयो भने राम्रो हुन सक्ने सम्भावना धेरै छ है
1: केही तन्त्र मन्त्र यसो गर्ने आफूले
0: त ओम राम रा भए नाम जप्ने अब त्यसले पनि धेरै कुरामा पोजिटिभ हुन्छ मेन कुरा चाहिँ पढ्नै पर्यो त्यसमा पनि ग्रहले छल्ने कुराहरूलाई चाहिँ राहुले छलेको छ शान्तिहरू गर्ने पूजापाठ गर्ने घरमा है भरि यसले अरू यो पास भए पनि अन्य कुरामा बिगार छ राहु तपाईँको भान्जीलाई अथवा छोरीको हो 38 वर्षसम्म राहु छ है अब तपाईँले यो सुन्नुहुन्छ तपाईँले उहाँलाई भन्नुहुन्छ उहाँले मान्नुहुन्न क्या मेन समस्या त्यही भएर उहाँलाई नै भन्नुभयो भने कम्ती उहाँले नै हामीले भनेको सुन्नुभयो उहाँसँगै मेरो चाहिँ कुराकानी भयो भने उहाँले बल्ल मान्नुहुन्छ क्या त्यही भएर कि उहाँलाई कार्यक्रम सुनाउनु पर्यो कि उहाँलाई नि फोनमा बोल्दैर उहाँलाई म भाइ गएर टक टक टक टक टक भन्थे क्या राज्य परेको मान्छे फेल हुने नहुने राहुले बिगारेको
1: हजुर
0: है
1: मान्ने कुरामा चाहिँ यस्तो के गुरु हजुरको कार्यक्रममा चार पाँच चोटि फोन लाएर विश्वास गर्ने मान्छेहरू नि हजुरलाई यहाँ भेट्नु नआएको नि त त्यो छन् त अब मान्छे सुनुन्जेल हो कि कस्तो गर्छन् सुन्नु छोडेपछि वास्तै गर्दैन त्यो त
0: त्यही त होइन यस्तो विश्वास गर्छन् अलिअलि बुटी किन्नु पर्छ चिना बनाउँदा पैसा लाग्छ गुरु लाउँदा पैसा दिनुपर्छ भने चाहिँ मान्छे भाग्छन् क्या पैसाको लागि मान्छे भागे मेन कुरो त्यहाँ छ क्या इन्द्रजी बुझ्नुभयो कि भएन तपाईँकै गाउँमा तपाईँकै छेउमा होइन हिँडेर एक मिनट पनि लाग्दैन थियो हामी आउने ठाउँमा हो कि होइन ती मान्छेको तपाईँले दसचोटि चिना हेरिदिनु भयो रेडियोबाट हो कि होइन त्यहाँ आउँदाखेरि मुख बिगारे हो कि होइन
1: शुल्क तिरेर हेराउनु एकछिन टाइम छुट्याउनु नि गाह्रो मान्छ
0: राम राम कहाँ बाबुलाई पैसा दिन्छ बाबुलाई पैसा दिनुहुन्छ त अस्ति कहिले उहाँ भोजपुरमा भन्नुहुँदैन होइन बाबुलाई पैसा दिनु बेकार हुन्छ भनेको छ त्यस्तो हुन्छ अनि खर्च गर्न हुँदैन भन्ने खालको मान ठिक छ केही फरक सुन्नु न केही फरक पर्दैन उहाँहरूले सकभर राम्रोसँग शान्तिहरू गर्नुहोला पूजापाठ गर्नुहोला हामीलाई नि भेट्नुपर्छ भन्ने छैन जसलाई भेटे पनि हुन्छ राम्रोसँग उहाँको घरबार चलोस् सबैलाई शुभकामना है अहिले छुट्यौं यो हजुरको राहुको शान्तिहरू गर्ने कवचहरू लगाउने कामहरू गर्नु सकारात्मक ऊर्जा बढाउन ओम राम राहवे नमः जपे पनि हुन्छ राहु र संकट दुइटै छन् बेला है
1: अनि बुवा आमाकोहरूसँग सम्बन्ध
0: राम्रै हुन्छ राम्रै हुन्छ अब यो पहिला राहुको शान्ति गरौँ अहिलेलाई अरू त्यो अरूभन्दा पनि पढाइको लागि अलिकति बढी फोकस गरौँ मेहनत पनि गराउनु पर्यो राहुको सकारात्मक ऊर्जा प्राप्ति पनि गर्नु पर्यो है
1: हजुर
0: राम्रो हुन्छ है त अहिले छुट्यौँ राधेश्याम
1: के वास्तुहरू नभनिदिनुहुन्छ गुरु
0: अब यो पहिले यो अहिले राहुको शान्ति गर्नेतर्फ मैले तपाईँलाई ध्यान आकर्षण गरेँ अरू कुरा फेरि पछि हेरौँ है
1: हो त गुरु अब भनिदिनु भए त राम्रो हुन्थ्यो
0: वास्तुको लागि ठिक छ क्या आत्तिनु पर्दैन ग्रह बिग्रिएको हो क्या तपाईँको यो छोरी पनि भाग्यमानी मान्छे मैले अघि भएन राजयोग परेको मान्छे हो सुखी मान्छे हो
1: हजुर
0: पढ्न पनि त्यस्तो खत्तम होइन तर राहु र सङ्कटले सङ्गत बिगार्यो कामहरू बनेन बिग्रिन्छ क्या
1: हजुर
0: है
1: पछि यसो स्वस्ति शान्ति गर्दै गर्नुभयो भने सरकार
0: धेरै राजयोग परेको मान्छे सुखी मान्छे हो यो अलिकति रिस कडा छ अरूसँग झर्केर बोल्ने पानी खराब छ भनिदिनु होला है को हुनुहुन्छ
1: वैवाहिक सम्बन्धहरू कस्तो हुन्छ
0: राम्रै हुन्छ हेराएर गऱ्यो भने राम्रै हुन्छ के अरे अब 38 वर्षमा राहु छ यो राहुको शान्ति बेला बेला गर्दै गर्नुपर्छ कवचहरू लाउनुपर्छ अहिले छुट्टिन्छु राधे राधे
1: राधे राधे
0: कार्यक्रममा हुनुहुन्थ्यो इन्द्र कुमार राई ओखलढुङ्गा रमाइलो डाँडाबाट प्राय जसो उहाँले जताबाट भए पनि कार्यक्रम सुनि नै रहनुहुन्छ र हामीलाई असाध्य धेरै प्यार पनि गर्नुहुन्छ फोन गरिरहनुहुन्छ उहाँको इच्छा छ सकभर सबैको चिना हराएर सबैलाई ग्रह शान्ति गर्न लाएर सबैलाई सुखी पार्न भए के हुन्थ्यो होला हाम्रो परिवारलाई भन्ने उहाँको ठूलो अठोट छ मैले उहाँको मनको कुराहरू उहाँको मनसायहरू मैले बुझ्दा उहाँले पनि हामीले उहाँको पनि अस्ति कालसर्पको शान्तिहरू पनि गऱ्यौं उहाँका छोराहरूले पनि अनि कवचहरू लाउनु भएको छ उहाँलाई पनि हेराउन असाध्य इच्छा छ हेर्नुहुन्छ उहाँको बारेमा पनि तर उहाँको समय टक्क मिल्दैन सगर उहाँले मसँग चिना सबैलाई हेराइदिएर सबैको शान्ति गराएर सबैलाई सुखी पार्ने इच्छा उहाँको छ है अनि उहाँले प्रायः रेडियो सुन्नु है यस्तो कार्यक्रम छ असाध्य हाम्रो चाहिँ यो रेडियोको कार्यक्रमको बारेमा प्रचार गर्नुहुन्छ उहाँलाई पनि धन्यवाद छ तर के भइदियो भने उहाँले हेराइदिनुहुन्छ बिचरा त गर्ने मान्छेले गर्दैनन् के गर्नु उहाँको पनि के दोष छैन उहाँसँग हाम्रो प्राय जसो कुराकानी भइरहन्छ मैले ज्योतिषको बारेमा धर्मको बारेमा संस्कार र संस्कृतिको बारेमा रेडियोबाट मात्रै होइन टेलिभिजनबाट पनि कार्यक्रम जाओस् गुरुको भन्ने उहाँको ठूलो इच्छा छ उहाँले चिनेका राष्ट्रिय स्तरका टेलिभिजनमा पनि कार्यक्रमको लागि तयारी गरिदिनु भएको थियो मैले अलिकति समय दिन पाइनँ किनभने अस्तिको दिनमा समय माग्नु भएको थियो अस्ति हामीले काठमाडौँमा चिना हेर्ने कार्यक्रम राखेका थियौं बेलुका हामीले 7 बजेसम्म चिना हेऱ्यौं काठमाडौँमा त्यसो भएको कुरालाई हामीले समय दिन सकेनौं भनौं है त्यस्तै त्यस्तै भयो फेरिका दिनमा हामी तपाईँहरूसँग जोडिनेछौं दिनैभरि फोन गर्न सक्नुहुनेछ हामी कार्यक्रमको आजको लागि लगभग अन्तिम अन्तिम भागमा छौं तपाईँको बारेमा र तपाईँको आफन्तको बारेमा विशेष जानकारीहरू दिने प्रयास गरिरहन्छौं हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका जानकारी दिने एउटा प्रयास गरिरहेका छौं दुर्गा रहन पहिलेजीले कमेन्ट लेख्नु भएको छ श्रीमन नारायण गुरूदेव म दुर्गा रहन पहिले रेडियो भोजपुरबाट हजुरको वाणी श्रवण गरिरहेका छौं हजुरको अमृत वाणीका लागि आभार व्यक्त छ हजुरले भोजपुरमा मलाई गाली गर्ने धेरै छन् भन्नुभएकोमा मेरो हेराईले यसमा पाप होला न तर पञ्चन पाप होला तर पञ्चानब्बे पाँच होला भने होला पञ्चानब्बे मानिस हजुरको पूजा गर्ने छन् त्यसरी हजुरलाई भोजपुरमा हाम्रो तर्फबाट निन्दा गर्यौं आगमनको आशा गर्यौं राधे राधे गुरुदेव भन्नुभएको छ मैले भोजपुरबाट मलाई गाली गर्नुभयो भन्न खोजे होइन दुर्गाजी अस्ति त्यहाँ एउटा अन्त एकजनासँग हामीले कुराकानी गर्दा एउटा पण्डितजीले त्यसो भन्नुभयो मात्रै भन्न खोजे भोजपुरमा मलाई कसैले गाली गर्नुहुन्न मलाई नेपालभरिबाट मलाई बुझ्ने मान्छेले गाली गर्दैन त्यो फेरि मलाई पक्का थाहा छ मलाई नबुझ्नेले धर्मलाई नमान्नेले त के भन्छन् के थाहा भएन आज त यति जानकारी सहित कार्यक्रमबाट ओझेल पर्छु तपाईँहरू मेरो भेट भोलि पुनः रहनेछ राधे राधे
2: भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि
2: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236619 र 98520161612
4: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो

0: घर आयो सबको मन सुना, सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। म नवीन समाचार अब विस्तारमा। यसपटकको मनसूनको समयमा 2,26,000 भन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख छ। यस वर्षको मनसूनको पूर्वानुमान सन् 2014-16 र 22 मौसम पूर्वानुमानसँग मिल्दोजुल्दो देखिएको सरकारले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय तहमा विपद पूर्व तयारी गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेशगत विश्लेषण गरी विपद जोखिम आकलन गरिएको छ। समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्यसहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ 4 गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा शुरू गर्ने भएको छ। समितिले पहिलो चरणमा 10,000 रूपियाँ वा सो भन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गर्ने गरी तयारी गरेको हो। समितिका सदस्य सचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएका शिवशेखर सहकारी र कान्तिपुर सहकारी लगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया आरम्भ गरिनेछ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिक प्राथमिकतामा राखेर रकम फिर्ता गर्ने तथा त्यसपछि थप चरणको काम गर्ने र समय निर्धारण गरी अन्य बचतकर्तालाई पनि क्रमशः राहत उपलब्ध गराइने योजना समितिले बनाएको बताएको छ। अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगरपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको हो। नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 लेटर ग्रेडिङ निर्देश 2083 बमोजिम पाठ्यघण्टा नघट्ने गरी नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। शुक्लाफाटा नगरपालिकामा पनि बढ़दो गर्मीका कारण यही जेठ 4 गतेदेखि बर्खे विधासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन्। अभिभावक शिक्षक तथा विद्यार्थीको माग अनुसार नगर शिक्षा समितिको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि शुरू भई दिउँसो 1:15 सञ्चालन हुनेछ। चितवनमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका एकै घरका 3 बालबालिका मध्ये एकजनाको मृत्यु भएको छ। दुईजनाको अवस्था गम्भीर छ। इच्छाकामना गाउँपालिका 1 काउले हात्तीबाङको कुलबाङ गाउँमा कक्षा 2 अध्ययनरत एक बालकको मृत्यु भएको हो। अन्य दुईजना गम्भीर बिरामी छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको इच्छाकामना गाउँपालिका वडा नम्बर 1 वडाध्यक्ष सन्त बहादुर मगरले बताउनुभयो। च्याउ खाएपछि उनीहरूलाई बान्ता पखाला जस्ता लक्षण देखिएका थिए। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पतालमा राखिएको स्थानीय राष्ट्रिय मावि हात्तीबाङ प्रधानाध्यापक लोकबहादुर मगरले बताउनुभयो। नवलपुरको कावसोदी एक स्याउली स्थित मकैबारीमा मृत फेला परेको 25 वर्षीय भाले घैडा करण्ट लगाएर मारिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। डिभिजन वन कार्यालय नवलपुरले विज्ञप्ति जारी गर्दै प्रारम्भिक अनुसन्धानमा करण्ट लगाएर घैडा मारिएको देखिएको जनाएको हो। घैडा मृत फेला परेको स्थान आसपास डिभिजन वन कार्यालयको टोलीले जीआईतार बेरिएका 27 बाँसका किला तथा 13 मिटर सिंगल फेज रिङ सहितको तार बरामद गरेको छ। सोही आधारमा गैंडालाई करेन्ट लगाएर मारिएको निष्कर्षमा पुगेको कार्यालयका सूचना अधिकारी सुभाष अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। डिभिजन वन कार्यालयले घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढ़ाइएको जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथिफोरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको हातबारीमा एक मात्र डेन्टल
3: पाथिफोरा डेन्टल, हातबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालय र पहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा लुम्बिनी र कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशका हिमालय र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा बागमती गण्डकी र कर्णाली प्रदेशको हिमालय र पहाड़ी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाड़ी भूभागका र मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त अरब इमिरेट्स र भारत बीच रक्षा ऊर्जा तथा जल यातायात सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यूएई भ्रमणका क्रममा दुई देशबीच सो सम्झौता भएको हो। आबुधाबीमा भएको भेटवार्तामा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान र मोदीले द्विपक्षीय सम्बन्ध थप सुदृढ़ बनाउने सहमति जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो भेटवार्ता यूएईले इरानमाथि हालै गरेको ड्रोन र मिसाइल आक्रमणको आरोप लगाएपछि भएको हो। सो आक्रमणमा तेल प्रशोधन केन्द्रमा आगलागी हुनुका साथै तीन भारतीय कामदार घाइते भएका थिए। मोदीले सामाजिक सञ्जाल एक्स मार्फत आक्रमणको कड़ा शब्दमा निन्दा समेत गर्नुभएको छ। यूएईमा करिब 43 लाख भारतीय बसोबास गर्दै आएको तथ्याङ्क छ। कान्तिपुर डायरीमा अब खेल प्रसंग। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालले आज अमेरिका विरूद्ध महत्वपूर्ण खेल खेल्दैछ। सो खेल अबको केही बेरमा कीर्तिपुर स्थित त्रिवेणी क्रिकेट मैदानमा हुनेछ। स्कटल्याण्डसँगको जीन र हारपछि दुवै टोली दबावमा छन्। अमेरिका अङ्क तालिकाको शीर्ष स्थान गुमाएपछि पुनः लय समात्न चाहन्छ भने नेपाल शीर्ष चारको सम्भावना जोगाउने लक्ष्यमा छ। लीग टू सिरिजमा अमेरिकाले नेपाल विरूद्ध लगातार चार खेल जितेको छ। घरे यसअघिको खेलमा देखाएको दिपेन्द्र सिंह ऐरी तथा गुलशन झाको प्रदर्शनबाट नेपालले सकारात्मक नतिजाको आशा गरेको छ। नेपाल सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग 2 रनले पराजित भएको थियो। र पाकिस्तानकी कप्तान फातिमा सनाले महिला टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो अर्धशतक बनाउने विश्व कीर्तिमान कायम गरेकी छन्। कराची स्थित नेशनल स्टेडियममा जिम्बावे विरूद्ध फातिमा 15 बलमै अर्धशतक पूरा गर्दै 19 बलमा 62 रन बनाउन सफल भइन्। यो सँगै उनले न्यूजील्याण्डकी सोफी डिभाइन, अस्ट्रेलियाकी फोबी लिट्सफिल्ड र भारतकी रिचा घोषको संयुक्त 18 बलको कीर्तिमान तोडेकी छन्। फातिमाले 10 चौका र 2 छक्का प्रहार गर्दै पाकिस्तानलाई 20 ओभरमा 4 विकेटको क्षतिमा 223 रनको विशाल युगफल सम्म पुर्याएकी थिइन्। जवाफमा जिम्बावे 17.1 ओभरमा 90 रनमै अल आउट भयो र पाकिस्तानले 133 रनको फराकिलो जितसँगै सिरिज 3-0 जितेको छ। हवस् त्यसपछि कान्तिपुर डायरीको बुलेटिन यहीँ सकिन्छ। नवीन बिदा हुन्छु। नमस्कार।

तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज। खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजे।

0: देखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिष तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177, 98520601177। नेपाल नेत्र ज्योतिष तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
3: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 MHz।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 कदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: नमस्कार सेनसेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसले नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न,

0: फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट, एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98520161600।
2: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खाजबारी नगरपालिका एक भानुचोक शङ्ख सभा।
1: खाजबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
1: NCSA कम्प्युटर सेन्टर खाँदै संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ।
2: पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन भीमकदाइली।
1: सम्पर्क 029140084 र 9804045827।
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शङ्खसभा 95.5 MHz।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: घरको झ्याड ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
6: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
7: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
8: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संख्या सभा 95.5 मेगाहर्ज।

0: मसँग अझै पनि रिसाएकै छौ र?
1: रिसाएर मैले के नै पाउँछु र? अब न मर्नु न आँसु झार्नु बारेर गयो।
0: तिमीलाई लाग्ला मैले तिमीलाई धोका दिए, दुई किनारा झै भयो, तर होइन सर, तिमी जुन भुमरीमा पर्यो म पनि त्यही भुमरीमा परेको छु। माया न मर्दो रहेछ न पुरानो नै हुँदो रहेछ, अझै पनि याद आउँछ मलाई।
1: मलाई पनि झम्के साँझ कहिले नै रमाइलो भएन, धेरै सुसायो झै सधैँ मन सम्झनाले सुसायो, सम्झना कि सिरानी सम्झना बिहानी भएर बाँचेकी छु।
0: जे भए नि जसो भए नि सम्झना त आउँछ नि,
1: यो जुनी जे भए नि अर्को जुनी वर्ष पिपल भएर जन्मनु पाउ। अझै पनि के भन्नु बाँकी छ र?
0: मनको कुरा त कति हो कति सरो,

0: कस्तो राम्रो है दाइ, यो लगे है म।
1: हस् हुन्छ।
0: आहा कस्तो राम्रो
1: राम्रो देखिहाल्छ। ओ कान्छी, बेको लागि पुरा तयारी हो क्या हो?
0: हिजो त खुब नारायणीको तिरमा मस्किन मस्किन आच्या थियो त, त्यही गए भइहाल्यो नि।
1: अनि मेलामा त हुनेवाला सासु ससुराको अगाडि कोही कोहीसँग मस्कि मस्कि नाच्नु पनि त डर लाग्यो त। कोही कोहीलाई त्यस्तै नाच्नु मन भए जहाँ पनि नाच्छु नि।
0: ए हो, लु हिम्मत भए यही नाचेर देखा त, हेरौँ म पनि।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: अमेरिका साथमा
2: हुलास गाल्बलम तीन गुना बढी टिक्छ, हुलास भए अरू किन खोज्ने?

यस वर्षको मनसून अवधिमा 2,26,000 बढ़ी नागरिक प्रभावित हुने अनुमान। बिजन संसार कार्यालयमा लक्ष्य अनुसार राजस्व संकलन हुन चुनौती, वार्षिक लक्ष्यको झण्डै 73% मात्र संकलन। भारत र युएई बीच रक्षा, ऊर्जा तथा जल यातायात सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर। र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपाल र अमेरिका बीच प्रतिस्पर्धा जारी, टस जितेको अमेरिका पहिले ब्याटिङमा।

गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरु लाग हुनेछ।

0: नमस्कार, गान्धीपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
1: यस पटकको मनसूनको समयमा 2,26,000 भन्दा बढ़ी नागरिक प्रभावित हुने अनुमान गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित गरेको मनसून पूर्व तयारी तथा प्रतिकारे राष्ट्रिय कार्ययोजनामा देशभर करिब 51,868 घर परिवारका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरिएको उल्लेख गरिएको छ। यस वर्षको मनसूनको पूर्वानुमान सन् 2014, 2016 र 2022 मनसून मौसमसँग मिल्दोजुल्दो देखिएको सरकारले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रदेश तथा स्थानीय तहमा विपद पूर्व तयारी गर्न सहज होस् भन्ने अभिप्रायले प्रदेशगत विश्लेषण गरी विपद जोखिम आकलन गरिएको छ।
0: मुलुकै प्रमुख स्थल नाका वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन। भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षमा यो भन्सारको वार्षिक राजस्व संकलन लक्ष्य 2,73,39,00,00,000 रूपियाँ रहेकोमा वैशाख महिनासम्म जम्मा 1,99,40,00,00,000 रूपियाँ मात्र संकलन भएको छ। यो वार्षिक लक्ष्यको झण्डै 73% हो। अब आर्थिक वर्षमा बाँकी रहेका दुई महिनामा लक्ष्य भेटाउन यो भन्सारले करिब 73 अर्ब रूपियाँ राजस्व संकलन गर्नुपर्ने हुन्छ, जुन असम्भव जस्तै देखिन्छ। वैशाख महिनामा मात्रै 23,84,00,00,000 रूपियाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो, तर यो महिनामा 21,74,00,00,000 रूपियाँ मात्र संकलन भएको छ, जुन मासिक लक्ष्यको करिब 92% हो। वैशाख महिनामा सबैभन्दा बढ़ी राजस्व संकलन हुने वस्तुमा डिजेल, एलपी ग्यास, पेट्रोलियम पदार्थ, सवारी साधन तथा औद्योगिक कच्चा पदार्थ रहेका छन्। डिजेल र एलपी ग्यास आयातबाट मात्रै ठूलो हिस्सा राजस्व संकलन भएको छ। कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले लगानी मैत्री वातावरणको अभाव, औद्योगिक कच्चा पदार्थको आयातमा कमी, तस्करी तथा अवैध व्यापार, व्यापार सहजीकरणको कमजोरी र एमआरपी सम्बन्धी समस्याका कारण राजस्व प्रभावित भएको बताउनुभयो।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्य सहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आगामी जेठ 4 गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा शुरू गर्ने भएको छ। समितिले पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिने समितिले जनाएको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएका शिवशिखर सहकारी र कान्तिपुर सहकारी लगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया आरम्भ गरिनेछ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने तथा त्यसपछि थप चरणमा सरकारको सीमा निर्धारण गरी अन्य बचतकर्तालाई पनि क्रमशः राहत उपलब्ध गराइने योजना रहेको समितिले स्पष्ट पारेको छ।
0: अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक वन संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगरपालिका को बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 र लेटर ग्रेडिङ निर्देशिका 2083 बमोजिम पाठ्य घण्टा नघट्ने तथा नगरभित्रका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। शुक्लाफाटा नगरपालिकामा पनि बढ़दो गर्मीका कारण यही जेठ 4 गतेदेखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन्।
1: चितवनमा जंगलबाट ल्याएको विषालु च्याउ खाँदा बिरामी परेका एकै परिवारका 3 बालबालिका मध्ये एकजनाको मृत्यु भएको छ। दुईजनाको अवस्था गम्भीर छ। इच्छा कामना गाउँपालिका एक काउले हात्तीवाङको कुलवाङ गाउँमा कक्षा 2 अध्ययनरत एक बालकको मृत्यु भएको हो। अन्य दुईजना गम्भीर बिरामी छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको इच्छा कामना गाउँपालिका वडा नम्बर 1 वडा अध्यक्ष सन्त बहादुर मगरले बताउनुभयो। च्याउ खाएपछि उनीहरूलाई वान्ता, पखला जस्ता लक्षण देखिएका थिए। उपचारका लागि भरतपुर अस्पताल लगिएको स्थानीय राष्ट्रिय मावि हात्तीवाङका प्रधान अध्यापक लोक बहादुर मगरले बताउनुभयो।
0: हाल नेपालमा बस्ने वायु र स्थानीय वायुको आंशिक प्रभाव परेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। यस्तै कोशी प्रदेशका केही स्थानहरूमा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली, पहाड़ी र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420501।
5: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड।
6: गुड लाइफ डाइट इज द बेस्ट।
7: छुट्ला है, 10 होइन 20 होइन, पुरै 100% सम्म छुट छ है। नेपाल लाइफ

0: तथा जल यातायात सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको युए भ्रमणका क्रममा दुई देशबीच सो सम्झौता भएको हो। अबुधाबीमा भएको भेटवार्तामा युएका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयान र मोदीले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने सहमति जनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सो भेटवार्ता युएले इरानमाथि हालै गरेको ड्रोन र मिसाइल आक्रमणको आरोप लगाएपछि भएको हो। सो आक्रमणमा तेल प्रशोधन केन्द्रमा आगलागी हुनुका साथै तीन भारतीय कामदार घाइते भएका थिए। मोदीले सामाजिक सञ्जाल एक्स मार्फत आक्रमणको कड़ा शब्दमा निन्दा समेत गर्नुभएको छ। युएमा करिब 43 लाख भारतीय बसोबास तथा रोजगारीमा संलग्न छन्। यसैबीच भारतको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले पद्धतिमा आमूल परिवर्तन गर्दै आधुनिक र वातावरण मैत्री प्रणाली लागू गर्ने निर्णय गरेको छ। अदालतले मुद्दाको सुनवाई सोमबार र शुक्रबार भिडियो कन्फरेन्स मार्फत गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतद्वारा जारी निर्देशन अनुसार अब सोमबार र शुक्रबार तथा अन्य निर्धारित दिनहरूमा भिडियो कन्फरेन्स मार्फत सुनवाई हुनेछ। यस निर्णयको एक भागको रूपमा अदालतले कुनै पनि पक्षलाई समस्या नहोस् भन्नका लागि दर्ता शाखालाई सुनवाईका लागि भिडियो लिंकहरू समयमै पठाउन र प्राविधिक सहयोग सहज रूपमा उपलब्ध गराउने सुनिश्चितताका लागि पनि निर्देशन दिएको छ। कोविड 19 महामारीपछि शुरू भएको डिजिटल सुनवाईलाई अब स्थायी र व्यवस्थित ढाँचामा समावेश गरिएको अदालत प्रशासनले जनाएको छ।
1: क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपाल अमेरिका बीच अहिले प्रतिस्पर्धा भइरहेको छ। कृतिपुरमा जारी खेलमा अमेरिकाले 2 जितेर पहिलो ब्याटिङ गरिरहेको छ। यसलाई पुनः सुन्नु होला। कृतिपुरमा जारी खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। यो समाचार तयार पार्दासम्म अमेरिकाले 36.4 ओभरको खेल सकिँदा 6 विकेटको क्षतिमा 179 रन बनाएर अहिले खेलिरहेको छ। स्कटल्याण्डसँगको झिनो हारपछि दुवै टोली दबावमा रहेका छन्। अमेरिका अंक तालिकाको शीर्ष स्थान गुमाएपछि पुनः लय समात्न चाहन्छ भने नेपाल शीर्ष 4 सम्भावना जोगाउने लक्ष्यमा छ। लीग 2 सिरिजमा अमेरिकाले नेपाल विरूद्ध लगातार 4 खेल जितेको छ। यसअघिको खेलमा देखिएका दिपेन्द्र सिंह ऐरी तथा गुलशन झाको प्रदर्शन नेपालले सकारात्मक नतिजाको आशा गरेको छ। नेपाल सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग 2 रनले पराजित भएको थियो। यसैबीच नेपालले देब्रे हाते ब्याटर इशान पाण्डेलाई डेब्यू गराएको छ। इशानले 2019 मई 2020 अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए। एक दिवसीय अन्तर्राष्ट्रिय भने उनले पहिलो पटक खेल्न लागेका हुन्। नेपालबाट 4 2020 अन्तर्राष्ट्रियमा उनले 33 रन बनाएका छन्। नेपाल एबाट खेल्दै इशानले हालै स्कटल्याण्डसँग 1 तथा ओमान विरूद्ध 2 खेलमा अर्धशतक बनाएका थिए। घरेलु क्रिकेटमा इशानले उच्च प्रदर्शन दिँदै आएका थिए। नेपाली टोलीमा विनोद भण्डारी अर्जुन कुमार र करण केसीलाई परिवर्तन गर्दै कुशल भुर्तेल इशान र सोमपाल कानीलाई ल्याइएको छ।
0: र अखिल नेपाल फुटबल संघ एन्फाले भारतको गोवामा हुने वुमेन्स साफ च्याम्पियनशीप 2026 लागि 23 सदस्यीय अन्तिम टीमको घोषणा गरेको छ। मुख्य प्रशिक्षक नवीन नेपानेले अन्तिम सूची तयार पारेका हुन्। टीमको कप्तानमा एन्जिला सुब्बा रहेकी छिन्। उनीसँगै गोलरक्षकमा अञ्जना राणा मगर र उसानाथ रहेका छन्। यस्तै डिफेण्डरमा पूजा राणा, गीता राणा, विमल विक, हेमकुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र सबिना चौधरी छन्। यस्तै मिडफिल्डरमा रेणुका नगरकोटे, दीपा साई, प्रीति राई, सरू लिम्बु लगायत रहेका छन्।
1: हौस् त गान्धी बुढाई, अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई दीपशिखा र तारा विदा हुन्छौ। नमस्कार।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिन जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लेकतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सचिन सुचिनका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819320375।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236019 र 9852061612।
6: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
9: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: ऊ र मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
9: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
14: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
14: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
15: दाँत खोल्ने, दाँत सफा गर्ने,
14: दाँतको एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
14: बाङ्गो टिङ्गो दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295906667 र 98422667।
16: सरप्राइज जेनी, यो गहना कस्तो छ?
17: यस्तो पनि गहना लाउँछन्?
16: अनि यो
17: तपाईँलाई त गहना किनै आउँदैन कि, झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
16: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
17: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
16: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
17: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
16: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
17: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420-59801, जनक पौडेली 98520-58344 र 0295602048।
16: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कान फुलौती टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।
4: मानसिक समस्याबाट बच्ने उपायहरू।
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी संघको सभाको आयोजना तथा झापामेटी आँखा अस्पताल बेर्दामुठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेटी आँखा अस्पताल बेर्दामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1, सङ्खुवा सभा। नोट, यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60-177, 98520-60-177। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी, सङ्खुवा सभा।

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
1: NCSA कम्प्युटर सेन्टर खाँदै संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्

0: ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752 67, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संघको सभा खर्चरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164, 97629164, 914। सिटी सेन्टर खाजबरी नगरपालिका 1 भानुचोक संखु सभा।
4: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online।
9: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्यकर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। एचएनआई किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
10: असार पहिलो हप्तादेखि।
9: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 जीपीए अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265222033, 0265236619 र 98520161612।
11: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
13: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बस्नु बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
12: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
13: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
12: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यस्तो घर घरको आँगन पुग्छ फेरो फेरो।
8: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520। खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

मायाले उडायो मेरो मन तिम्रो मायाले किन बिझ्यो माया कललल कललल पहाड आई छ।

अँधेरीमा ज्योति जगाऊ, बिजुली झे आकाशमा तिमी रमाऊ, चुनकिरी झे अँधेरीमा ज्योति जगाऊ,

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: ओहो लु नमस्कार है सर
2: ओहो लु नमस्कार है सर नमस्कार
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ कहाँ सिलाउनु भएको सुट
2: हो नि सर ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो
3: हजुर काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट दौरा सुरुवाल अल्लोको कोट ढाकाको कोट जुवारी कोट अफिसियल सुट निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ
3: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
5: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800902062
6: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी ₹1350 प्रति बोरा स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी ₹1975 प्रति बोरा चिनी ₹95 प्रति केजी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 029562201 र 97499225200
7: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
8: देख्नु भएन औषधि हालेको
7: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
7: हेर्नुहोस् दाई यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
8: हजुर
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
8: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
7: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
8: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
7: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
8: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बो। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
9: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक खाँद्रे नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 98422267।
10: नमस्कार वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
14: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
9: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ, साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
18: असार पहिलो हप्तादेखि।
17: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161600।
0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो संत सभा 95.5 मेगाहर्ट्ज।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल,
1: सम्पर्क नम्बर 9813555553 र 9843318049।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीमका दाइली।
3: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
5: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
6: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
7: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
8: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
9: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
10: नेपाल सरकार, विज्ञापन हो।
11: त्यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
2: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
12: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
13: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
12: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
13: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
12: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
13: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
12: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रु 5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रु 54 प्रति केजी, रु 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रु 79 प्रति केजी, रु 1975 प्रति बोरा। चिनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512-19333 र 98520-58488।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषाङ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभाको आयोजना तथा झापामेति आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संखुवा सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट, यही मिति 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60-177 98520-60-177। नेपाल नेत्र ज्योतिषाङ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
3: MCSA कम्प्युटर सेन्टर खादबारी एक संखुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने, विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 9852061600।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज
1: नेपाल खबरमा अब पूरा खबर। लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटौल सड़क खण्ड विस्तारको काम अन्तिम चरण पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा दौबिसे तथा नारायणघाट बुटौल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरण पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले पत्र बाँकी रहेको छ। महानिर्देशक जयसीले अब दाउने क्षेत्रमा विगत वर्षामा जस्तै बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउनेमा अहिले एकतर्फी दुई लेनको रिपेयरमेन्ट सम्पन्न भइसकेको छ र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको उहाँले बताउनुभयो। जेठ 15 गतेसम्म मुख्य काम सक्ने लक्ष्य राखेको उहाँको भनाइ छ। नारायणघाट बुटौल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए। भारतको मौसम विभागले यो वर्ष औसत मितिभन्दा 6 दिन अघि मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले विज्ञप्ति निकालेर यस वर्षको दक्षिण पश्चिम मनसून मे 26 तारीकमा केरलामा प्रवेश गर्ने अनुमान सार्वजनिक गरेको हो। केरलामा मनसून प्रवेश गर्ने औसत मिति जून 1 तारीक रहेकाले 6 दिन अघि नै मनसून प्रवेश हुने सम्भावना देखिएको छ। विभागले मे 26 4 दिन अघि वा 4 दिन पछिका कुनै पनि दिन मनसून भित्रने बताएको छ। केरलामा जून 1 तारीकमा मनसून भित्रदा नेपालमा आइपुग्ने मिति जून 13 तारीक हो। केरलाबाट पूर्वी नेपाल हुँदै नेपालमा मनसून फैलन्छ। यदि भारतमै छिटो आइपुग्यो भने नेपाल आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने थुप्रै गतिविधि हुने भएकाले अहिले प्रश्न भन्न सक्ने अवस्था भने छैन। गएको वर्ष नेपालमा मनसून औसत मितिभन्दा 15 दिन अगाडि अर्थात मे 29 तारीकमै प्रवेश गरेको थियो। विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिएका छन्। काठमाडौँमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी 3 दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्ताइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल बनेर सामान्य नागरिकले बुझ्न नसक्ने अवस्था आएको बताउँदै सरल भाषामा कानून मसौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी कीर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा रहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बाल बालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 आवासीय सुविधासहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। कीर्तिपुर होल्डिङ सेन्टरमा 61 बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बाल बालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न थालेका छन्। महानगरले प्याप्सन अन्तर्गत 10 र एनप्याप्सन अन्तर्गत 3 विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बाल बालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
2: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333 493-555।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले आफ्नो नाम दुरूपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यान कस्नु भएको जनाएको छ। कार्यालयले विज्ञप्ति निकालेर दैलेख जिल्लाको दुल्लु नगरपालिका नम्बर 12 का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोन मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको नाम प्रयोग गरी अभद्र भाषा र धम्की दिएको अडियो सार्वजनिक भएको उल्लेख गरेको छ। कार्यालयका अनुसार कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी पूरा गरिरहेका राजकीय सेवा कर्मचारीलाई भय र त्रास सृजना गर्ने, अपमानजनक शब्द प्रयोग गर्ने तथा धम्काउने गतिविधि निन्दनीय र असह्य रहेका छन्। घटना सार्वजनिक भएपछि प्रकाश खड्का तत्काल कानूनी दायरामा ल्याई आवश्यक कार्यवाही अघि बढ़ाउन सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई कड़ा निर्देशन दिएको विज्ञप्तिमा भनिएको छ। धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाटको राङ गाउँपालिका वडा नम्बर 2 होवाङमा वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागू औषध लुकाइरहेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरूवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागू औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ। अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे 19 र 20 तारीखमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकि लगत्तै रूसी राष्ट्रपति कार्यालयले मे 19 र 20 तारीख अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्नो चिनिया समकक्षी शी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ़ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा भनिएको छ। पुटिन र शीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको उल्लेख छ। भ्रमणले युक्रेन रूस द्वन्द लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गर्ने जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत अमेरिकाले नेपाललाई 196 रनको लक्ष्य दिएको छ। त्रिवी क्रिकेट रंगशाला कृतिपुरमा भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। अमेरिकाका समित पटेलले 83 र सेहान जयसूर्यले 50 रन बनाए। नेपालका दिपेन्द्र सिंह एरीले 4 विकेट लिए। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 33 ओभर 3 बलको खेल सकिँदा 1 विकेट गुमाएर 174 रन बनाएको छ। नेपाल जीत नजिक पुगेको छ। नेपालसँग 99 बल बाँकी छ भने 22 रनको खाँचो छ। त्यस्तै 1 विकेट मात्र क्षति भएकोले नेपाल जीतको नजिक पुग्दै गएको छ। नेपालमा भइरहेको लीग टू एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। अमेरिका 25 खेलमा 36 अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। चार बजेभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने। यो वर्ष भारतमा 6 दिन अघि नै मनसून भित्रले अनुमान, नेपालमा पनि केही चाँडो आउन सक्ने। स्वास्थ्य क्षेत्रमा स्पष्ट कानूनी व्यवस्थाको अभाव, सामाजिक न्याय दिने गरी कानून बनाउनु पर्नेमा जोड़। रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक अमेरिकी राष्ट्रपति ट्रम्प लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो र विश्वकप क्रिकेट लिग टूमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ।

0: टाइमिंग सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाम्दरी नगरपालिका एक प्रगति टोल विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813555553 र 9843218049।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको बेवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
2: सम्पर्क 9843347262,
0: 9101555585
2: र व्हाट्सएप नम्बर 9852028646।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
0: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952061580 र 9942081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादारी एक, संखुवा सभा।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थी

0: पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
2: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
4: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
7: शंकर सभामे पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनोकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 0295906667 र 98420226667।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रवि टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: क्या यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420-59-801, जनक पौडेली 98520-58-344 र 029-560-248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
8: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार है वडाध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सरकुवा सभाको डबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यसम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 98-42-82-776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
7: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-520-29-47, 98-00-90-0062।
12: खै जन्म दर्ता दिनुहोस् त।
13: जन्म दर्ता गरेको छैन नि म्याडम।
12: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
13: हो र, मलाई त थाहा नै थिएन म्याडम।
12: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
13: ए, पहिला कसैले भनेन?
14: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
14: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार
14: विज्ञापन बोर्ड
11: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना वन र डेलो लगाउने उपर हुने कानूनी सजाय राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
15: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
16: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीम कदाइली।
0: सम्पर्क 0249140084 र 98040485827।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
3: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
4: असार पहिलो हप्तादेखि।
3: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98521661600।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 9865349444
3: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: आयो सबको घर घर मा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842357841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज on air, online.

0: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97-438-46-084।
2: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना: नेपाल नेत्र ज्योति संघ, तेजरथमा आँखा तथा कान उपचार केन्द्र, खादबारी संघको सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेची आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट: यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177, 98-520-60-177। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी संखुवा सभा।
3: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि: 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो सङ्खुवा सभा समय सूचक अहिले साँझको 5 बज्यो।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस सङ्खुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक सङ्खुवा सभा।
6: NCSA कम्प्युटर सेन्टर खादबारी 1 सङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 9852061612।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801, जनक पौडेली, 9852-58344 र 0295602048।
3: दुर्गा ज्वेलरी उद्योग, खासबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्डी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
4: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
4: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खादारी एक बुद्धसुक बाटो दूरसञ्चार जाने बाटो।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 37 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: ओ केटा, कति सक्दिन हिँड्ने? कति दिन लाग्छ
15: आज? आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।
14: हो र? यसको हिँडाइले त 4 दिनमा नि पुग्नु। जा मिना।

0: घरको झ्याड ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
2: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
3: बाप रे,
2: अब चाहिँ के हुने हो?
4: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
9: हो नि सर, ठटल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 9865349444
6: र 0295901055।
11: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुनसादी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनः हामीसँग निरन्तर 10 पटक सम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीमका दाइली।
12: सम्पर्क 0291400084 र 98040485827।
13: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423018049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9010555585
1: र वाट्सएप नम्बर 9852286646।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू:
2: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
0: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग नेटुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842501।
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
4: Bless the visitor, enjoy with us.

0: जबसम्म तिमी छौ अनि म छु।
1: अनि म नभएको भए के हुन्थ्यो नि?
2: नसोध भमरालाई फूल नभए के हुन्थ्यो होला, नसोध आकाशलाई जुन नभए के हुन्थ्यो होला, नसोध घामलाई छाया नभए के हुन्थ्यो होला,
0: नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला।
1: ओहो, मैले भने त तिमी जुनको ज्योति ल्याएर दिन्छ होला, सागरको मोती ल्याएर दिन्छ होला, होइन त?

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: लो दिन त। हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
6: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
6: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खाँदारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
9: र 98 19 32 76 75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98420226667।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुवा सभा,
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली, 98520959344 र 0295602248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शंखुवा सभा।
6: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शंखुवा सभा 95.5 MHz।
7: रेडियो शंखुवा सभा, समय सूचक, अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भारतमा मनसून छ दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रिन सक्ने, शुरूमा सुक्खा हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाई।
0: नारायणघाट बुटवल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने।
1: आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्तामा पनि भजन कीर्तन र अध्यात्म प्रति आकर्षण बढ्दो, तनावपूर्ण जीवनमा मानसिक सन्तोष मिल्ने डाक्टरको भनाई।
2: सामाजिक अभ्यासहरूबाट सामूहिक भजन सूत्रबाट मान्छेलाई चाहिँ शान्त रहन प्रेरित गर्ने खालका खुसी राख्न मद्दत गर्छ।
0: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक। अमेरिकी राष्ट्रपति ट्रम्प फर्किए लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो।
1: र नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बानीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
6: Major appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। Major appliances, बेचरको पानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भारतको मौसम विज्ञान विभागले यो वर्ष औसत मिति भन्दा 6 दिन अघि अर्थात मे 26 तारीकमा केरलामा मनसून प्रवेश गर्ने अनुमान गरेको छ। विभागले मे 26 4 दिन अगाडि वा पछाडि मनसून भित्रने बताएको हो। केरलामा जून 1 मनसून भित्रदा नेपाल आइपुग्ने औसत मिति जून 13 हो। केरलाबाट पूर्वी नेपाल हुँदै मनसून फैलने भएकाले भारतमा छिटो आए नेपालमा आइपुग्ने समय पनि चाँडो हुन सक्ने मौसमविदहरू बताउँछन्। तर केरलापछि पनि मनसूनलाई प्रभाव पार्ने धेरै गतिविधि हुने भएकाले अहिले नै प्रष्ट भन्न सकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसैबीच मौसमविदहरूले यस वर्षको मनसून शुरूआती चरणमा कमजोर रहने र देशका धेरैसो भूभागमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेका छन्। त्रिभुवन विश्वविद्यालयका मौसमविद डाक्टर विनोद पोखरेलका अनुसार जेठ 15 साउन 15 गतेसम्म सुक्खा रहने सम्भावना छ। धान खेतीको मुख्य समयमा वर्षा कम हुने यो प्रक्षेपणले किसान र कृषि विज्ञहरूमा चिन्ता थपिएको छ। तर नेपालको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार एल्निनोको कारण कम वर्षाको सम्भावना रहे पनि नेपालको मनसूनलाई प्रभाव पार्ने थुप्रै कारण भएकाले अहिले नै यकिन भन्न सकिँदैन। विभागले चाँडो मनसूनको विस्तृत अनुमान सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। यसैबीच अहिले कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
1: लामो समय निर्माण अलपत्र परेको पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटोल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। नागढुङ्गा 9 विषय तथा नारायणघाट बुटोल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सड़क निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो। महानिर्देशक डाक्टर जयसीले आयोजनाका धेरैजसो मुख्य काम सम्पन्न भइसकेको बताउनुभयो। उहाँका अनुसार अहिले फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्। महानिर्देशक जयसीले अब दाउन्ने क्षेत्रमा विगतका वर्षमा चाहिँ बाटो अवरूद्ध हुने समस्या झेल्नु नपर्ने दावी गर्नुभयो। दाउन्नेमा अहिले एकतर्फी 2 लेनको रिपेभमेन्ट सम्पन्न भइसकेको र तेस्रो लेन निर्माण कार्य तीव्र गतिमा अघि बढ़िरहेको बताउनुभयो। जेठ 15 मुख्य काम सक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो। नारायणघाट बुटोल सड़क खण्डको निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले शास्ति खेप्दै आएका थिए।
0: यसैबीच पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति र निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको हो। उहाँले निर्माणलाई तीव्रता दिने निर्देश दिनुभयो। निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन उहाँको आग्रह छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 2083 सालको चैतभित्र निर्माण सक्ने गरी सुरुङ मार्गको काम गरिरहेको छ।
1: विज्ञहरूले स्वास्थ्य क्षेत्रका लागि सामाजिक न्याय सुनिश्चित हुने गरी कानून निर्माण गरिनुपर्नेमा जोड़ दिएका छन्। काठमाण्डुमा हिजोदेखि शुरू भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानून सम्बन्धी तीन दिने सम्मेलनमा स्पष्ट कानूनी व्यवस्थाको अभावले विभिन्न समस्या निम्त्याइरहेको भन्दै विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले बिरामी र चिकित्सक दुवैको सुरक्षा हुने गरी कानून तर्जुमा गरिनुपर्नेमा जोड़ दिनुभयो। संविधानमा स्वास्थ्यको अधिकार सुनिश्चित भए पनि पर्याप्त कानूनी व्यवस्थाको अभावमा सर्वोच्च अदालतले व्याख्याबाट काम चलाउनु परेको उहाँको भनाइ छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पराश्वर ढुंगनाले भाषाको पक्षमा ध्यान नदिँदा नेपालका कानून जटिल बनेर सामान्य नागरिकले बुझ्न नसक्ने समस्या आएको बताउँदै सरल भाषामा कानून मस्यौदा गर्न मन्त्रालयले प्राथमिकता दिइरहेको जानकारी दिनुभयो। नीति अनुसन्धान प्रतिष्ठानको आयोजनामा भइरहेको सम्मेलन भोलिसम्म चल्नेछ।
0: मध्य प्रदेशका 8 जिल्ला मध्ये पर्सामा एचआईभी एड्स संक्रमित बिरामीको संख्या सबैभन्दा बढ़िरहेको पाइएको छ। मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पर्सामा 1504 जना एचआईभी एड्सका बिरामी छन्। निर्देशनालयका अनुसार आर्थिक वर्ष 2081-82 मध्य प्रदेशमा 4680 जना एचआईभी संक्रमित बिरामी उपचारमा रहेका हुन्। चालू आर्थिक वर्षमा 16 जना गर्भवती महिलामा एचआईभी संक्रमण पुष्टि भएको छ। समयमै परीक्षण तथा उपचार नभए आमाबाट शिशुमा समेत संक्रमण सर्न सक्ने जोखिम रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। मध्य प्रदेशमा 18 वर्ष मुनिका 175 जना बाल बालिकामा एचआईभी संक्रमण रहेको छ। तीमध्ये 47 जना एकल अभिभावक विहीन तथा 20 जना पूर्ण अनाथ रहेका छन्। संक्रमित बाल बालिकालाई शिक्षा स्वास्थ्य तथा पोषणका लागि महिनाको 1000 रूपियाँ नगद सहायता उपलब्ध गराउँदै आएको छ। मध्य प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर प्रमोद कुमार यादवले खुल्ला सीमा वैदेशिक रोजगारी लागु औषधको प्रयोग असुरक्षित यौन सम्पर्क कारण संक्रमण नियन्त्रण चुनौतीपूर्ण रहेको बताउनुभयो।
1: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट फोन गरेको भन्दै दैलेखका एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ परेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वड़ा नम्बर 6 वीरेन्द्र चोक घर भई अहिले काठमाण्डु बस्ने 22 वर्षीय खड्का पक्राउ परेका जिल्ला प्रहरी परिषद काठमाण्डुले जनाएको छ। खड्काले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको भन्दै दैलेखको दुल्लु नगरपालिका वड़ा नम्बर 13 वड़ा सचिव कमल भण्डारीलाई टेलिफोन गरेर अमर्यादित भाषामा धम्क्याएको अडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले विज्ञप्ति निकालेर खड्कामाथि कड़ा कार्यवाही गर्न निर्देशन दिएको जनाएको थियो। खड्काले एउटा सिफारिश पत्र बनाइदिन भन्दै शुरूमा आग्रह गरेका थिए। भण्डारीले प्रक्रिया अनुसार हुने बताएपछि उनले अपशब्द बोलेका थिए।
0: प्रदेश सरकार परिवर्तनको चर्चाले सुदूरपश्चिम प्रदेशमा विवाद सृजना भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूबीच प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको गृह कार्य चलिरहेका बेला दुवै दलमा समस्या देखिएको कांग्रेस र एमाले समीकरणलाई यथावत राख्दै प्रदेश सरकार परिवर्तन वा पुनर्गठनको विषयमा छलफल थालेका हुन्। त्यही छलफलपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह काठमाडौँ आउनुभएको छ। शाहले गुण्डुमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी सभापति गगन कुमार थापासँग छलफल गर्नुभएको छ। शाहले प्रदेश सरकारबारे चाँडै निर्णय हुने दुवै नेताहरूले बताउनु भएको छ। दुई दल प्रदेश सरकार परिवर्तनको पक्षमा गएपछि सुदूरपश्चिममा दुई दल बीच विवाद बढ़दै गएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर,
9: काठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 056-94-33-4-93-555।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतमा मनसून 6 दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रन सक्ने, शुरूमा सुक्खा हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाई, नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट फोन गरेको भन्दै दैलेख एक सचिवलाई धम्की दिने प्रकाश खड्का पक्राउ लगाएको खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बाल बालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा बसिरहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बालबालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधा सहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 61 जना बाल बालिका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बाल बालिका अभिभावकसँग बाहिर भाड़ाको घरमा बस्न गएका छन्। महानगरले प्याप्सन अन्तर्गतका 10 वटा र एनप्याप्सन अन्तर्गतका 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतोले आफ्ना बाल बालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनुभयो।
15: वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षका 10 महिनामा 1,79,40,00,00,000 रूपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा कार्यालयले 2,23,18,00,00,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि लक्ष्यको 89.35% राजस्व संकलन भएको हो। भन्सार कार्यालयका अनुसार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालू आर्थिक वर्षमा राजस्व संकलन सन्तोषजनक रहेको बताउनुभयो।
1: धादिङमा प्रहरीले 51 किलो अफिम सहित एकजनालाई पक्राउ गरेको छ। बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 2 होवाङमा होवाङका वीरबहादुर तामाङको घरमा ठूलो मात्रामा लागू औषध लुकाइराखेको सूचनाका आधारमा छापा मार्दा 51 किलो 18 ग्राम अफिम बरामद गरेको जिल्ला प्रहरी कार्यालय थादिङले जनाएको छ। प्रहरीले तामाङको घरबाट एउटा भरूवा बन्दुक पनि बरामद गरेको छ। पक्राउ परेका तामाङ लागू औषध मुद्दाका फरार व्यक्ति समेत रहेका प्रहरीले जनाएको छ।

0: मनाउने परम्परा छ। यो पर्वमा विवाहित महिला आ आफ्ना बस्तीका वरको रूख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर इष्टदेवको पूजा आराधना गर्ने गरिन्छ। व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ। यसपालि भने भोलिदेखि अधिक मास शुरू हुने हुँदा भोलिको सूर्योदय हुनु अगावै व्रत सम्पन्न गरिने मैथिली कर्मकाण्डका ज्ञाता बर्दिवास दुईका पण्डित महेश कुमार झाले बताउनुभयो।
1: यस्तै पश्चिम नेपालका अवधी समुदायका महिलाहरूले परम्परागत रूपमा श्रद्धा भक्ति र सांस्कृतिक हर्षोल्लासका साथ वर सहित पूजा गरेका छन्। विशेष गरी विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु सुख समृद्धि र पारिवारिक शान्तिको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। घर घरमा परम्परागत पकवान तयार पार्नेका साथै मन्दिर तथा चौतारामा सामूहिक पूजा गरी वट सावित्री मनाइएको महिला अगुवा रमा रानी वैश्यले बताउनुभयो।
0: बागलुङको बडीघाट गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्न सफलता मिलेको छ। खेर गइरहेको जलविद्युत र पानी प्रयोग गरी उत्पादन गरिएको यो ग्यास सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको छ। त्रिभुवन विश्वविद्यालय सहित सातवटा देशी विदेशी संस्थाको सहकार्यमा तीन वर्षको अनुसन्धानपछि यो उपलब्धि हासिल भएको हो। गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन्दले हाइड्रोजन ग्यासको चूलो बालेर परियोजनाको उद्घाटन गर्नुभएको छ। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण र व्यावसायिक विस्तारतर्फ अघि बढ़ने जनाएको छ।
1: टेक पाइला इनोभेशनले विश्वविख्यात एनसीसी एजुकेशन युकेसँग रणनीतिक साझेदारी गरेको छ। यस मार्फत कक्षा एघार र बाह्रका विद्यार्थीहरूले आफ्नै विद्यालयमा साइबर सुरक्षा एआई र डाटा साइन्सका अन्तर्राष्ट्रिय पाठ्यक्रम शून्य लागतमा पढ्न पाउनेछन्। कम्पनीले दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाई व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ। काठमाडौँमा आयोजित कार्यक्रममा टेक पाइलाका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले नेपालको आईटी क्षेत्र वार्षिक 20-25% वृद्धि भइरहँदा पनि 70% कम्पनीले 10% शक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लका अनुसार विगत तीन वर्षमा नेपालको आईटी तथा एआई सर्भिस व्यवसाय 70 अरबबाट बढ़ेर 140 अर्ब रूपियाँ पुगेको छ। नेपाल टेलिकमका निर्देशक डाक्टर शालिग्राम पराजुलीले नीति पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अगाडि बढ़ाउनु पर्ने बताउनुभयो।
0: कुनै समय फोहोर र दुर्गन्धको प्राय बनेका काठमाण्डुका नदी किनारहरू शहरको सुन्दर पर्यटकीय गन्तव्यमा रूपान्तरित हुँदैछन्। शंखमूल क्षेत्रमा बागमती किनारमा निर्माण भएको शंखमूल योग पार्क यसको जीवन्त उदाहरण हो। हरियाली चौर बगेको बागमती र व्यवस्थित पैदल मार्गहरूले यो क्षेत्रलाई बिहानी हिडुल योग अभ्यास र पारिवारिक पिकनिकको पहिलो रोजाई बनाएको छ। बालबालिकाका लागि आधुनिक खेलौना र चिप्लेटीको व्यवस्था छ, जसले उनीहरूलाई मोबाइलबाट टाढा राखी खुला आकाश मुनि रमाउन मद्दत गरेको छ। युवा र स्वास्थ्य सचेत नागरिकका लागि खुला व्यायामशाला पनि स्थापना भएको छ। आर्ट अफ लिभिङ र स्थानीय समुदायको सक्रियतामा बनेका योग कक्ष र सतलहरूमा हरियो दुबोमा बसेर गरिने ध्यान र योगले शहरको कोलाहालबाट मुक्तिको अनुभव दिने स्थानीयवासी बताउँछन्।
1: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोती बिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
0: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
0: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण।

0: सशुल्क फार्मेसी सेवा,
1: फिजियोथेरापी सेवा,
0: अकुपंचर सेवा,
1: योग परामर्श सेवा,
0: क्रियाकल्प सेवा,
1: पूर्व कर्म पंचकर्म सेवा,
0: छार सूत्र सेवा,
1: जलौका सेवा,
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, गैरी गाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-696, 98-514-2463।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्यो साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगत्तै रूसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चिनिया समकक्ष सी जिनपिङसँग भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनीतिक सहयोगलाई कसरी अझै सुदृढ़ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ। भ्रमणले युक्रेन रूस युद्ध द्वन्द्व लगायत व्यापार र भू राजनीतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीनले युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ।
3: नेपाल दर्पणमा अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेट्टाएको हो। नेपालका कुशल भुर्तेलले 119 रन बनाए, यस्तै आशिष सेठले 58 रन बनाए। आजको खेलबाट डेब्यू गरेका इस्थान पाण्डेले अभिजित 20 रन बनाए। त्यसअघि त्रिवी क्रिकेट रंगशाला कृतिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अलआउट भयो। नेपालमा भइरहेको लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंकसहित 7 औं स्थानमा छ। अमेरिका 26 खेलमा 36 अंकसहित दोस्रो र स्कटल्याण्ड 30 खेलमा 38 अंकसहित शीर्ष स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेलमा पर्सि 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ।
4: भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यूपानेले छनौट गरेको अन्तिम टोलीमा 2 खेलाड़ीले पहिलो पटक स्थान बनाएका छन् भने 3 जना खेलाड़ीले पुनरागमन गरेका छन्। अनिता लम्जेल र बिर्सना चौधरी पहिलो पटक समेटिएका छन्। यस्तै गीता राणा, सविता चौधरी, अनिता केसीले टोलीमा पुनरागमन गरेका छन्। नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई बाहिरिएका छन्। भारतको गोवामा हुने साफ च्याम्पियनशीपमा नेपाल समूह एमा छ। यो समूहमा श्रीलंका र भूटान छन्। समूह बीमा साविक विजेता बंगलादेश, भारत र मालदिव्स रहेका छन्। साफ च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भूटानसँग खेल्नेछ।
3: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल इडेन गार्डेन्समा नेपाली समय अनुसार बेलुका 8 बजे शुरू हुनेछ। गुजरात 12 खेलमा 16 अंकसहित तालिकाको दोस्रो र कोलकाता 11 खेलमा 9 अंकसहित 8 औं स्थानमा छ। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
4: आजको रंग दर्पण युवाहरूको बढ़दो अध्यात्म आकर्षणमा केन्द्रित छ।

परम्परागत रूपमा भजन कीर्तन र आध्यात्मिक चिन्तनलाई प्राय अवकाशपछिको जीवन वा वृद्ध वृद्धाको समय बिताउने माध्यमका रूपमा मात्रै हेरिन्थ्यो। मन्दिरका सत्तल र पाटी पौवामा चाउरिएका अनुहार मात्र झुन्निन्छन् भन्ने सामाजिक मान्यता विस्तारै बदलिँदैछ। पछिल्लो समय ठाउँ ठाउँका मठ मन्दिर मात्र होइन, सामाजिक सञ्जालदेखि आध्यात्मिक शिविरहरूसम्म युवाहरूको उपस्थिति लोभलाग्दो देखिन थालेको छ। काठमाडौँको पशुपतिनाथ मन्दिरमा साँझपख हुने आरतीको दृश्य हिज आज बदलिएको छ। केही वर्ष अघिसम्म वृद्ध वृद्धाहरूको बाहुल्य रहने बागमती किनारमा अहिले तन्नेरीहरूको ओइरो देखिन्छ। कोही आँखा चिम्लेर ताली बजाइरहेका हुन्छन्, कोही मोबाइलको क्यामेराबाट त्यो आध्यात्मिक ऊर्जालाई कैद गरिरहेका हुन्छन् त कोही तल्लीन भएर नाचिरहेका देखिन्छन्।

0: पशुपतिनाथ मात्र होइन, सामाजिक सञ्जालदेखि देशका कुना काप्चामा हुने सत्सङ्ग र भजन कीर्तनसम्म पुग्दा एउटा नयाँ प्रवृत्ति स्पष्ट देखिन्छ। दैनिकको दौड़मा थाकेका युवाहरू विस्तारै अध्यात्म र भजन कीर्तनमा आकर्षित भइरहेका छन्। आखिर किन आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्ता आध्यात्मिकतातर्फ आकर्षित भइरहेको छ? मनोविद डाक्टर बासु कार्की,
1: जीवनशैलीमा भएको परिवर्तन र उनीहरूले उहिले सूचना र संसारसँग सम्बन्ध अत्यन्तै व्यापक भएको कारणले गर्दा मान्छेहरूको महत्वाकांक्षा अत्यन्तै सीमाविहीन हुन पुगेको छ। पुरानो हाम्रो जीवनशैली र संस्कारमा भएको भजन कीर्तन लगायतका जहाँ मान्छे भौतिक हिसाबले सँगसँगै रहन्छ र एकअर्का बीच अरू भावनाको कुराको पनि आदान प्रदान हुन्छ, त्यस्ता कुराले चाहिँ मान्छेलाई कनेक्टेड भएर रहन पनि सहयोग गर्ने र अप्ठ्यारो पर्दा समस्या समाधानको लागि र यस्तै अलि बढी सांस्कृतिक हिसाबले सँगसँगै रहन पनि मौका मिल्ने भएको कारणले गर्दा यस्ता कुरामा चाहिँ बढी ध्यान गएको र यस्तै मान्छेलाई सकारात्मक ऊर्जा दिएको पनि।
0: पछिल्लो समय युवाहरूमा पार्टी, डिस्को, क्लब र रात्रि जीवन प्रतिको मोह घटेको त छैन, तर त्यसको विकल्पमा आध्यात्मिक मनोरञ्जन तीव्र रूपमा अगाडि आएको छ। धेरै युवाहरूले हिजो आज शुक्रबारको रात क्लबमा बिताउनुको साटो शनिबार देशभरिका एमआरआरको भजनमा बिताउन थालेका छन्।

0: यस आकर्षणमा प्रविधिको ठूलो हात छ। फेसबुक, इन्स्टाग्राम र टिकटकमा देखिने छोटो भिडियोहरूले भजन र अध्यात्मलाई ग्ल्यामरस बनाइदिएको छ। पशुपतिको आरती होस् वा एमआरआर वा अरू मठ मन्दिरमा हुने आरती, त्यहाँका भिडियोहरू युवाहरूले निकै रुचाउने गरेका छन्। आजका युवाहरू परम्परागत वाद्यवादनको प्रयोग गरेर पनि भजन गाइरहेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार आजको पुस्ता सबैभन्दा बढ़ी एन्जाइटी र डिप्रेशनको जोखिममा छ। यस्तोमा ध्यान युवाहरूका लागि औषधि साबित भएको छ। ध्यान केन्द्रहरूमा स्थान पाउन महिनौ कुर्नुपर्ने अवस्था छ र त्यहाँ जाने 80% भन्दा बढ़ी मानिस 35 वर्ष मुनिका युवा छन्। भजनमा रहने सामूहिक ऊर्जाले एक्लोपन हटाउन मद्दत गर्छ, जसले सामाजिक सम्बन्ध बलियो बनाउन र मानसिक रूपमा सन्तोष मिल्न सहयोग पुर्याउँछ।
1: अक्सिटोसिन जस्ता हर्मोन्सहरू र न्युरोट्रान्समिटरहरू उत्पादन हुन्छन्। तिनै रसायनहरूको उत्पादन र सन्तुलनबाट उनीहरूलाई सुखी र खुसी बनाउने हो, अथवा सामाजिक अभ्यासहरूबाट, सामूहिक भजन सत्रबाट मान्छेलाई चाहिँ शान्त रहनको प्रेरित गर्ने खालका अझ बढी खुसी राख्न मदत गर्छ।
0: अध्यात्मले युवाहरूलाई आधुनिक विश्वको कोलाहलमा कसरी शान्त रहन सकिन्छ भन्ने कला पनि सिकाएको छ। आजको शिक्षित पुस्ताले विज्ञान र अध्यात्मलाई जोडेर हेर्न थालेका छन्। अहिलेका युवा आफ्नो व्यस्त दिनचर्यापछि एक घण्टा आँखा चिम्लेर भजनमा हराउँछन्, जसले आफूलाई फेरि पुनर्ताजगी गर्छ। मनोविद डाक्टर वासु कार्की:
1: अहिलेको नयाँ पुस्ता जस्तो चाहिँ प्रविधिलाई बढी पछ्याउँछ र विज्ञानलाई बढी बुझ्दछ, उनीहरूले आफ्नो जीवनलाई र जीवन दर्शनलाई पनि बुझ्ने सम्भावना बढी छ। त्यति बेलासम्म मान्छेको बुझाइ चाहिँ परिपक्व हुँदैन, त्यति बेला व्यवहारबाट पनि धेरै कुरा सिक्न सक्छ। हामीले जुन आध्यात्मिक चिन्तन र त्यो सँगसँगै जोडिएका केही अभ्यासहरू छन्, जुन भजन कीर्तन भन्छौँ, ती कुराले चाहिँ मान्छे व्यवहारबाटै उनीहरूलाई शान्ति मिल्छ। यो कुरा चाहिँ विज्ञान सम्बन्ध पनि छ र हाम्रो पूर्वीय दर्शनसँग पनि तालमेल राख्छ। जस्तो चाहिँ नयाँ पुस्तालाई तर अब जिउनको लागि र आफ्नो महत्वाकांक्षालाई कम गरेर आफ्नो धरातलो उभिएर जीवन निर्वाह गर्न पनि सहयोग गर्छ।
2: रंगतर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
0: भारतमा मनसून 6 दिन अघि आउने पूर्वानुमान, नेपालमा पनि चाँडो भित्रन सक्ने, शुरूमा सुक्ख हुने अनुमानले किसानमा चिन्ता, अहिले नै यकिन नहुने विभागको भनाई।
2: नारायणघाट बुटौल सड़कको भौतिक प्रगति 91%, अब दाउन्नेमा शास्ति खेप्नु नपर्ने।
0: आधुनिक प्रविधिको युगमा हुर्किएको पुस्तामा पनि भजन कीर्तन र अध्यात्म प्रति आकर्षण बढ्दो, तनावपूर्ण जीवनमा मानसिक सन्तोष मिल्ने डाक्टरको भनाई।
2: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक, अमेरिकी राष्ट्रपति ट्रम्प फर्की लगत्तै हुने सीको चीन भ्रमणमा विश्वव्यापी चासो।
0: र नेपालले अमेरिकालाई 9 विकेटले हरायो, कुशल भुर्तेलको शतक। आईपीएल क्रिकेटमा आज कोलकाता र गुजरात खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

요. शासकीय सुधार र सुशासनका लागि बालेन सरकारको प्रशंसा भइरहँदा कार्यशैलीप्रति भने आलोचना राज्यका अन्य निकायसँग कार्यपालिकाको टकराव उत्पन्न हुने जोखिम बढ्दै प्रधानमन्त्री कार्यालयको हवाला दिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ कसैले धम्की दिएमा तत्कालै प्रहरीलाई जानकारी दिन सरकारको आग्रह चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी र विश्वकप लीग टूमा अमेरिकामाथि नेपालको 9 विकेटको जित कुशल भुर्तेलको शतकीय योगदान

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट, तीन दशक देखि नेपाली मनको रंग,
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
3: नमस्कार, कान्तिपुर डायरीका साथमा दीक्षिका र तारा समाचार। अब विस्तारमा,
4: शुरूमा कान्तिपुर सविस्तार।
5: कान्तिपुर सविस्तार।
4: मन्त्री परिषदको पहिलो बैठकमै शासकीय सुधारका 100 कार्यसूची स्वीकृत गरी कार्यभार सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहको उत्साहलाई प्रशंसा गरेकै कतिपयले पछिल्लो समय उनकै कार्यशैलीलाई लिएर प्रश्न उठाउन थालेका छन्। शाह नेतृत्वको सरकारले फास्ट ट्र्याकमा नतिजा निकाल्न खोज्दा प्रचलित कानून र सरकारवाला निकायसँगको समन्वयमा उदासीन बन्दा कार्य सम्पादनमा चुनौती देखिएको कतिपयको विश्लेषण छ। राज्यका निकायले विधि र प्रक्रिया खोज्दा कार्यपालिका र अन्य निकायबीच टकरावको स्थिति देखा पर्ने जोखिम बढ़ेको देखिन्छ।
6: दुई तिहाई बहुमतको नेतृत्व गर्दै गत चैत 13 गते मुलुकको 43 प्रधानमन्त्रीका रूपमा नियुक्त भएता उनले गरेका अधिकांश काम र भावी योजनाले आम नागरिकलाई आशातीत बनाइरहेको छ। 36 वर्षकै उमेरमा देशको नेतृत्व सम्हालेका शाहले सुशासन र डिजिटल नेपालका रूपमा मुलुकलाई अगाडि बढ़ाउन खोजिरहेका छन्। प्रशासनिक र नीतिगत सुधारका लागि उनले अघि सारेका कतिपय कामहरू शुरू पनि भइसकेका छन्। राहदानी, नागरिकता र सवारी चालक अनुमति पत्र जस्ता सेवा हुलाक मार्फत घरमै पुर्याउने व्यवस्था शुरू भएको छ भने मन्त्रालयको संख्या घटाएर प्रशासनिक संयन्त्र चुस्त बनाउने प्रयास पनि थालिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोगले काम पनि अघि बढ़ाइसकेको छ। तर फास्ट ट्र्याकमा नतिजा निकाल्ने सरकारको शैलीले कानूनी प्रक्रिया र सरकारवाला निकायसँगको समन्वय कमजोर बनाएको आरोप पनि शुरू भइसकेको छ। प्रशासनविद डाक्टर दामोदर रेग्मी विगतका कमजोरीबाट पाठ सिक्दै सरकारको सुशासनको यात्रामा कर्मचारी तन्त्रले यस पटक अवरोध नगर्ने विश्वास गर्छन्। उनी भन्छन्,
7: अहिले यो एक दुई महिनाको अवधिमा कर्मचारी तन्त्रमा पनि नयाँ सरकार आएको छ। नयाँ सरकारको तालसँग हामी पनि समाहित हुँदै जानुपर्छ भन्ने सकारात्मक सन्देश प्रभाव भएको छ। त्यसमा मलाई लाग्छ, एका ठाउँमा नयाँ काम गर्दा एका ठाउँमा बेमेल हुनु, ताल नमिल्नु त्यो सम्भावना हुनसक्छ। तर अब यी दुईटै पक्ष मिलेर जानुको विकल्प छैन। मलाई लाग्छ यो दुईटै पक्ष, राजनीतिक पक्ष र प्रशासनिक पक्ष दुईटै मिलेर जाने वातावरणको सिर्जना भएको छ अहिले।
6: तर सरकारका कतिपय निर्णयमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि कार्यपालिका र न्यायपालिका बीच टकरावको अवस्था देखिन थालेको विश्लेषण पनि हुन थालेका छन्। सुशासनविद काशीराज दाहाल ब्यूरोक्रेसीबाट हुँदै आएको राजनैतिक हस्तक्षेप अन्त्यका लागि भन्दै राजनैतिक दलका ट्रेड युनियन र विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि अदालतको पछिल्लो आदेशलाई लिएर त्यस्तो आशंका पैदा भएको तर्क गर्छन्। उनी भन्छन्,
8: सरकारले प्रधान न्यायाधीशको चयनमा जुन किसिमको सिफारिस गरेका छ त्योभन्दा केही व्यक्तिहरू अगाडि बसिरहेको क्रममा रहे तापनि त्यो छुटेको कारणले अहिले समाजमा के किसिमको चाहिँ एउटा आकलन गर्न लागेको छ भने कतै त्यो आग्रह पूर्वाग्रहले पो यो आदेश भइरहेको हो कि भन्ने प्रश्न पनि उठिरहेका छ।
6: राजनीतिक दलका ट्रेड युनियन र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयदेखि अवैध संरचना हटाउने अभियानसम्मका विषय अहिले अदालतमा पुगेका छन्। कतिपयले यसलाई विधि र प्रक्रियामाथिको प्रश्नका रूपमा हेरेका छन् भने सरकार समर्थकहरूले भने परम्परागत संयन्त्रको प्रतिरोधका रूपमा व्याख्या गरेका छन्। सुशासनविद काशीराज दाहाल सरकारलाई संवैधानिक र प्रशासनिक निकायसँग प्रभावकारी समन्वय गर्दै सरकारले पनि आवश्यक कानूनी जटिलता फुकाउँदै कानून सम्मत नै काम गर्नुपर्ने सुझाव दिन्छन्। उनी भन्छन्,
8: सरकारले कुन कुन कानून चाहिँ बाधक छन् हाम्रो यो कार्यनीति, यो कार्ययोजना, शासकीय सुधारको जुन हामीले चाहिँ उद्घोष गरेका छौँ, त्यसमा कुन कुन कानून बाधक छन् भन्ने कुरालाई पहिले त्यो कानून मिलाउने, कानून मिलाइसकेपछि त्यसलाई कार्यान्वयन गर्न सकियो भने कुनै पनि निकायले त्यसलाई अवरोध गर्न सक्दैन, जस्तो न्यायपालिकाको जाँचमा प्रश्न उठ्यो।
6: समन्वय र सहकार्यको सुझाव आइरहँदा प्रधानमन्त्री शाह भने दोहोरो संवादलाई भन्दा सामाजिक सञ्जाल मार्फत नै आफ्ना भनाई राख्ने पुरानै प्रवृत्तिमा रमाएको भन्दै आलोचना भइरहेका छन्। संसद र औपचारिक पत्रकार सम्मेलन भन्दा फेसबुकलाई प्राथमिकता दिएको भन्दै कतिपयले प्रधानमन्त्रीको कूटनीतिक राजनीतिक क्षमतामाथि प्रश्न उठाउन थालेका छन्। पार्टीभित्रै पनि सरकारको निर्णय प्रक्रियामा मन्त्री र दलका नेताहरूभन्दा पनि कोर टीम हावी भएको भन्ने असन्तुष्टि सुनिन थालेको छ। प्रधानमन्त्री दलमा मात्र नभएर संसदसँग पनि उत्तिकै उत्तरदायी हुनुपर्ने भन्दै पछिल्लो समय संसदमा प्रधानमन्त्री खोजिएको विषयलाई स्वाभाविक ठान्नेहरू पनि छन्। संविधानविद डाक्टर विपिन अधिकारी संसदमा प्रधानमन्त्रीबाट जवाफ खोज्ने प्रतिपक्षीको चाहना स्वाभाविक भएको भन्दै संसद छल्न खोज्दा प्रश्नहरू उठ्नुलाई अन्यथा मान्न नहुने बताउँछन्। उनी भन्छन्
9: प्रधानमन्त्रीको हिस्ट्री छ हाउसमा, त्यो भन्नुको तात्पर्य के भने हाउसमा प्रतिपक्षका धेरै चाहिँ मान्ने जीवहरूलाई के लाग्दछ भने प्रधानमन्त्रीले हाउसलाई एभोइड गर्नुहुन्छ, अनि एभोइड किन गर्नुहुन्छ भन्ने कुराका बारेमा हिजोदेखि देखिरहेका कारणहरूले गर्दाखेरि विभिन्न परिस्थिति अनि टिप्पणी गरेको त्यो चाहिँ स्वाभाविक हो।
6: काम देखाउने प्रतिबद्धताका साथ सुधारको यात्रा अघि बढ़ाएको यो सरकारले सरकारवाला पक्षको विश्वास जित्न संवादलाई मुख्य माध्यम बनाउनु पर्ने धेरैको सुझाव छ। पछिल्लो समय सुन्न छाडेर थुन्न थालेको भन्दै निजी क्षेत्र पनि सरकारको कार्यशैलीमा चित्त दुखाउन थालेको छ। कानूनी राज्यको नाममा कार्यवाहीमुखी नीति अघि सार्दा उद्योगी व्यवसायी र बैंकिङ क्षेत्र त्रसित बनेको उनीहरूको गुनासो छ। व्यवसायभित्रका अनियमिततालाई अपराधका रूपमा चित्रण गरेर निजी क्षेत्रलाई निरुत्साहित नगर बरु संवाद मार्फत समाधान खोज्न माग गरिएको छ। सड़क र सदन दुवै तर्फबाट उठ्न थालेका प्रश्नहरूले सरकारमाथिको जन अपेक्षा र दबाव दुवै बढ़ाइरहेका छन्। विश्लेषकहरू भन्छन् युवा जोशका साथ सुधारको अभियान थालेको सरकारले राजनीतिक संवाद र संस्थागत समन्वयलाई सँगै लैजान सके मात्रै आफ्ना महत्वाकांक्षी योजना सफल बनाउन सक्छ। अन्यथा अदालतका आदेश र प्रक्रियागत अवरोधले 100 डेजका योजनाहरू कागजमै सीमित हुने पुरानै प्रवृत्ति दोहोरिने सम्भावना पनि उत्तिकै छ। रेडियो कान्तिपुरका लागि श्रीकृष्ण न्यौपाने काठमाडौँ।
3: नयाँ जनादेश सहित आएको सरकारसँग आम नागरिकले विभिन्न अपेक्षा र सरोकार राखेका छन्। झण्डै दुई तिहाई बहुमतको सरकारबाट उनीहरूले के खोजिरहेका छन् भन्ने बारे हामीले आम नागरिकसँग कुराकानी गरेका छौ। प्रस्तुत छ प्रतिनिधि मूलक केही धारणा।
10: म मेनका चौलागाई खानाचक्र नगरपालिका वडा नम्बर 3 म कृषक र अहिले यो बन्ने सरकारले कृषकहरूलाई बिउ बिजन मलहरू उपलब्ध गराइदिनु पर्यो। त्यसपछि एउटा यो कर्णाली राजमार्गको पनि विशेष गरेर जोड दिएर निर्माण गरिदिनु पर्ने भयो। अनि अहिलेको यो युवाहरूले जुन जेन्जी भनेर आन्दोलन गरिराखेका छन् त्यसको लागि युवाहरूलाई विदेश पलायन नगरेर स्वदेशमै रोजगारको व्यवस्था गरिदिनु पर्यो। बेरोजगारी बसेका कारण महिलाहरूको लागि पनि केही न केही गरिदिनु पर्यो।
11: नमस्ते, म भीम परियार, सप्तश्री गाउँपालिका वार्ड नम्बर 2 दखलामा स्थायी निवासी। अहिले नवगठित बाली नेतृत्वको सरकारबाट नागरिकको तर्फबाट गर्नुपर्ने हामीले अपेक्षाहरू थुप्रै छन्, तर पनि समय सान्दर्भिक र समय अनुकूल सरकारले आफ्नो गतिविधि सञ्चालन गर्नु परेर आफ्नो न्यायपालिक निकायलाई चाहिँ नियन्त्रण गर्नुपर्ने र जनतालाई चाहिँ त्यो खालको सुशासन सामाजिक न्याय समृद्धि सहितको युवा रोजगारीको पक्षमा आफूलाई चाहिँ जसरी उभ्याउने छ त्यो उभ्याउनका लागि पहल कदमी गर्न र अहिले देशमा भएको पछिल्लो चरणमा भएका व्यतिथि भ्रष्टाचार र जातीय विभेद र लैङ्गिक हिंसालाई न्यूनीकरण गर्दै सड़कदेखि संसदसम्मका सम्पूर्ण व्यक्तिको त्यो नागरिक सुरक्षा र जिम्मेवारी सरकारले पूरा गर्नेछ यही कुरा मैले मेरो नागरिकतर्फ अपेक्षा गर्छु।
12: ललन कुमार झा, राजविराज झा, औषधि व्यवसायी हुँ। स्वास्थ्यतर्फ ध्यान दिनुपर्छ सबभन्दा पहिले। सरकारी अस्पतालतिर डाक्टरहरूको नियुक्ति छ, तर जुन लगनले काम गर्नुपर्ने अस्पतालमा त्यो लगनले काम भइरहेको छैन। शिक्षा प्राइभेटमा छ क्लिनिक गरोस्, हामीलाई केही विमति छैन त्यसमा, तर जुन हिसाबले आफ्नो क्लिनिकमा काम गर्नुहुन्छ उहाँहरू त्यही हिसाबले हस्पिटलमा पनि गर्नुपर्छ।
13: मेरो नाम बिन्ता रेग्मी, अहिले म 23 वर्ष भरतपुर 11 बसिनी। यो सरकारले गर्नुपर्ने महत्वपूर्ण काम भनेको भ्रष्टाचार नगरिकन देशलाई राम्रोसँग सुशासन कायम गरी अगाडि बढाउने। भ्रष्टाचार मात्रै नै होइन, थुप्रै कारणहरू छन्, अब त्यसलाई राम्रोसँग एकैचोटि माथि लिएर जान्छ भन्ने त आश छैन, बिस्तारै बिस्तारै राम्रो गरून्। यस्तो भदौको 23-24 जस्तो दिन नआओस् अब।
14: नमस्कार, मेरो नाम विजय सिंह, मेरो घर शारदा नगरपालिका वार्ड नम्बर 2 सल्यान खलङ्गामा पर्छ। म बालेन सरकारबाट के चाहन्छु भने देशमा चाहिँ सुशासन कायम होस्, भ्रष्टाचारको अन्त्य होस्, सम्पूर्ण चेलीबेटीहरू चाहिँ सुरक्षित महसुस गरून् र मुलुकका माथि केन्द्रमा मात्रै केन्द्रित नभएर जिल्लामा पनि व्यापक भ्रष्टाचार भइराखेको छ, जिल्लातिर पनि नियन्त्रण गर्ने चाहिँ माध्यम बनोस्, यही नै मेरो चाहिँ शुभकामना छ बालन सरकारलाई।
15: नमस्कार, म दुर्गा राज देवकोटा, म चण्डेश्वरी माध्यमिक विद्यालय कमलमाई नगरपालिका 1 डाडीमा माध्यमिक तहमा सामाजिक विषय अध्यापन गराउँछु। म माध्यमिक तहको द्वितीय श्रेणीको शिक्षक हो। छिटो भन्दा छिटो संघीय शिक्षा ऐन ल्याएर
16: संख्यामा भएका चाहिँ विविध प्रकारका शिक्षकहरूको जुन एउटा व्यवस्थापन सबैभन्दा छिटो होस् भन्ने हाम्रो एउटा चाहिँ अपेक्षा रहेको छ। सबैभन्दा पहिलो कुरा त शिक्षामा भएको नीतिगत भ्रष्टाचारलाई, नीतिगत जुन समस्याहरू छन् यसलाई सबैभन्दा पहिले यो सरकारले सम्बोधन गर्नुपर्ने देखिन्छ। त्यसभन्दा पछाडि गएर यो शिक्षा चाहिँ स्थानीय तहमा रहने हो कि प्रदेश तहमा रहने हो कि संघीय तहमा रहने हो कि, शिक्षा ऐन मार्फत यसलाई सम्बोधन गर्नुपर्ने हुन्छ।
17: मेरो नाम सरोज भद्राचार्य, सङ्खुवासभा जिल्ला खान्दा नगरपालिका एउटा निवासी। यो सरकारको काम चाहिँ तत्कालै सुशासनको आवश्यकता महसुस गराएको छ जनताले, त्यस पछाडि भ्रष्टाचार निर्मूल तुरन्त हुनुपर्छ भन्ने कुरा हामीले सोचेका छौँ। सबै जनताको पनि भनेको त्यो छ। जुन चाहिँ योभन्दा अगाडिका भ्रष्टाचारहरूको कामलाई चाहिँ एउटा फाइल खोलेर त्यो निर्मूल पार्नुपर्छ र मै सरकारको यो चाहिँ नाम रहन्छ भन्ने कुरा मैले चाहिँ नै बुझेको छु। यो कुरा जनताको सबैको चाहना पनि हो कुरा छ।
18: मेरो नाम चाहिँ श्रीराम लामा हो, घर मेरो काभ्रे ढुङ्गेल हो। अब यो अहिलेको सरकार जुन यो जेएनजी सरकार छ, अब यो सरकारले चाहिँ तीन चारवटा कुरालाई चाहिँ एकदम फलो गर्नुपर्ने छ। एउटा स्वास्थ्य शिक्षा अनि त्यसपछि रोजगारको सिर्जना गर्ने होइन। अब मेन कुरो भनेको पहिलाको पुरानो दलले के गरे के गरेन होइन, अब त्यसलाई हामी पुरानोतिर नजाउँ होइन, अब कसरी गर्ने होइन। अहिले जनताले धेरै चाहेको छ, द्वितीयको बहुमत दिएको छ सरकारलाई होइन, तेलको भाउ बढ़ाएको छ। अहिलेको सरकारले के गर्नु पर्थ्यो भने गाडी भनेको प्राइभेट भनेको तपाईँको 1 करोड 2 करोड गाडी जसले चढ्छ नि त्यसले 300 रुपियाँ तेल हाल्न सक्छ। कालो पेड छ, सार्वजनिक यातायात जो छ जनताले घर जहिले सेवा दिने त्यसलाई चाहिँ तेल नबढाउने।
3: दैलेखको दुल्लु नगरपालिका 13 वडा सचिव कमल भण्डारीलाई धम्की दिने सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका 22 वर्षीय प्रकाश खड्कालाई प्रहरीले पक्राउ गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गरी राष्ट्र सेवक कर्मचारीलाई धम्क्याउने भए रतरा सिर्जना गर्ने तथा अमर्यादित शब्द प्रयोग गर्ने खड्कालाई जिल्ला प्रहरी परिसर काठमाण्डुबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यसैबीच वडा सचिव भण्डारीलाई खड्काले धम्काएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै अभद्र भाषामा धाक धम्की दिएको प्रति ध्यानकर्षण भएको जनाएको छ। कानून र स्थापित प्रशासनिक प्रक्रिया अनुसार आफ्नो जिम्मेवारी पूरा गरिरहेका कर्मचारीलाई पदीय मर्यादा विपरीत भएर त्रास सृजना गर्ने, अमर्यादित शब्द प्रहार गर्ने तथा धम्क्याउने जस्ता गतिविधि पूर्णत निन्दनीय र अक्षम्य भएको कार्यालयले जनाएको छ। कार्यालयको नाम लिँदै फोन मार्फत वा भेटमा धाक धम्की दिने, बार्गेनिङ गर्ने लगायत कार्य गरेमा तत्काल सुरक्षा निकाय वा मन्त्री परिषदको कार्यालयमा जानकारी गराउन सरकारले अपील गरेको छ। गान्धीपुर डायरीमा अब ब्रेकको पालो।
19: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
20: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
19: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
20: हाम्रा सेवाहरू
19: दाँत नदुखाई खोल्ने,
20: दाँत भर्ने, दाँतको आसुति गर्ने,
19: दाँतको एक्सरे सुविधा,
20: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
19: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
20: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
19: ध्यान दिनै पर्ने कुरा।
20: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
19: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
21: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
22: वाटरले बुझ्दै

0: Extreme energy drink. Taste the difference, feel the energy.
1: नेपाल राज्यको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।
2: Hello, noodle lovers. Here's a cover. I am Devil's hot chicken noodles. Hot bhanne bittikai mukh bata pani aayo, hai na? Like it. Nepalko hottest, delicious taste ko lagi tayar ho bhane. Aunohos, ma tapaiko nazikaiko pasal maasu. Devil's hot chicken noodles.
3: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। समस्याग्रस्त सहकारीका बचतकर्तालाई राहत दिने उद्देश्य सहित स्थापना भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही जेठ 4 गतेदेखि बचत रकम फिर्ता प्रक्रिया औपचारिक रूपमा शुरू गर्ने भएको छ। समितिले पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिने जनाएको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार धेरै बचतकर्ता प्रभावित भएका शिव शिखर सहकारी र कान्तिपुर सहकारी लगायतका सहकारीबाट रकम फिर्ता प्रक्रिया आरम्भ गरिनेछ। पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिने तथा त्यसपछि थप चरणमा रकमको सीमा निर्धारण गरी अन्य बचतकर्तालाई पनि क्रमशः राहत उपलब्ध गराइने योजना रहेको समितिले स्पष्ट पारेको छ।
4: तराईका मध्यवर्ती बस्तीहरूमा बढ़दो मानव वन्यजन्तु द्वन्द न्यूनीकरण गर्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको छ। बाघ र चितुवा जस्ता वन्यजन्तुलाई मानव बस्तीमा प्रवेश गर्नबाट रोक्ने उद्देश्यले सो प्रविधि प्रयोगमा ल्याइएको हो। थप जानकारी सहित बाँके सहकर्मी रूपा गहतराजको रिपोर्ट।
5: बाघ र चितुवाको पिसाब जस्तै गन्ध हुने प्राकृतिक गन्धलाई 30 स्थानमा क्यामेरा ट्यापिङका माध्यमबाट गन्ध प्रणालीलाई नक्कल गर्दै कृत्रिम गन्ध संकेत तयार गरेर अहिले अनुसन्धान शुरू गरिएको छ। तराई भूपरिधि संरक्षण कार्यक्रमको सहयोग र डिभिजन वन तथा खाता सामुदायिक वन समन्वय समितिको समन्वयमा परीक्षण भइरहेको छ। यी गन्धप्रति बाघ र चितुवाको प्रतिक्रिया क्यामेरा ट्रैपिङका माध्यमबाट निगरानी गरिन्छ। क्यामेराले जनावरको गतिविधि र व्यवहार भिडियोमा रेकर्ड गर्ने गरेको बताउँछन् तराई भूपरिधि संरक्षण कार्यक्रमका प्रबन्धक भरत भट्ट।
6: यो हामीले चाहिँ अमेरिकाको कर्नेल युनिभर्सिटी र डल्लो नेपाल र ताल सिटीको सहयोग सहकार्यमा हामीले यो अल फेरि डिटेन्ट भन्ने यो चाहिँ एक किसिमको कम्पाउन्ड एक किसिमको सुगन्ध भनौँ न, हामीले खाता कोरिडोरको विभिन्न 30 क्षेत्रमा राख्दैछौ। यसको मेन उद्देश्य भनेको ह्युमन कन्फ्लिक्टलाई अलिक कम गर्ने भनेको चितुवा अथवा बाघले आफ्नो टेरिटोरी उसले मार्किङ गर्नको लागि आफ्नो युरिन उसले ठाउँ ठाउँमा सर्किने गर्छ र त्यो युरिनको गन्ध आएको चितुवाले भेट्यो भने उसले चाहिँ यहाँ आएको छ म जानु हुँदैन भन्ने उसले सोध्छ। त्यस्तै किसिमको यो किसिमको कृत्रिम गन्ध हो, किसिमको मान्छेले बनाएको गन्ध हो। यो हामीले यो राखेका छौँ र यो क्यामेरा पनि हामीले दुईवटा राखेका छौँ। हामीले प्रत्येक हप्ता यसको रिजल्ट हेर्छौँ, यो 3 महिनासम्म हामीले चल गर्छौँ।
5: अहिले खाता करिडोरको क्षेत्रमा विभिन्न स्थानमा क्यामेरा र विशेष स्पेसर जडान गरी गन्ध फैलाउने व्यवस्था गरिएको छ। खाता करिडोरमा धेरै जीव जन्तु हरूले गाउँती र समस्या सिर्जना गर्ने पाएकाले परीक्षणको लागि राखिएको र यसले मानव वन्यजन्तु द्वन्द कम गर्न अपेक्षा लिएको स्थानीय खगेन्द्र थापा बताउँछन्।
7: खाता कोरिडोरमा धेरै जीव जन्तुहरूले गाउँतिर खोरबाट बाख्रै तानिदिने त्यस्तो भएको हुनाले यहाँ परीक्षणको लागि राखिया हो। यो कम्पाउन्ड भनिन्छ, यो कम्पाउन्डलाई जे हो बाघ र चितुवाले सुँगेर अहिलेसम्मको हिसाबले हेरौँ भनेपछि अलिकति भारी राखेको छ।
5: टी आकारको पाइप मार्फत प्रयोग गरिने प्राकृतिक गन्ध एक पटक राख्दा झण्डै 1 महिनासम्म रहने गर्छ। बाघ र चितुवाको लागि यो गन्ध प्रभावकारी जस्तो देखिएको बताउँछिन् स्थानीय सीमा चौधरी।
8: 2 महिनाको परीक्षण गर्दाखेरि बाघ र चितुवा कम्पाउन्डको असरले स्मेलको असरले चाहिँ भागेको अवस्था छ र बाँकी 1 महिना छ, सक्सेस हुन्छ भन्ने आशा छ।
5: प्रविधि सफल भएमा वन्य जन्तुबाट हुने क्षति घट्नुका साथै तारबार जस्ता संरचनामा हुने खर्च समेत कमी हुने अपेक्षा गरिएको छ। यो प्रविधि नेपालमा पहिलो पटक परीक्षण भइरहेको छ। यो प्रविधि सफल भयो भने मानव वन्यजन्तु बीचको द्वन्द न्यूनीकरणमा थप टेवा पुग्ने देखिन्छ। रेडियो कान्तिपुरका लागि रूपा गहतराज, नेपालगंज, बाँके।
3: सरकारले बहुचर्चित कर्णाली करिडोर खुलालु हिल्सा सड़कका लागि 6.11 करोड़ 17 लाख रूपियाँ बजेटको स्रोत सुनिश्चित गर्दै ठेक्का लगाउन सड़क विभागलाई सहमति दिएको छ। कुल 60 किलोमिटर सड़कको स्तर उन्नतिका लागि ठेक्का लगाउन अर्थ मन्त्रालयले सड़क विभागलाई सहमति दिएको खुलालु सल्लिसल्ला सड़क योजनाका प्रमुख विसुन्दास लामाले बताउनुभयो। अर्थ मन्त्रालयले सड़क विभागलाई स्रोत सुनिश्चिततासँगै सहमति दिएको भन्दै सड़क विभागले सड़क कार्यालयलाई स्वीकृति दिएपछि ठेक्का आह्वान हुने उहाँको भनाइ छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
10: गर्मी होइन रिफ्रेसमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
11: रेड बुल बबाल एनर्जी।
4: अन्तिम डायरीमा अब आर्थिक प्रसंग।
12: आर्थिक समाचारको साथमा
10: गर्मीमा नयाँ ट्रेन्ड रिफ्रेसमेन्टमा न्युट्रिसन चिसो हरेक।
4: संघुवा सभाको दुर्गम हिमाली भोट खोला क्षेत्र केमाथाङकासम्म सड़क सञ्जाल जोड़िएको छ। उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत जोगबनीदेखि केमाथाङकासम्मको 357 किलोमिटर सड़क निर्माण सम्पन्न भएको हो। खादबारी केमाथाङका 157 किलोमिटर तथा खादबारी जोगबनी 200 किलोमिटर सड़क तयार भएको उत्तर दक्षिण कोशी सड़क योजनाले जनाएको छ। हाल खादबारीसम्म 200 किलोमिटर कालो पत्रे सड़क सञ्चालनमा आएको छ। खादबारीदेखि नुमसम्मको 39 किलोमिटर सड़क कालो पत्रे गर्ने काम तीव्र गतिमा भइरहेको नुम भन्दा माथिल्लो क्षेत्रमा कच्ची सड़क निर्माण सम्पन्न भइसकेको योजनाका प्रमुख रामबहादुर गुरूङले जानकारी दिनुभयो। वर्षायाममा पहिरो भीर तथा कठिन भूगोलका कारण सड़क सञ्चालन चुनौतीपूर्ण बन्ने भए पनि स्तरोन्नति गरिने योजनाको लक्ष्य रहेको गुरूङले बताउनुभयो। कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। नाइजेरियाली सेना र अमेरिकी अधिकारीहरूले संयुक्त अपरेशनमा इस्लामिक टेस्ट आईएसका वरिष्ठ नेता मारिएको बताएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अबू बिलाल अल मिनुकीलाई विश्वका आईएसका दोस्रो प्रमुख र संसारकै सबैभन्दा सक्रिय आतंकवादी मारिएको दावी गरेको बीबीसीले जनाएको छ। विद्रोही समूह आईएस पछिल्ला वर्षहरूमा अफ्रिकामा केन्द्रित भएको छ, जहाँ करिब 90% आक्रमण अफ्रिकामा भइरहेको समाचारमा उल्लेख छ। नाइजेरियाका राष्ट्रपति बेला तिनुबुले दुई देशहरूले साहसी संयुक्त अपरेशन गरेर आईएस समूहमा ठूलो क्षति पुर्याएको बताउनु भएको समाचारमा उल्लेख छ। अल मिनुकीलाई 2023 वाशिङटनले विशेष रूपमा विश्व आतंकवादी घोषणा गरेको थियो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिनुभएको छ। चीनका राष्ट्रपति शी चिनफिङसँग बेजिङमा भएको दुई दिने शिखर वार्तापछि फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले कसैलाई स्वतन्त्र राष्ट्र बन्न खोजेको हेर्न नचाहेको बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ। यद्यपि चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्न अमेरिकाले सधैँ सन्तुलन कायम राख्ने बताउँदै आएको छ। गत वर्षको अन्त्यमा अमेरिकी प्रशासनले ताइवानलाई 11 अर्ब डलर बराबरको हतियार बिक्री गर्ने प्याकेज घोषणा गरेको थियो। सो घोषणापछि बेजिङले आपत्ति जनाएको थियो। चीनले पछिल्ला वर्षहरूमा ताइवानका टापु वरिपरि सैनिक अभ्यास बढ़ाएपछि दुई देशबीच क्षेत्रीय तनाव बढ़ाएको छ। कान्तिपुर डायरीमा अब खेल प्रसंग।
12: खेलकुद समाचारको साथमा
1: एलजी लाइट्स गुड।
3: नेपालले क्रिकेट विश्वकप लीग टूमा अमेरिकामाथि 9 विकेटको जीत हात पारेको छ। कुशल भुर्तेलको शतकमा नेपालले पाउना टोली अमेरिकालाई सहजै हराएको हो। कुशलको अभिजित 120 रनमा नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कृतिपुरमा 196 रनको लक्ष्य 36.4 ओभरमा 199 रन बनाउँदै पूरा गर्यो। कुशलले 118 बलको इनिङ्समा 13 चौका र 4 छक्का प्रहार गरे। कुशलले आसिफ शेखसँग पहिलो विकेटमा 145 रन जोडेर नेपालको विजय आधार बनाएका थिए। आसिफले 58 रनको योगदान गरेका थिए। जिम्बावेमा 2023 विश्वकप छनौटमा अमेरिकालाई 6 विकेटले पराजित गरेता नेपालले अमेरिकामाथि पहिलो विजय हात पारेको हो। नेपालको 26 खेलबाट 20 अंक छ। प्रतियोगितामा नेपाल 7 स्थानमा यथावत छ। अमेरिका 26 खेलबाट 36 अंक सहित दोस्रो स्थानमा छ। शीर्ष स्थानका साथ नेपाल आएको अमेरिकाको यो लगातार दोस्रो पराजय हो। अघिल्लो खेलमा स्कटल्याण्डसँग पनि पराजित भएको थियो।
4: हवस् त कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौ। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीक्षिका र तारा विदा हुन्छौ। नमस्कार।
13: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946400
15: र 9819326775।
16: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
17: रेडियो शङ्खुवा सभा समय सूचक अहिले बेलुकीको 7 बज्यो।

0: लौ घर घर आयो हजुर सबको मन छुना, सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236619 र 98520161612।
4: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916, 97629916914। सिटी सेन्टर खाजगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
1: खाँदबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082-12-30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
5: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छ नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड। खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752067, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समेतमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
9: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: सरी सित, म तिमीलाई अपनाउन सक्दिन, कारण किन कहिल्यै नसोध।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी सात बारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
1: दाँत खोल्ने, दाँत

0: सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपिडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसिटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संख्या सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512-19333 र 98520-58488।
3: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752667, मोबाइल 97438640084।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295762666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
1: आजदेखि मलमा शुरू। असार 1 गते सकिने मिथिला क्षेत्रमा आज बट सावित्री पर्व। किरात समुदायले पनि आजै साकेला पर्व मनाए। तरकारी तथा फलफूलको मूल्य उकालो लाग्दै उपभोक्ता थप मारमा।
2: माग त हाम्रो यथावत नै छ, आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ।
1: संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र। मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै अस्थायी डहरामै।
3: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
1: मध्य पहाड़ी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द। वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
4: जताभावी खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अहिले यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
1: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 मा शानदार जीत।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: सरकारको बेरुजु हरेक वर्ष बढ़दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ।
6: पछिल्लो 1 महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो साग सब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126%ले महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढ़ेको छ। गाजर, लौका, हरियो प्याज, घिउसिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ। अनार 23% र अंगुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारण बारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले CIN-सँग भन्नुभयो,
2: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको गोलभेडा आउन कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेको छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाण आउन सकेका छैन होइन। अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी, बोडी, गिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
6: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना शुरू दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर वर्षमा चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिव प्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब चार वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
3: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
7: अध्यावधि गर्न चाहिँ अलिकति ढिला भएको भन्ने खालको कुरा सुनिएको थियो पहिला
3: होइन, अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
7: हुन्छ। कति समय लाग्छ होला अब लगभग, यति महिना यति दिन यति रात भन्ने
3: होइन? अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
6: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यकाका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाइएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सी विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएनसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण तिताल।
4: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जथाभावी खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अनि यसलाई शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने त्यो त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो। लेखेका छन्, बोर्ड टाँगेका छन्, गलत खालका मान्छे चलाइरहेछन्, योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नु त पहिला गर्ने, अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो।
6: काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ। सड़क डिभिजन कार्यालय चौरजहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो। टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड़ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ। सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो।
8: होइन त्यो त गएकै छ त, डाइभर्सन दिएकै छ, र त्यो मध्य पहाडी पनि टच मात्रै छुने मात्रै बाटो हो होइन। त्यो मध्य पहाडी मैले तपाईँलाई अघि पनि भने मध्य पहाडी बिचमा ब्रेक छ, त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन। त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाडीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो, र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ। त्यो कारणले यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन।
6: सरकारले प्रशासनिक सुधार, मित्र व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तीनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै संघीय मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो। यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फेर्ने, साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्यपूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ। पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ। आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो। त्यसअघि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित सातौं स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
9: प्रशासनले सघन गर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारदेखि कमी देखेको सबै सरकारमा निकाल्ने जानकारी हुन्छ।
6: कक्षा भरिभराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय। रिपोर्ट सँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर। चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
11: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
12: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जनाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
10: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ। नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
11: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
11: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
12: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब बाँकी खबर. मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्. जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्. नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा विष्णु र महेशको पूजा गर्ने गर्छन्. पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ. यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्. काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई सुनवार लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्. किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ.
14: प्रकृतिको पूजा किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाच गर्नु भएको छ.
15: मेरो नाम दिलीप कुमार पुमागारा राई होइन सर, घर चाहिँ के अरे खोटाङ चिसापानी डन्डे ढुङ्गे गाउँपालिका खुट्टा घोर्ने हो. बाली चाहिँ के अरे उठाउने काट्ने अनि खुम्क्याउने अनि त्यसलाई चाहिँ फुलचित्रहरूले चढाउने यी चाहिँ क्रियाकलाप
14: एकदमै महत्वपूर्ण ठुलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो. प्रकृतिको पूजक भएको हुनाले किरात समुदायले विश्वमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि फन चलाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ. दीपक आचार्य CIN ललितपुर.
1: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ़दै गएको छ. शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़े पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ.
16: तराई मध्य क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ़दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ. बढ़दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ. लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
17: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ. कक्षा संख्या खोज्नु पर्ने अवस्था छ, तर हामीसँग भौतिक राजनीतिक कमी देखेको सबै सरकारमा निकाल्न सकिन्छ.
16: विद्यालयमा विद्यार्थीको चाप धेरै छ. उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन. लालबन्दी नौ स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ. विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल. लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेख्य रूपमा बढ़ेको भएको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी
18: लालबन्दी महानगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। नगरपालिकाका हाली उही साइमनहरूका विद्यालयमा विद्यार्थीको चाप अझै देखिने छ, शिक्षक संख्या कम भएको छ। तर त्यो शिक्षक संख्या कम भएकोलाई चाहिँ प्राथमिक तहका दर्मनीले पनि माध्यमिक तहलाई प्रतिपूर्ति गरेको छ, त्यसैले दर्मनी मिलेको छ। र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र शिक्षक संख्या बढ्ने केही विद्यालयहरू पनि छन्।
16: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन सामुदायिक रेडियो एकता, लालबन्दी सर्लाही।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर।
19: यो जिन्दगीले के गरे के गरे अनि सोनू निगमले गाउनु भएको संगीत समीर दासकोटा यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ। अब कालो चस्मा लाउँ माया भन्ने पनि गरेको होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
1: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ्दो सयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार्य विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा छ जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
22: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिवार विशेष। नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ। आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
19: यो जिन्दगीले के गरे के गरे अनि सोनू निगमले गाउनु भएको संगीत समीर दासकोटा अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समीर दासकोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अब कालो चस्मा लाउ माया भन्ने पनि गरेको होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन र पनि हाम्रो निर्माता चाहिँ विनोद शेषनज्यूले चाहिँ अलिकति अब त्यसको पारिश्रमिकको मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो। त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको छु।
23: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो। त्यो गीत पनि धेरै रुचायो र अहिले पनि
19: धेरै चलेको अहिले पनि
23: त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न। यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो, एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौँ। तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको संघर्ष कस्तो थियो?
19: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदाखेरि नै म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर सङ्गीतकारहरूलाई गायकहरूलाई भन्ने हिँड्ने खालको परिन म होइन। अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले सङ्घर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन सरे कहिले मन सरा भन्ने गीत, अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन भिरे कवि गगन भिरे साथी नै हुनुहुन्थ्यो, अनि यसमा मैले गीत लेखेँ। त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुरो भन्ने गीत लेखेको त्यो पनि चल्यो। मेन त के भने डाइरेक्टर भन्दा पनि म्युजिक डाइरेक्टर हाम्रो समीजित दासकोटाजी होइन, उहाँले नै चाहिँ ल सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ, अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो, मैले चाहिँ त्यसरी लेखेँ।
23: जस्तो गीतकै प्रसङ्गमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो, रसिलो अङ्गोरा त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ। एउटा गीतकारले समग्रमा एउटा संगीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ
19: त्यो हुन्छ। फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन, सिचुएसन त्यसपछि हामीले लेख्ने अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो। एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन, तर के पनि सिचुएसन चाहिँ अब कसैले कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ, कसैले कसैले चाहिँ खालि गीतको यी सिचुएसनमै लेख्नु पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ यसरी लेख्ने हो। धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या, त्यो ट्युनिङलाई मैले लिरिक्स लेख्छु क्या। जस्तै यो कालो चस्मा लगाउँमा भने पनि मैले ट्युनिङमा लेखा गीत हो क्या, यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो त्यसमा यो शब्द भर्ने हो क्या। फिल्म लेखनमा चाहिँ प्रयास हो अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या, जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू यो टाइटल सङ घुम्टो यिनीहरू सब मैले ट्युनिङमै लेखेको गीतहरू हो।
23: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो कस्तो गर्नुभएको थियो सम्बोधित बास्कोटाज्यूले?
19: अनि यसमा चाहिँ डोमिन लेभिस टेप पनि थिएन होइन, अनि त्यतिकै ट्युनिङ मात्रै थियो। अब अब यस्तो हुन्छ त्यसमा चाहिँ अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कन्ठ भइसकेपछि अनि शब्द भन्ने म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ अनि यसरी सुन्दा सुन्दै मैले चाहिँ यो रुकुम माइकोलाई चाहिँ ठेगो बनाउँछु। अब रुकुम माइको त्यति अब युजुअल त्यति मिठो ठेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ, तर अब के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम माइकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ यो एक लाइन चाहिँ यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ कि रुकुम माइकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ। अनि घर आएर चाहिँ रुकुम माइकोट आँखा नै राम्रो मन परेन एउटा भनौँ हुक लाइन बनाएर अनि पछि लेखेको यो
23: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ। पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउला, गीत लेखेर बाँच्ने कुराहरू पनि आउला होइन। अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा, आर्थिक रूपमा कमजोरी पनि भयो या गीत संगीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरी ठिकै गरे मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनिएका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
19: अब यस्तो हो, अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा त्यतिखेर म लग्यामसमा ल बाजुर पढ्दै थिएँ, र अब त्योभन्दा पहिला त म खास त गिटार बजाउने मान्छे हो। अनि जब गीत लेख्न थालेँ, गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ। अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन होइन, अहिले पछि फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर लेखा पनि होइन मैले। अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो, त्यो धनी मान्छेलाई हुन्छ, अब राइटरलाई नै हुन्छ, इन्जिनियरलाई नै हुन्छ, डक्टरलाई नै हुनुहुन्छ, सरकार छुट्टी पाटो गर्थ्यो होइन। तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन, केही पनि छैन क्या।
0: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो, गोलभेडाको मूल्य वृद्धि 142%, गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी महँगियो। संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन्। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। र अमेरिकालाई 9 विकेटले हराउँदै लीग दुईमा नेपालले शानदार जित निकालेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो संघ सभा 95.5 MHz।
3: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575-1147।
2: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180। आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: नमस्कार वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्र विश्वासी लो अरू पूर्वकै चर्चित दिशा चेलो खाँदबारी बनाइ सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा चेलोमा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-420-82-776।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी एक, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
12: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
13: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
14: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
13: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
14: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
14: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: ठुले यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
1: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 100 चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमकदाइली।
2: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
1: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 40 59 80 1, जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, शङ्खुवा सभा।
4: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेजेईमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
8: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो आज टक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो नि सर? थटल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि। त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: होटल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98615-39444
9: र 0295901055।
10: More style, more design. Total Tailors.
11: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: आज विक्रम सम्वत 2083 जेठ 3 गते आइतबार जेठ शुक्ल प्रतिपदा 17 मे सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: 7.5 खर्ब नाग्यो बेरुजु खर्च, बेरुजु रकम एक वर्षमै थपियो 88 अर्ब। सिंहदरबार भित्रकै जग्गा पनि अतिक्रमण, स्थानीय तहको पुनर्संरचना गर्ने तयारी। सर्वोच्चबाट धमाधम उल्टिँदै सरकारका निर्णय, एमाले अध्यक्ष ओलीमाथि राजनैतिक दबाव निरन्तर बढ़दै लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले मध्याह राष्ट्रिय दैनिकमा छापिएको अकबरे खेतीका लागि अनुदान, कृषक आकर्षित शीर्षकको शुभ समाचार।
0: दक्षिण पर्वतको पैयौं गाउँपालिकाले अकबरी खुर्सानी खेती प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ। स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर खुर्सानी खेतीतर्फ आकर्षित गरेको हो। स्थानीय किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित अकबरे खुर्सानी डल्ले खुर्सानी उत्पादन तथा प्रवर्धन कार्यक्रम सञ्चालन गरिएको पैयौं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले जानकारी दिए। चालू आर्थिक वर्ष 2082-83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गाउँपालिकाको कृषि शाखा मार्फत कृषि समूह, कृषि सहकारी तथा निजी कृषि फार्मलाई आवश्यक अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए। गाउँपालिकाले सूचना प्रकाशनपछि इच्छुक किसानलाई प्राविधिक मूल्यांकनपछि 4 कृषि फार्म छनौट गरी कार्यक्रम अगाडि बढ़ाइएको छ। छनौटमा परेका फार्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बेउबीजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताउनुभयो।
3: जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: her cooler, ceiling fan, stand fan, mixer र iron को खरीद में exciting offer पाउनु होस्। हर एक 15 दिन में Crompton को mixer र bumper lucky draw में My Dia Double Door refrigerator जितने मौका पनी नागरिकता मात्र भाई बुक सब सहर EMI मार्फत खरीद करना सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। वित्तीय अनुशासनमा चुनौती, 7.5 खर्ब नाग्यो बेरुजु, एक वर्षमै थपियो 88 अर्ब, शीर्षकको खबर आजको हिमालय टाइम्सको मुख्य खबरका रूपमा छापिएको छ। प्रत्येक वर्ष हिसाब नखुलेको रकम थपिँदै जाँदा सरकारको बेरुजुको आकार बढ्दै गएको छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 63 वार्षिक प्रतिवेदन सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारको बेहिसाब रकमको आकार बढ्दै जाँदा वित्तीय अनुशासनमा चुनौती बढ़ेको औंल्याइएको छ। महालेखा परीक्षक तोयम राले नेपालको संविधानको धारा 294 को एक बमोजिम शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको प्रतिवेदन अनुसार कार्यालयले गत आर्थिक वर्ष संघीय, प्रदेश, स्थानीय तह र अन्य संस्थाहरूमा समेत गरी कुल 94.5 करोड़ रूपियाँको लेखा परीक्षण सम्पन्न गरेको थियो। लेखा परीक्षणबाट उक्त एक आर्थिक वर्ष 81-82 मात्रै 88.9 करोड़ रूपियाँ बेरुजु थपिएको छ। महालेखा परीक्षकको पछिल्लो विवरण अनुसार संघीय, प्रदेश, स्थानीय तह र विभिन्न समितिहरूको यस अघिको बाँकी अध्यावधिक बेरुजु 6.67 करोड़ रूपियाँ बराबरको रहेको थियो। पछिल्लो आर्थिक वर्षको बेरुजु थपिँदा हालसम्म सरकारको कुल औद्योगिक बेरुजु 7.55 करोड़ रूपियाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जानकारी दिएको छ। यो अघिल्लो वर्षको तुलनामा 2.99% बढ़ेको छ। विगतका वर्षहरूमा देखिएको बाँकी बेरुजु र यस वर्षको थप रकम समेत जोड़दा नेपालको कुल औद्योगिक बेरुजु 7.5 खर्ब माथि नागेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखाको तथ्याङ्क अनुसार संघीय सरकारी कार्यालयहरूको बेरुजु सबैभन्दा बढ़ी अर्थात 3.78 अर्ब रूपियाँ रहेको छ। स्थानीय तहको बेरुजु पनि 2.20 अर्ब रूपियाँ रहेको छ। संघीय मन्त्रालयहरू मध्ये अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढ़ी देखिएको छ। संघीय सरकारी निकायको कुल बेरुजु अर्थ मन्त्रालयको हिस्सा 70.36% अर्थात 3.76 अर्ब 33 करोड़ रहेको छ। यस्तै स्थानीय तहहरूमा सफ्टवेयर खरिद तथा उपयोगमा अनियमितता देखिएको महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 81-82 को वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।
3: सिंहदरबारकै जग्गा अतिक्रमण शीर्षकमा गोर्खापत्र खबर लेख्छ। खोलानाला, नदी र सड़क किनारका मात्र नभई मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको जग्गा समेत मेचिएको अथवा अतिक्रमणमा परेको पाइएको छ। सड़क विस्तार गर्दा दुवैतिरबाट जमीन लिनुपर्ने भए पनि एकातिरबाट जमीन लिँदा सरकारी जग्गा अतिक्रमणमा परेको हो। सिंहदरबारको जग्गा सड़क विस्तारका क्रममा एकतर्फी रूपमा पर्खालभित्रैबाट मिचेर अतिक्रमण गरिएको हो। अनाम नगरतर्फको सड़क निर्माण गर्दा सिंहदरबारको 46 रोपनी आणा जग्गा अतिक्रमणमा परेको सरकारी छानबिनले देखाएको छ। सिंहदरबारतिरबाट मात्र एकतर्फी जमीन लिएर सड़क विस्तार गर्दा सिंहदरबारको जग्गा अतिक्रमणमा परेको हो। काठमाडौँ महानगरभित्र सरकारी, सार्वजनिक र गुठी जग्गाको अतिक्रमण अध्ययन र छानबिन गर्ने उद्देश्यसहित तत्कालीन सरकारले 2049 सालमा गठन गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग को प्रतिवेदन अनुसार सिंहदरबारको सो जग्गा अतिक्रमणमा भएको पाइएको हो। कुल 693 रोपनी 9 आना क्षेत्रफलको सिंहदरबारबाट 46 रोपनी 6 आना जग्गा अतिक्रमणमा परेको प्रतिवेदनमा औंल्याइएको छ।
2: सरकारको निर्णयमा अदालतको रोक प्रक्रियामा त्रुटिकी न्यायिक सक्रियता शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। सर्वोच्च अदालतले करिब एक साताभित्र सरकारका चार महत्वपूर्ण निर्णय विरूद्ध अन्तरिम अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यान्वयनमा रोक लगाइदिएको छ। त्यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारले चालेका केही कदममा अदालतले प्रश्न उठाउँदै रोक लगाएको थियो। यसबाट सरकारले प्रक्रिया नपुर्याई निर्णय गरिरहेको छ कि न्यायिक सक्रियता एकाएक बढ़ेको हो भन्ने बहस पनि चलिरहेको छ। सर्वोच्च अदालतले पछिल्लो पटक एक जेठमा 100 रूपियाँ भन्दा बढ़ीको सामानमा भन्सार शुल्क लिने सरकारको कदममा रोक लगाउने अन्तरिम आदेश गरेको छ। यसअघि सोमबार सर्वोच्चका छुट्टाछुट्टै इजलासले कर्मचारी ट्रेड युनियन खारेजी र विश्वविद्यालयमा विद्यार्थी संगठन प्रतिबन्ध सम्बन्धी सरकारको निर्णयमा तत्कालीन अन्तरिम आदेश जारी गरेका थिए। यसै 25 वैशाखमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई प्रक्रिया नपुर्याई नहटाउन अन्तरिम आदेश जारी भएको थियो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले वरियता मिचेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिश गरे यता उल्लेखित चार आदेश जारी गरिएका हुन्। परिषदले शर्मालाई गत 24 वैशाखमा प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। अदालतको आदेश दीर्घकालीन नभए पनि अर्को सुनवाई नभएसम्म सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न पाउने छैन। यसै भन्सार शुल्क सम्बन्धी अन्तरिम आदेश शुक्रबार न्यायाधीश द्वय हरिप्रसाद फुयाल र टेक प्रसाद ढुंगानाको संयुक्त इजलासले जारी गरेको हो। यता पूर्व न्यायाधीश कृष्ण जंग राय माझी भन्छन् जब बलियो जनमत सहित सरकार आउँछ त्यो अलि निरंकुश खालको हुन्छ, त्यसले प्रक्रिया मिच्छ, यसमा न्यायिक हस्तक्षेप र निरपेक्षण अदालतले नै गर्ने हो। यता पूर्व न्यायाधीश फोरमका पूर्व अध्यक्ष टोप बहादुर सिंह भन्छन् कार्यपालिकाको कामको न्यायिक परीक्षण गर्ने नै अदालतले हो, अदालत आफै खोजेर जाँदैन, कसैले रिट ल्याए संविधान र कानून हेरेर निर्णय दिन्छ, अहिले भएको यही हो। यथा वरिष्ठ अधिवक्ता विपिन अधिकारीको मत छ एउटा पक्षको मात्रै कुरा सुनेर अदालतले निर्णय गर्दैन, अर्को सुनवाईमा इजलासलाई कारण बुझाउन सके अन्तरिम आदेश खारेज हुन सक्छ, सरकार भर्सेस अदालत भयो भन्न मिल्दैन।
3: स्थानीय तहको पुनर्संरचना तयारी शीर्षकमा गोर्खापत्रमा खबर छ। सरकारले आगामी वर्ष 2084 हुने स्थानीय तहको निर्वाचन भन्दा अगाडि मात्र स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्ने भएको छ। स्थानीय सरकार संचालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्ष अगाडि स्थानीय तहको संख्या सीमाना र वड़ाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ। तर सरकारले स्थानीय सरकार संचालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा 6 महिना अगाडि स्थानीय तहको संख्या र सीमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ। अहिले पनि 102 स्थानीय तहका भौगोलिक सीमाना विवाद समाधान धान नहुँदा भौगोलिक र जनसांख्यिक सन्तुलनका आधारमा सीमाना वैज्ञानिक तथा व्यवहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवा प्रदायक कार्यालयसम्म पुग्न असुविधा हुँदै आएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार स्थानीय सरकार संचालन ऐन संशोधनका लागि राय माग गर्न केही दिनभित्र संशोधित विधेयकको मस्यौदा सार्वजनिक गर्ने तयारी गरिएको छ। मन्त्रालयका उपसचिव दीपक ढकालले ऐन संशोधन गरी आगामी वर्ष हुने स्थानीय तहको निर्वाचन अगाडि नै स्थानीय तहको जनसंख्या सीमाना र वड़ाको विवाद समाधान गर्न सकिने बताउनुभयो। उहाँका अनुसार त्यसका लागि केही दिन भित्रैमा स्थानीय सरकार संचालन ऐनको प्रस्तावित विधेयकको मस्यौदा राय सुझावका लागि सार्वजनिक गर्न लागि एको छ।
2: निर्वाचनको समीक्षा चल्दै एमाले नेतृत्व अध्यक्ष ओलीमाथि राजनैतिक दबाव बढ़दै शीर्षकमा हिमालय टाइम्समा खबर छ। नेकपा एमालेको शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो 1 बजे आफ्नै निवास भक्तपुरको गुण्डुमा बस्ने गरी आह्वान गरेको बैठक 2 दिन पछाडि धकेलिएको हो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आज आइतबार पर्ने मदन आश्रित स्मृति दिवसको तयारीमा नेताहरू जुट्नुपर्ने भएकाले बैठक सोमबारका लागि सारिएको हो। बैठकमा सहभागी हुनुपर्ने कतिपय नेताहरू स्मृति दिवसको कार्यक्रमका लागि लागि उपत्यका बाहिर जानुपर्ने भएका कारण अन्तिम समयमा आएर सचिवालय बैठक स्थगित गरिएको बताइएको छ। गत मंगिर 27 तीन गतेको पुषसम्ममा सम्पन्न 11 महाधिवेशनपछि एमालेको यो बैठक सचिवालयको पहिलो बैठक 8 बैठक हो। अध्यक्ष ओलीको स्वास्थ्य समस्या, गिरफ्तारी र राजनैतिक घटनाक्रमका कारणले पनि लामो समयदेखि सचिवालय बैठक बस्न नसकेको बताइएको छ। कार्य विभाजन कि निर्वाचनको निर्मम समीक्षा, ओलीलाई छाड्दै विश्वास पात्र, युवा विद्रोह र विद्या भण्डारीको एमाले प्रवेश, कम्युनिष्ट एकताको कार्ड र नेताहरूको आशंका लगायतका विषयहरू अहिले नेकपा एमालेभित्र पेचिलो रूपमा उठिरहेका छन्।
3: अति कम विकसित मुलुकबाट स्तरोन्नतिको समय धकेलिँदै कान्तिपुर खबर लेख्छ। अति कम विकसित मुलुक एलडीसीबाट विकासशील स्तरोन्नतिका लागि तोकिएको समय 3 पर सर्ने गरी नेपालले संयुक्त राष्ट्रसंघलाई आग्रह गर्ने भएको छ। नोभेम्बर 2026 स्तरोन्नति हुने गरी यसअघि राष्ट्रसंघले गरेको निर्णय पर सार्न सरकारले औपचारिक रूपमा पत्र पठाउने तयारी गरेको छ। विकासशील मुलुकमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पाइरहेको सुविधा एकैपटक गुम्ने, पश्चिम एशियामा जारी तनावका कारण अर्थतन्त्रमा बढ़ेको जोखिम, नेपालसँगै स्तरोन्नतिको सूचीमा रहेको बंगलादेशले समय पर सार्न राष्ट्रसंघलाई आग्रह गरेको र निजी क्षेत्रको आग्रहलाई समेत दृष्टिगत गरी नेपालले पनि समय सीमा बढ़ाउन आग्रह गर्ने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारीले जनाए। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री सुनील मोगले बीच छलफल भएर पत्र पठाउने सहमति भएको ती अधिकारीले बताए। नयाँ सरकार गठन भएको छ। आर्थिक आधार तयार पार्न कम्तीमा 2-2.5 लाग्ने देखिएको छ। उनले भने निर्णय भइसकेपछि फेरि तल झर्न नपरोस् भनेर पनि समयपछि धकेल्न आग्रह गर्ने तयारी हो। राष्ट्रिय योजना आयोगले स्तरोन्नतिको समय 3 सार्ने बारे सरकारलाई आफ्नो राय दिइसकेको छ।
2: भारतले बढ़ायो नाकामा निगरानी, प्रविधियुक्त जाँचले यात्रा झन्झट शीर्षकमा आजको अन्नपूर्णले खबर लेखेको छ। भारत सरकारले नेपाल भारत सीमा नाकाबाट हुँदै आएको सहज आवागमनमा कड़ा निगरानी बढ़ाउन थालेको छ। त्यसका लागि नाकाको मुख्य मार्गमा आधुनिक एवं उच्च प्रविधियुक्त जाँच प्रणालीहरू जडान गरिएका छन्। ती अत्याधुनिक उपकरणहरूले आवत जावत प्रक्रियालाई पहिलेको तुलनामा बढ़ी निगरानीयुक्त र झन्झटिलो बनाएको यात्रुहरूको गुनासो छ। भारतले सीमा नाकामा सहज आउजाउ नियन्त्रण गर्ने गरी फेस र आईडी स्क्यानर जडान गरेको छ। ती स्क्यानरहरूले यात्रुहरूको अनुहार र परिचय पत्रको तस्वीर खिचेर प्रमाणीकरण गरेपछि मात्रै अघि बढ़न अनुमति दिइने गरेको छ। त्यसका साथै यात्रुहरूलाई सामानको समेत एक्सरे स्क्यान गर्न थालिएको छ। अब के को खुल्ला सीमा भन्नु र सानो झोला समेत स्क्यान मेसिनमा राख्न लगाउँछन्। मलाई त यो सुरक्षा जाँच प्रक्रिया तेस्रो मुलुक मा जाँदाको जस्तै लाग्यो। झोला वा सामानको एक्सरे स्क्यान गरिने रहेछ। शरीरको मेटल डिटेक्टर वा स्क्यानरबाट जाँच गरिसकेपछि बायोमेट्रिक गरे झैं फोटो लिइन्छ। अनुहारमा आएको दानाको उपचार गराउन सीमापारी रूपै डिहा पुगेर फर्किँदै गरेकी सुर्खेतकी दुर्गा मगरले भनिन्, फर्किँदा समेत नाम